राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलेक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सहकारी संकट समाधानका लागि सरकारले पहिलो पटक ठूला ऋणीहरूको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण नतिर्ने ऋणीहरूलाई कानूनी कार्यवाहीको चेतावनी दिँदै ऋणको विवरण सार्वजनिक गरेको छ।
3: 480 मेगावटको फुकोट कर्णाली जलविद्युत आयोजनाबाट नेपाललाई निशुल्क प्राप्त हुने बिजुलीको अनुपात बढ़ाउन सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ। मे 2023मा सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनी र भारतीय सरकारी स्वामित्वको नेशनल हाइड्रो इलेक्ट्रोनिक पावर कर्पोरेशन बीच समझदारी भएको थियो। उक्त धाराको उपधारा 5.1 अनुसार व्यावसायिक रूपमा बिजुली उत्पादन शुरू गरेपछि नेपाललाई 21.9% बिजुली निशुल्क दिनुपर्नेछ।
2: दक्षिण एशिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित साउथ एशिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। इन्ट्रोडक्शन ट्रेड सोज नेपाल प्रालिद्वारा आयोजना तथा व्यवस्थापन गरिने यो मेलामा बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट्स प्रमोशन ब्यूरो ईपीबी को सहकार्यमा सञ्चालन भइरहेको छ।
3: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलेको छ। सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लेखित संस्थालाई सामूहिक लगानी कोष, प्राइवेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड लगायतमा लगानीको बाटो खुलाएको हो।
2: विराटनगर व्याप परीक्षणमा कड़ा प्रावधानका कारण मेची नाकाबाट नेपाली चियाको भारत निकासी 5 दिनदेखि ठप्प भएको छ। नेपालमा उत्पादित 90% चियाको बजार भारत हो। भारतले नेपाल लगायतका देशबाट आयात हुने चियामा मे 1 देखि लागू हुने गरी परीक्षणमा कड़ा नियम लागू गरेपछि अहिले भारतमा चिया निर्यात घटेको छ।
3: सुनचाँदीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
2: अब शेयर बजार बिहिबार नेप्सेमा 2.93 अर्ब रूपियाँ भन्दा बढ़ीको धितो पत्र कारोबार भएको छ। यो रकम बराबरको 66,84,000 भन्दा बढ़ी किता धितो पत्र बिहिबार कारोबार भएको हो। पछिल्लो समय घट्दो क्रममा रहेको कारोबार रकम बिहिबार भने 3 अर्ब मुनि खुम्चिएको छ।

0: 8000 तीस हौ वर्ष भरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा रे अवसर प्राप्त गर्नुहोस्।
1: देशो खुशीको कनेक्सन।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। भारत र पाकिस्तान बीच भीषण सैन्य तनावको एक वर्ष पूरा भएको छ। यो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचना विरूद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताएका छन्। उनले भारत आफ्नो सुरक्षा सम्बन्धी नीतिमा पहिले जस्तै अडिग रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणको दोषीलाई जवाफ दिइएको दावी गर्दै भारतीय संचार माध्यम संस्था पीटीआईले खबर लेखेको छ।
3: अब खेल र खेलाड़ीका खबर। क्रिकेट विश्वकप लीग दुईको तयारीका क्रममा रहेको स्कटल्याण्डलाई नेपाल एले पहिलो अभ्यास खेलमा बिहिबार 45 रनले पराजित गरेको छ। अमेरिका सम्मिलित लीग दुईमा स्कटल्याण्डले मंगलबार नेपालसँग पहिलो खेलमा खेल्दैछ, तर नेपालको दोस्रो टोलीसँग पराजित भएपछि स्कटल्याण्डलाई सोच्न बाध्य बनाइदिएको छ।
2: अब कला र मनोरञ्जन। आजदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। शुक्रबार प्रदर्शनमा आउने सिनेमाहरूमा चलचित्र एस थापाको निर्देशनमा रहेको लाली बजार, प्रकु पाण्डेको निर्देशनमा रहेको मालती मंगले र प्रेम सोनी सुनारको निर्देशनमा रहेको गुरूआमा रहेका छन्। यस्तै बलिउडको कृष्णा बरतम पार्ट एक र हलिउडको मोर्टल कम्ब्याट पार्ट दुई पनि आजदेखि प्रदर्शनमा आएका छन्।
3: अब विचार विश्लेषणको पालो। राज्यको उत्तरदायित्व के, सुकुम्बासीको अधिकार के शीर्षकमा कान्तिपुर दैनिकमा जेनजी प्रवीण कुमार यादवको विचार छापिएको छ। वर्तमान सन्दर्भमा सरकार समक्ष केही मूलभूत कानूनी प्रश्न अनिवार्य उठेका छन्। के सुकुम्बासी बस्ती हटाउने अभियान संविधान, मानवाधिकार मापदण्ड तथा प्रशासनिक कानून अनुसार मानवाधिकार मैत्री थियो? प्रभावित नागरिकका लागि पर्याप्त पुनर्स्थापना र सुरक्षित आवासको व्यवस्था गरिएको थियो? यदि उचित पुनर्स्थापना बिनै विस्थापन गरिएको हो भने त्यसबाट उत्पन्न मानवीय क्षति र व्यवस्थित मृत्युको सम्भावित मृत्युको कानूनी तथा राज्यीय उत्तरदायित्व कसले वहन गर्ने? यी प्रश्नको पारदर्शी, निष्पक्ष र विधिसम्मत उत्तर बिना सुशासनको अवधारणा अधुरो रहन्छ।
2: यस्तै फैलिदो डिजिटल युग खुम्चिदो प्रेस शीर्षकमा नागरिक दैनिकमा नम्रता शर्मा लेख्नुहुन्छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रविधि तथा गलत सूचना प्रवाहका कारण पत्रकारिताले नयाँ चुनौती सामना गरिरहेको छ। महिला पत्रकारहरू एआईद्वारा सृजित अश्लील सामग्री, नक्कली तस्वीर तथा संगठित डिजिटल दुर्व्यवहारको शिकार बन्न थालेका छन्। प्रविधि विश्व प्रविधि र राजनीतिक रूपमा अघि बढ़दै जाँदा प्रेस स्वतन्त्रतामाथि हुने आक्रमण केवल भौतिक क्षेत्रमा मात्रै सीमित छैन, अहिले डिजिटल क्षेत्रमा पनि यसको बढ़दो आक्रमण देखिन थालेको छ। मानवाधिकार र पारदर्शिता तथा लोकतन्त्रको संरक्षणका लागि प्रेस स्वतन्त्रताको रक्षा अत्यन्तै आवश्यक छ।
3: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Siphonia.
1: Extreme energy drink.
2: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेड को आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच बीआईयू टेस्ट स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स फिस्टुला फिक्सर मलदर चिलाउने पोल्ने दुख्ने रगत तथा पिप आउने मलदर बाहिर निस्कने शरीरमा निस्किएको गाँठा गुठी मलदरमा मासु पलाउने पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ। रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ। साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार। समय बिहान 9 बजेदेखि। स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै 6 इलाम। थप जानकारीको लागि 98527746।

0: एक्सट्रीम एनर्जी ड्रिंक
1: टाइम टेक अहिले ठीक 6 बजे को छ.
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
3: सन् 2026 नेपाल सम्मत 1146 ज्येष्ठ कृष्ण षष्ठी तिथि विश्व रेड क्रस दिवस.
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू.
3: प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश. राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति. प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई.
1: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर. वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना. नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा.
3: पुरूषहरूमा 50 पछि प्रोस्टेटको जोखिम बढ़दै. उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान. कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव.
1: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू. तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप. अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि.
3: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी. बागमती गोल्ड कपमा चितलाङ फाइनलमा. हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण.
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग.
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ. रोल क्रमको 4 नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो. प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ. वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 जना हुनुहुन्थ्यो. कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद पुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो. संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ. संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो. शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्वराज आङदेम्बेले फरक मत राख्नु भएको छ. नियमित परम्परा र वरिष्ठता क्रम तोड़िएको 2 सदस्यले फरक मत राख्नु भएको हो. परिषद अध्यक्ष एवं प्रधान न्यायाधीश परिषद अध्यक्ष तथा प्रधान परिषद अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिशको प्रस्ताव बैठकमा गर्नुभएको छ. न्याय परिषद सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकिएको योग्यता पुगेका 6 जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो. 6 जनामध्ये 4th वरियतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको हो. रोस्टरमा डाक्टर नहकुल सुवेदी फरक मत राख्नु भएको हो. परिषद अध्यक्ष एवं प्रधान न्यायाधीश परिषद अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाहले भने योग्यता क्षमताका आधार

0: मा कानूनता के हुन सक्छ भन्ने विषयमा हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
1: संविधान अनुसार नेपाल सरकारसँग अझ भनौ संवैधानिक परिषदसँग त्यो छनौटको अधिकार छ, उसले गर्न सक्छ। तर नेपालको जुन एउटा वैधानिक र न्यायिक परम्परा छ, त्यो न्यायिक परम्परामा करिब करिब यो 2047 सालदेखि लगातार हामी मिलेसम्म एउटा अपवाद बाहेक जहिले पनि तपाईँको वरिष्ठतालाई स्वीकार गरिएको अवस्था छ। त यसको कारण के हो भने न्यायालयभित्रका जुन एउटा न्यायाधीशहरूमा कम्तीमा पनि एउटा देशको सबैभन्दा ठूलो न्यायिक करियर स्वतः वरिष्ठताको आधारमा प्राप्त हुन्छ र सरकारले यसमा यताउति गर्दैन भन्ने दृष्टिकोण स्थापित हुँदाखेरि जुन एउटा सहज परिस्थितिको निर्माण हुन्छ हो त्यसतर्फ चाहिँ सबैले सोचेको हो। अहिलेसम्मका सरकारहरूले नेतृत्वहरूले भनौँ प्रधानमन्त्रीका रूपमा, तर अब अहिले चाहिँ फरक आउँदा मैले भने गर्नलाई नसकिने होइन, तर प्रष्ट रूपमा यो हाम्रो परम्परा भन्दा बाहिर गएको छ र यसले सर्वोच्च अदालतका अहिलेका न्यायाधीशहरूलाई अलिकति के भने उनीहरूका लागि एउटा न्यायपूर्ण वातावरण हाम्रा लागि रहेन भन्ने सोचाइ आउन सक्दछ। अब त्यो त्यो चाहिँ दीर्घकालमा राम्रो कुरा होइन।
2: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा मूल सम्झौता विपरीत निर्माण कम्पनीलाई कर छूट दिएर भ्रष्टाचार गरेको अभियोगमा एक पूर्व मन्त्री, चार पूर्व सचिव र एक बहालवाला सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र तत्कालीन अर्थ सचिव शंकर प्रसाद शर्मा अधिकारी तथा निर्णय प्रक्रियामा संलग्न अधिकारी र कम्पनी विरूद्ध 3,62,05,22,160 रूपियाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो। यस अनियमिततामा पर्यटनका तत्कालीन सहसचिव एवं हाल गण्डकी प्रदेशका प्रमुख सचिव रहेका डण्डुराज घिमिरे पनि पर्नु भएको छ। अख्तियार सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार यस मुद्दामा अन्य अभियुक्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर नेौपानी, अर्थका तत्कालीन सहसचिव केवल प्रसाद भण्डारी, पर्यटनका तत्कालीन सहसचिव सुरेश आचार्य पनि पर्नु भएको छ। भण्डारी र आचार्य सचिवबाट अवकाश पाइसक्नु भएको छ। त्यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र पछि महानिर्देशक भनेका प्राधिकरणका तत्कालीन राष्ट्रिय गौरव आयोजनाका प्रमुख तथा निर्देशक प्रदीप अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव युगराज पाण्डे तथा शाखा अधिकृत उर्मेला भण्डारी पनि पर्नु भएको छ। विमानस्थल निर्माण कम्पनी सीएमएससी र यसका अध्यक्ष वाङ बो तथा आयोजना व्यवस्थापक याङ झियाङलाई पनि मतियारका रूपमा प्रतिवादी बनाइएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र अझै बलियो बनाउने टिप्पणी गर्नुभएको छ। राष्ट्रपति निवासस्थित निवासमा हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय पत्रकारिता दिवस 2083का अवसरमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले प्रकट गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा प्रेसले अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो। राष्ट्रपतिले नेपालको राजनैतिक, सामाजिक, सांस्कृतिक लगायतका हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगतले खेलेको भूमिका उल्लेखनीय रहेको समेत स्मरण गराउनु भएको थियो।
2: सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिव स्तरीय दुई देशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेख हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ। भारत र चीनले कोविड-19 महामारी यता स्थगित मानसरोवर यात्रा आगामी जूनदेखि अगस्तसम्म पुनः शुरू गर्न सहमति गरेका छन्। यो विषयमा नेपाललाई भने कुनै जानकारी दिएको छैन। 21 फागुनको निर्वाचनपछि बलियो जनादेशको साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै कूटनीतिक नोट मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ। नेपाली सीमाको विषयमा दुवै छिमेकी प्रति असन्तुष्टि जनाएको यो पहिलो पटक भने होइन। सन् 2015 यता नेपालले एकतर्फी रूपमा आफ्नो भूमि प्रयोग गरेको विषयमा भारत र चीनलाई चार पटकसम्म

0: राजनैतिक नोट पठाइसकेको छ। सँगै उच्च स्तरीय राजनैतिक भेट पनि नेपाली पक्षले यो विषय उठाउँदै आएको छ, तर भारत र चीन दुवैले नेपालको चासोलाई व्यवस्था गर्दै आएका छन्। संसदीय समितिमा वार्ता र संवादका माध्यमबाट नेपालको लिपुले कालापानी लिम्पिया धुरा फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने विषयमा छलफल पनि भएको छ। हिजो प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भाग लिने सदस्यहरूले लिपुले बारेमा भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राखिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाँच वर्ष कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका काम बाँकी नै।
2: स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले, तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
0: 50 बढ्दै प्रोस्टेटको जोखिम लगायतका खबर र कार्टुनहरू पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
4: रामे, यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
5: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
6: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
7: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
7: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
5: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
3: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुकुम्बासी व्यवस्थापन कार्य तीव्र शीर्षकमा खबर प्रकाशित छ भने 50 पछि बढ्दै पोस्टेटको जोखिम शीर्षकमा सरोज ढुंगेलले खबर लेख्नु भएको छ। नेपालमा पोस्टेज सम्बन्धी समस्या बढ़दो देखिनुका पछाडि बढ़दो उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारणका रूपमा देखिएको चिकित्सकहरूले बताएका छन्। त्यस्तै भित्री पृष्ठमा नारायणी तटबन्धको काममा तीव्र शीर्षकमा खबर छ भने चेपाङ बस्ती नमूना बनाइँदै शीर्षकमा अर्को खबर पनि प्रकाशित गरिएको छ। त्यस्तै मकवानपुरमा अतिक्रमित जग्गा खाली गराउने तयारी शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकमा बहुचर्चित नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ। लामो विवादपछि महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार हालसम्म यो खण्डको 87% निर्माण पूरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आगामी असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको छ। कुल 113 किलोमिटर लम्बाईको यो सड़क आयोजनामा हालसम्म 111.5 किलोमिटर खण्डमा 4 लेनकै पिच कार्य सम्पन्न भइसकेको छ। अब 1.5 किलोमिटर क्षेत्रमा मात्रै पिच गर्न बाँकी रहेको आयोजनाले जनाएको छ। त्यस्तै एमआरपी विवाद सुल्झिएपछि एकै दिन छुटे 800 ट्रक शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै आजको अन्नपूर्णको भित्री पृष्ठमा महासंघको नयाँ नेतृत्वले शुरू गरेको काम नवनियुक्त अध्यक्षद्वारा 6 स्तम्भ 60 पहलको घोषणा शीर्षकमा खबर प्रकाशित छ भने सबै सरकारी बैंकका अध्यक्षले दिए राजीनामा शीर्षकमा अर्को खबर छ। सार्वजनिक संस्थानमा राजनैतिक आधारमा नियुक्ति व्यक्तिहरूलाई हटाउने सरकारको निर्णय सार्वजनिक भएपछि सरकारी स्वामित्वमा रहेका बैंकहरूका लागि बैंकहरूमा पनि त्यसको प्रभाव देखिएको छ। सरकारी लगानी भएका बैंकका अध्यक्षहरूले सामूहिक रूपमा पद त्याग गरेका छन्। त्यस्तै सिवन अध्यक्ष सिफारिश समितिबाट डाक्टर गुणाकर भट्टको राजीनामा शीर्षकमा पनि खबर प्रकाशित छ।
0: त्यस्तै गरी नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय आगामी बजेटमै राख्ने गृह कार्य भएको मन्त्रीको भनाई शीर्षकमा खबर छापिएको छ। अजित अधिकारी थप लेख्नुहुन्छ, सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले करिब 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट एकजना सदस्यका दरले रोजगारी दिलाउने योजना अघि सारेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनु भएको छ। उहाँका अनुसार आश्रय स्थलमा राखिएका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारी जोड्नेछ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको हिजोको बैठकमा मन्त्री यादवले यो कुरा बताउँदै जेनजीलाई समेत रोजगारी दिने बताउनु भएको छ। समितिको बैठकमा मन्त्री यादवले जेनजी समूहलाई रोजगारी दिनु आवश्यक रहेको बताउनुभयो। उहाँले जेनजी आन्दोलनपछि आएको राजनैतिक परिवर्तनले बेरोजगारीको मूल समस्यालाई सम्बोधन गर्ने बेला भएको पनि उहाँले थप बताउनु भएको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकै भित्री पृष्ठमा उदयपुरबाट विदुर कटुवा लेख्नुहुन्छ, मदन भण्डारी लोकमार्गको उदयपुर खण्डमा बढ़दो सड़क दुर्घटना न्यूनीकरणका लागि स्थानीय अभियन्ताले शुभयात्रा अभियान सञ्चालन गरेका छन्। सामाजिक अभियन्ता रमा मगरको संयोजकतामा गठन भएको सुरक्षित सड़क अभियान उदयपुरले यो सचेतनामूलक कार्यक्रम शुरू गरेको हो। सुनसरीको चतरादेखि कटारी नगरपालिकासम्म फैलिएको करिब 110 किलोमिटर सड़क खण्डमा पछिल्ला वर्षहरूमा दुर्घटनाको संख्या बढ़दै गएपछि स्थानीयले यस्तो अभियान शुरू गरेका हुन् र छिमेकी जिल्लामा समेत यो अभियान विस्तार गरिने कार्यक्रम रहेको छ। त्यस्तै गरी नयाँ पत्रिका दैनिकमै धनबहादुर ओली लेख्नुहुन्छ, कम्बोडियाली प्रहरीले 7 दिन अघि मात्र स्क्याममा संलग्न 1,000 भन्दा धेरै मानिस पक्राउ गरेको छ, जसमा 72 नेपाली परेका छन्। यसै बेलामा कम्बोडियाली सरकारले स्क्याममा संलग्न हुने विरूद्ध कड़ा कानून कार्यान्वयनमा ल्याएको छ। यसबाट पक्राउ परेका नेपाली युवा पनि प्रभावित हुने देखिएको छ। यद्यपि हामीले नेपाली युवाको हकमा माफी दिन मात्रै प्रचार गरेका छौं। कम्बोडियाली सरकारले अनलाइन स्क्याममा संलग्न विरूद्ध 5,000 अमेरिकी डलर जरिवाना हुने र आजीवन कारावासको सजाय समेत तोकेको छ। त्यस्तै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा प्री आईपीओमा बदमाशी भट्ट अग्रवाल संलग्न शीर्षकमा खबर लेखिएको छ। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल जोडिएका आठवटा इन्सुरेन्स कम्पनी छानबिनमा परेका छन्। नेपाल धितोपत्र बोर्डले व्यवसायी भट्ट र अग्रवालले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै ती कम्पनीमाथि थप छानबिन थालेको हो। ती इन्सुरेन्स कम्पनीले प्राथमिक शेयर जारी गर्नु अघि नै संस्थापक शेयर जारी गरेर लगानी जुटाउन अनौपचारिक रूपमा प्री आईपीओ ल्याउँदा अनियमितता गरेको आशंका मा छानबिन थालिएको हो। प्री आईपीओका नाममा रकम उठाउँदा बदमाशी गरेको आशंका विभागको रहेको छ। विभागले अनुसन्धानका लागि ती कम्पनीको वित्तीय विवरण समेत माग गरेको छ। त्यस्तै गरी नागरिक दैनिककै भित्री पृष्ठमा 37 वटा औषधि उत्पादन गर्दै नेपाल उद्योग लिमिटेड औषधि उद्योग लिमिटेड भनेर पवित्रा सुनारले लेख्नु भएको छ। नेपाल औषधि लिमिटेडले छिट्टै 3 वटा औषधि उत्पादन गर्ने तयारी गरेको छ। उच्च रक्तचाप मधुमेह र कोलेस्ट्रोलमा प्रयोग हुने औषधि उत्पादन अन्तिम चरणमा पुगेको हो। यी औषधि सहित 37 वटा औषधि उत्पादन तयारीमा रहेको लिमिटेडले जनाएको छ, जसमा कोलेस्ट्रोलमा प्रयोग हुने एटोराभाइटिन औषधि लगायतका अनुमति प्राप्त औषधिहरू लाई अगाडि बढ़ाउन लागि बताइएको छ। 3 वटा औषधि अर्को आर्थिक वर्षभित्र प्रयोगमा ल्याउने गरी प्रक्रिया अगाडि बढ़ाइएको नेपाल औषधि लिमिटेडका सूचना अधिकारी दिनेश प्रसाद भट्टराईले जानकारी दिनुभएको छ। लिमिटेडका अनुसार हाल 8 थरी अनुसन्धान र विकासकै क्रममा रहेका छन् भने प्रक्रिया पूरा हुन औषधि विकास विभागबाट 2-3 वटा अनुमति पत्र लिएपछि मात्र 1 वर्षपछि औषधि बजारमा आउने क्रममा हुनेछ। छिट्टै उत्पादन हुने अन्य औषधिमा स्प्रेन्ट 75 मिलिग्राम र अलवेडाजोल ट्याब्लेट 400 मिलिग्राम रहेका छन्।
1: साझा खबरमा अब विदेशका खबर। इरानले अमेरिकामाथि युद्ध विरामको उल्लंघन गर्दै आफ्ना तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको छ। इरानी सेनाले अमेरिकी सैन्य जहाजमाथि हमला गरी उल्लेखनीय क्षति पुर्याएको दावी समेत गरेको हो। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले जाक क्षेत्रको इरानी तटीय पानीबाट हर्मुजतर्फ गइरहेको एउटा इरानी तेल ट्याङ्करमाथि निशाना बनाएको उल्लेख गरिएको छ। यता अमेरिका र इरानबीच 2 महिनादेखि जारी सैन्य तनाव अन्त्य गर्ने सम्भावित सम्झौताबारे नयाँ कूटनीतिक प्रयास शुरू भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता स्वीकार नगरी अझ ठूलो स्तरको आक्रमण हुने चेतावनी दिनुभएको केही घण्टापछि तेहरानले वाशिङटनबाट आएको नयाँ प्रस्तावको समीक्षा गरिरहेको बताएको हो। र अर्जेन्टिनाबाट 1 अप्रेलमा यात्रामा निस्केको एटलान्टिक क्रूज जहाजको प्रकोपमा बिरामी परेका मध्ये 5 व्यक्तिमा हान्टा भाइरस पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार थप 3 जना बिरामीमा हान्टा भाइरस संक्रमणको आशंका समेत गरिएको छ। अप्रिल 1 अर्जेन्टिनाको लुसियाबाट एटलान्टिक महासागर हुँदै केप डर्वे पुगेको थियो। दुर्लभ रोग मानिएको हान्टा भाइरस सामान्यतया संक्रमित मुसा र दिशा मलमूत्र र थुकको माध्यमबाट फैलिने डब्ल्यूएचओले जनाएको छ।
0: नेपालको राष्ट्रिय क्रिकेट ए टोलीले स्कटल्याण्डको सिनियर टोलीसँग 45 रनको जीत निकालेको छ। अर्को साता त्रिवी क्रिकेट मैदानमा नेपाल स्कटल्याण्ड र अमेरिकाबीच त्रिकोणात्मक आईसीसी विश्वकप लीग 2 शुरू हुँदैछ। सोही सिरिजको तयारीका लागि लीग 2 दोस्रो स्थानमा रहेको स्कटल्याण्डले हिजो मूलपानी मैदानमा नेपालको ए टोलीसँग पहिलो खेल खेलेको हो। नेपालको कसिलो बलिङ सामना गर्न नसक्दा स्कटल्याण्ड 45 रनमा पराजित भएको हो। नेपालको जीतमा देव खनालले अर्धशतकीय इनिङ गर्नुभएको थियो। टस जितेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाउँदै 277 रनको यो फल बनाएको थियो। यसैबीच चितलाङ एएफसी 8 बागमती गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पहिलो सातामै चितलाङ अन्तिम 2मा पुगेको हो। चितलाङले दोस्रो सेमी फाइनलमा हिजो सिमराको नवजागृति युवा क्लबलाई 5-1 फराकिलो अन्तरले हराएको हो। शहीद स्मृति रंगशालामा चितलाङलाई अन्तिम 2 स्थानमा पुर्याउने क्रममा विदेशी खेलाड़ी सोलोमन किङ र एरोन थापाले समान 2 गोल गर्नुभएको थियो। चितलाङले उपाधि भिडन्तमा बागमती युथको सामना गर्नुपर्नेछ। यसैबीच हेटौँडा 6 स्थित गौरी टारमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण सम्पन्न भएको छ। बागमती प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको यो परियोजना 2 वर्ष अघि शुरू गरिएको थियो। चालू वर्ष वैशाखसम्ममा निर्माण कार्य पूरा भएको हो। बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाका अनुसार ड्रेनेज प्रणाली सहित निर्माण गरिएको क्रिकेट मैदानमा कुल 11,74,00,000 रूपियाँ खर्च भएको छ। मैदान निर्माण कार्य 20 चैत 2080 शुरू गरिएको थियो। मैदान परिसरमा करिब 450 दर्शक क्षमताको प्यारापिट र 4 पिच, 70 मिटर रेडियसको मैदान, स्कोर बोर्ड, भीआईपी कक्ष लगायतका विभिन्न महत्वपूर्ण केन्द्रहरू बनाइएका छन्। हाल मैदानको लेभल मिलाउन घाँस मिलाउने कार्य भइरहेको परिषदले जनाएको छ।
6: स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कानून निर्माणले कति महत्व राख्छ? कुराकानी काटो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: साझा खबरमा अब स्थानीय जनप्रतिनिधिलाई काम गर्न कानूनी झन्झट र चुनौतीका कुरा। स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल अन्तिम चरणमा पुगेको छ। 5 कार्यकाल सकिने लाग्दा कतिपय स्थानीय तहमा चुनावी बाचा अनुरूपका कामहरू बाँकी नै छन्। यस्तो अवस्थामा काम गर्न कति सहज भयो? बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चितराज बजालसँग साथी लील प्रकाशनले कुराकानी गर्नुभएको छ।
2: अब धेरै बाधाहरू छैनन्। संविधानले स्थानीय तहलाई धेरै अधिकारहरू प्रत्यार्जन गरेको छ र त्यसअनुसार कानूनहरू नबन्दा काम गर्न गाह्रो भएको छ। जस्तो उदाहरणको लागि माध्यमिक शिक्षासम्मको सम्पूर्ण अधिकार स्थानीय तहको एकल अधिकारमा अनुसूचीमा संविधानले लिपिबद्ध गरेको छ त त्यसअनुसारको शिक्षा ऐन सरकारले नबनाउँदा त्यसमा काम गर्न गाह्रो परेको छ। अहिलेसम्म संविधानले नचिन्ने कार्यालयहरू जस्तो जिल्ला शिक्षा समन्वय इकाइ भन्ने छ त्यो अहिलेसम्म कायमै छ, जब त्यसको आवश्यक छैन। स्थानीय तहलाई नै संविधानले सबै कुरा निर्धारित गरिसकेपछि त्यो अनुसार कानून बनाएर अधिकार र साधन स्रोत स्थानीय हस्तान्तरण गर्नुपर्ने हो सरकारले। तर योभन्दा अघिल्ला सरकारहरूले त्यसमा चासो देखाएनन्।
6: संघीय
2: सरकारले अब अहिले भर्खरै नयाँ सरकार बनेको छ। बालन शाह एउटा युवा र इनर्जेटिक मान्छे अहिले प्रधानमन्त्री बन्नुभएको छ। उहाँ आफै पनि स्थानीय तहमा मेयर भइसकेको, उहाँलाई सबै कुरा आउनुभएको हुनाले यी कुराहरू उहाँले छिटो छरिटो गर्नुहुनेछ भन्ने कुरामा म आशावादी मात्र होइन विश्वस्त छु।
6: भनेको स्थानीय सरकारको नेतृत्व गरेर गएको व्यक्तिले संघीय सरकारमा जाँदै गर्दाखेरि स्थानीय सरकारको पक्षमा काम हुन्छ भन्ने विश्वास तपाईँहरूमा?
2: एकदम हामीले विश्वास, आशावादी मात्र हामी विश्वस्त छौँ। र शुरूआती काम उहाँका राम्रा देखिएका छन्, राम्रो संकेत देखिएको छ। उदाहरणको लागि अहिले सरकारले सम्पूर्ण स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउनुपर्छ भनेर सबै ठाउँमा नगरपालिकामा उप सचिव, गाउँपालिकामा अधिकृत खटाउने काम गरेको छ दरबन्दी अनुसारको। त्यो सरकारको प्रशंसनीय काम हो। यसरी नै सरकारले काम गर्नेछ र स्वयं प्रधानमन्त्री स्थानीय तहको बारेमा जानकार भएको हुनाले उहाँले स्थानीय तहलाई साधन र जनशक्तिले सम्पन्न बनाउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु। हाम्रो सबभन्दा ठूलो समस्या भनेको हामी कहाँ साधन स्रोतको पनि कमी छ। संघीय सरकारले 4 अनुदान हामीलाई दिन्छ, एउटा सामान्यीकरण अनुदान, एउटा सशर्त अनुदान, एउटा विशेष अनुदान र एउटा आशो बाँडफन भन्ने 4 हामीलाई गर्छ। त पछिल्लो ट्रेन के देखेको छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान भनेको नेपाल सरकारले योजना नतोकेर हामीलाई नि एकमुष्ट पैसा पठाइदिने, त्यसबाट हामीले आफ्नो आवश्यकता अनुसार योजना विनियोजन गर्ने त्यो रकम हो। अनि सशर्त भनेको नेपाल सरकारले शर्त तोकेर, अनि समपूरक पनि भन्ने हुन्छ। समपूरक भनेको केही म्याचिङ फण्ड हामीले हाल्ने 50-50 गर्ने त्यो हो। र विशेष अनुदान भनेको नेपाल सरकारले योजना तोकेर दिने हो। त पछिल्लो ट्रेन के छ भन्नुहुन्छ भने सामान्यीकरण अनुदान घटाउँदै ल्याएको, सशर्त बढाउँदै ल्याएको, सरकार आफैले यता अनुदान आफैले विकास योजना आफैले रकम विनियोजन गर्ने सङ्घबाट, त्यो ट्रेन बढ्दै गएको त्यो राम्रो होइन
11: त्यसलाई घटाउनु पर्यो अथवा कटौती गर्नु पर्यो तपाईँहरूकोमा
2: समानीकरण अनुसार बढाउँदै लग्नु पर्यो सशस्त्र चाहिँ घटाउँदै लग्नु पर्यो विशेष पनि घटाउँदै लग्नु पर्यो त्यो स्थानीय तहले नै गर्ने हो र संघीय सरकारले स्थानीय तहलाई साधन स्रोत र म्यान पावरले सम्पन्न बनाउनु पर्यो
0: बझाङको जय पृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई
0: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा
1: पुरूषहरूमा 50 पछि पोस्टेटको सम जोखिम बढ़दै उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शोभायात्रा अभियान कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूभाग फिर्ता ल्याउन सुझाव
0: युद्ध विरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि
1: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजय बागमती गोलकपमा चितलाङ फाइनलमा हेटौरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकोली .com लिएका छौं यहाँ बालेन जस्तै कालो टोपी लगाएका कालो लुगा लगाएका एकजना व्यक्ति कुचो लिएर लामो खालको कुचो लिएको छ र त्यो कुचोको बिणमा अध्यादेश लेखिएको छ यहाँ चाहिँ 4x4 देखिएको डंगुरहरू देखाइएको छ र त्यहाँ कुचो लगाइरहेको जस्तो लेखिएको छ र यहाँ यस्तो लेखिएको छ साह्रै फोहोर सड़कलाई सफा नगरी भए त देशमा पनि 4x4 भएपछि त विभिन्न उपाय लगाएर सफा गर्नु नै पर्यो नि यस्तै खालको जनादेश त हो नि
1: हस्त प्राविधिक साथी रवि देताललाई धन्यवाद अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरि

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
2: यतिखेर हाम्रो भेषमा नागरिक क्षेत्रका अगुवा डाक्टर सुन्दरबाणी दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले सुन्ने धेरै कार्यक्रम, धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
3: नमस्कार।
2: होइन डाक्टर साहब, तपाईँलाई मैले अस्ति पनि सम्पर्क गर्न खोजेँ, यहाँको पनि बिहानदेखिकै व्यस्तता छ, होइन? अस्ति कुरा आउन पाएन।
3: हेरे हुन्छु कि त्यो बेलामा चाहिँ बिरामी आइसकेपछि तपाईँले कन्ट्याक्ट गर्न मिल्दैन कि? बिरामीको बिचमा जस्तो अहिले भर्खर बिरामी सिधी एउटा, अर्को आउन अहिले आइसकेका छैन, हेर्नु मैले तपाईँले कुरा गर्न पाएँ।
2: अहिले डाक्टर साहबको एकदम राम्रो व्यस्तता छ बिहान बिहानै, ठिक छ। अनि अहिलेको यो न्यायालयमाथि जुन किसिमको आज विषय उठिरहेको छ, होइन, प्रधान न्यायाधीशमा चौथो वरियता क्रममा जाने एउटा परिस्थिति बन्यो, डाक्टर साहब यसलाई कसरी हेर्नुभएको छ?
3: अहिले के भएको छ मलाई एकचोटि बताउनुहोस् न, मलाई पनि राम्रो ज्ञान छैन यसमा।
2: होइन, प्रधान न्यायाधीशमा चौथो वरियतामा, होइन, डाक्टर मनोज कुमार शर्मा सिफारिश हुनुभएको छ। पहिलो हाम्रो सपना प्रधान मल्ल हुनुहुन्थ्यो, त्यसै गरी कुमार रेग्मी हुँदै हरिफ फुयाल हुनुहुन्थ्यो, चौथोमा उहाँ हुनुहुन्थ्यो, पाँचौंमा अर्को हुनुहुन्थ्यो, छैटौंमा तिल प्रसाद हुनुहुन्थ्यो, होइन, चौथो नम्बरमा को सिफारिश हुनुभएको छ। यो चाहिँ न्यायालयका लागि एउटा राजनीतिक चेन्ज मान्ने कि वा चाहिँ वरियता मिचेको भनेर आलोचना त्यतिकै भइरहेको छ डाक्टर साहब, होइन?
3: यसो मलाई यो इस्युमा अब यो अहिले रिजल्ट आइसकेको मलाई थाहा थिएन, त्यो योसम्म मैले के भनेको थिएँ भनेदेखि यो डेफिनेटली यति हतार हतारमा जुन गरे अध्यादेश ल्याइकन जुन किसिम पास गराएर चाहिँ नि यो जो छनौट नै जुन गरिहाले नि यसको पछाडि के उद्देश्य छ भा डेफिनेट छ भने मतलब डेफिनेटली प्रधानमन्त्रीको यहाँ उद्देश्य छ, उनको या आफ्नै मान्छे हाल्नु थियो या आफ्नो निकटको मान्छे हाल्नु थियो या आफ्नो चाहिँ नि आफूले भने टेर्ने खालको मान्छे हाल्नु पर्ने थियो, मैले त्यो हिजोसम्म भनेको थिएँ। अब आज उहाँले चौथो वरियता लिनु भएको छ भनेदेखि हामीले खालि यो मात्रै बुझ्नु पऱ्यो चाहिँ अब यो चौथो वरियता जुन व्यक्ति हुनुहुन्छ उहाँको चाहिँ नि पहिले कहीँ सम्पर्क उहाँको थियो कि थिएन, कनेक्सन थियो कि थिएन बालन शाहसँग या राष्ट्रिय स्वतन्त्र पार्टीको रवि लामिछानेसँग, किनभने यो हेर्दाखेरि अचम्म लाग्यो वरियता सिनियर छ भनेपछि अचानक किन चौथो नम्बरमा गएको छ? सपना मल्ल हुँदैन मलाई थाहा छ, किनभने ओलीको क्यान्डिडेट हो त्यो मान्छे। सो हामीले निष्पक्ष चाहिन्छ, इन्डिपेन्डेन्ट चाहिन्छ, भ्रष्टाचारको भय पनि नलागेको चाहिन्छ।
2: तर पूर्व प्रधान न्यायाधीश एवं पूर्व प्रधानमन्त्री सुशीला कार्कीले पनि यसमा आपत्ति जनाउनु भएको छ, होइन, जे जे तर्क गरे पनि यो गलत निर्णय भयो, सरकारले एउटा काबिल महिला न्यायाधीशलाई अपमान गर्यो भन्नुभएको छ।
3: होइन, महिलामाथि के अत्याचार भएको होइन यो, किनभने हाम्रो क्राइटेरिया टोकौँ न, क्राइटेरिया पहिलो प्राथमिकता के भने कुनै पनि पोलिटिकल नियुक्ति भएको छ, पोलिटिकल अब यो मान्छे त संसदमा एमालेको मान्छे भइसकेको छ, त्यसपछि गएर ओलीको नियुक्ति हो त्यो भनेदेखि त्यो त मिल्दै मिल्दैन, मैले त भने सपना मैले त हुँदै हुँदैन। अब बाँकी आएको कुरा अरूको चाहिँ नि हाम्रो भने भ्रष्टाचारको भर नभएको टोटली इन्डिपेन्डेन्ट उनले दिएको डिसिसनहरू अहिलेसम्म कम्प्लिट इन्डिपेन्डेन्ट र प्योर न्याय र कानुन टेकेर कसैको इसारामा होइन, कि सुप्रिम कोर्टमाथि पनि हामीले धेरै शङ्का परिरहेका छ, पुराना जस्टिसहरूले भनिसकेका छन्, एडभोकेटहरूले भनिसकेका छन् कि त्यहाँ न्यायालयहरूमा न्यायाधीश घुस खान्छ भनिसकेका छन्। सो हामीले यो सबै क्राइटेरिया बनाएर गर्दाखेरि चाहिँ नि र वरियताको पनि आधारमा त वरियताको आधारमा कोही मान्छे त्यो भ्रष्ट देखिया छ उनको कहीँ न कहीँ उनको आलोचना भइसकेका छ भने त्यस्तो व्यक्ति हुँदैन।
2: न्यायालयप्रति जनविश्वास घट्दै गएको हो, न्यायालयप्रति जनताको आस्था अलिकति निराशामा परिणत हुँदै गएको हो पछिल्लो समय।
3: यसो नि सुप्रिम कोर्टमाथि मान्छे आस्था गइसक्यो नि अहिले त, सो अहिले सुप्रिम कोर्टमाथि मान्छेको आस्था त धेरै, सुप्रिम कोर्टमाथि होइन सबै न्यायालयमाथि आस्था त धेरै घटेको छ नि, अनि सुप्रिम कोर्टमा पनि त भ्रष्टाचारको त आइसकेको थियो, कति कुरा आइसकेको थियो, पुराना न्यायाधीशहरूले सुप्रिम कोर्टलाई भनिसके चाहिँ हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ भने, सिनियर एडभोकेटहरूले भनिसकेको चाहिँ हाम्रो सुप्रिम कोर्टमा भ्रष्टाचार छ, न्यायाधीशहरू घुसेका छन् भनेर भनि नै सकेका छन्, त्यसले आस्था छैन। अब यही भन्नु, सपना मल्ल ओलीको क्यान्डिडेट अस्ति उनले मात्रै डिसिसन अस्ति गर्दाखेरि तिनजना चिफ जस्टिस उनी अर्को न्यायाधीश बसेर गर्दाखेरि त्यो ओलीले नियुक्त गरेको संविधानिक अङ्ग जो व्यक्तिहरूलाई सबैले उनले पास्तै गरिदिए नि त, त्यति झुलाएकन आखि पास उनले उनको भोटबाट भयो त भनेपछि कुरा यो हो कि हामीले पोलिटिकल नियुक्ति त हामी लिनै हुँदैन अब यो तर अब सुप्रिम कोर्टमाथि पनि अहिले डेफिनेटली मान्छेलाई 100% आस्था छैन भयो यो पक्का कुरा
2: तर आज चाहिँ नागरिकहरूले जुन किसिमले यो सरकारप्रति आस्था गरेका छन् विश्वास गरेका छन् डाक्टर साहब अब त यो सरकार पनि असफल हुने छुट छैन यो सरकारलाई
3: जनताले के को आस्था गरेका थिए यत्रो म्यान्डेट दिएको त एउटा के कुरा थियो भने भ्रष्टाचार रोक मुलुक उन्नतितिर लग जनताको स्तर उठाइयो यही नै उहाँ मुख्य कुरा अब त्यो अहिले के देख्यो भने यो सरकारको दुई तिहाईको म्यान्डेटको प्राथमिकता उनले उनको उत्तरमा के देख्यो भने खालि सुकुमाजीलाई हटाइदियो ए बाबा यति हतार के थियो पाँच वर्षको म्यान्डेट पाएको सरकारले एकै महिनाभित्र मान्छेलाई घरबाट दिइने तत्काल गर्नु पर्थ्यो र अलिकति पर्खेर चाहिँ नि लगत निकालेर को जेन्युन हो को होइन को असली हो को नक्कली हो गरेर उनलाई अलिकति सक्कलीलाई चाहिँ नि बसोबास पहिले राम्रो बन्दोबस्त गरेर जस्तो पहिले 1958 सालमा विष्णुमतीको करिडोर गर्दाखेरि जुन किसिममा गरेको थियो त्यसबाट सरकारले त्यो राजाको टाइम थियो त कति राम्रो छ उनले गरेका थिए भनेदेखि त्यो जनताहरूलाई पुरा चाहिँ व्यवस्था गरिकन मात्रै अनि उनीहरू आफैले घटद्वारा तिनीहरू भत्काएका थिए 1958 सालमा राजाको टाइममा चाहिँ त्यसो हुने अहिले जनताको सरकारले गर्दाखेरि चाहिँ बिचल्ली पार्दिने यही हो कि अचम्मलाई हामीले त्यसरी दुई तिहाईको म्यान्डेट दिएको सरकारको चाहिँ नि अहिले हेर्दाखेरि त उनको दिशा ठिक भएको छैन भा मुख्य कुरा त्यो
2: होइन अहिले यो सरकारले चाहिँ सुशासन दिने डेलिभरी दिने भ्रष्टाचारका फाइलहरू खोल्ने होइन हिजै मात्र एउटा निकै ठूलो फेरि अर्को भ्रष्टाचार काण्डमा पनि मुद्दा दायर भएको रहेछ एक पूर्व मन्त्री र चार पूर्व तथा एक बहाल सचिव सहित 14 जना विरूद्ध भ्रष्टाचार मुद्दा भएछ क्या यो पोखरा विमानस्थल निर्माणमा त निकै ठूलो घोटाला भएछ नि त डाक्टर साहब
3: यो अहिले मात्रै खोले होइन यो त पहिलेदेखि यो मुद्दा चलेकै थियो यो यो पोखराको विमानस्थलमा त भ्रष्टाचार छ भने त पहिलेदेखि मुद्दा चलेकै हो र अहिले मलाई के दुःख लाग्छ भनेदेखि सुदन गुरुङ हुँदाखेरि कति धनाधन चाहिँ नि ठुल्ठुला माछा समात्दै गए सुदन गुरुङ हुँदाखेरि कस्तो दौडाधुप जेन्युनली जनताको लागि पीर मर्का परेको र उनको सुख सुविधाको लागि सुदन गुरुङ जुन दौडधुप गरेको थियो त्यो अचम्मसँग गरेको थियो जो हामीले प्रत्यापन लागेको थिएन त्यो सुदन गुरुङ जाने बित्तिकै हामीले हेर्दाखेरि त सरकारले चाहिँ त खासै त्यो रफ्तारमा काम गरेका छैन गरे पनि बरु बिचल्ली पार्ने काम चाहिँ गरिरहेका छ यो अहिले यो पनि मुख्य त कुरा के भने यो अध्यादेशहरूलाई पार्लियामेन्टले किन बाइपास गरेको बाबा यो कुरा 3 महिनापछि हुन्थ्यो होला सुप्रिम कोर्ट चिफ जस्टिसलाई पनि 1 महिनापछि आउँथ्यो होला तर पार्लियामेन्टलाई बहस पनि गर्न चाहिँ जनताको आवाज त पार्लियामेन्टमा पो हुन्छ त यो बालनको सरकारलाई छैन बालनको सरकार त पार्लियामेन्टको अन्डरमा हुन्छ वा तर यसरी 8 अध्यादेश चाहिँ नि रामचन्द्र पौडेलले चाहिँ धम्की दिएर होस् जेसुकी होस् पासै गराइदिए भा पार्लियामेन्टलाई भर्खर जन्मिया पार्लियामेन्ट यत्रो उत्साहसँग आएको पार्लियामेन्टलाई बाइपास गर्नुहुन्छ यो त अन्याय हो यो त उनीमाथि बेइज्जती हो अपमान हो पार्लियामेन्टको यस्तो पनि गर्नुहुन्छ यो सरकार डेमोक्रेटिक हिसाबमा चल्नुपर्छ नि त यिनीहरूले रवि लामिछानेले शोभिता गौतमले पहिले भनेका थिए अघिल्लो सरकारमा चाहिँ यसरी अध्यादेश ल्याउन पाइँदैन यो पार्लियामेन्टलाई छल्न पाइँदैन भनेका थिए आफैलाई गर्दाखेरि त सही हिसाब पो भन्छन् भाइ यिनीहरू कस्तो अचम्म कुरा 1 वर्ष अगाडि ओल्डले गर्दाखेरि त्यही कुरा एकदमै गलत अहिले उनले त्यही कुरा गर्दै एकदमै सही अनि यस्तो दुई जिब्रे कुरा गरेपछि अनि यो सरकारमा आशा के गर्ने हाले भन्नुहोस् त मलाई
2: हजुर तर जनताले त निकै ठुलो आशा गरेका छन् डाक्टर यो सरकारलाई फेल हुने छुट छैन यो सरकार अब सफल हुनुपर्छ जनताले न्याय पाउनुपर्छ विदेशमा रोजगारीको अवस्था सृजना हुनुपर्छ
3: बुद्धि पनि चलाउनु पर्यो नि त मैले अलिकति
2: बुद्धि छैन प्रधानमन्त्रीसँग यतिखेर डाक्टर बुद्धि छैन प्रधानमन्त्रीको
3: हेर्नुहोस् न मैले कसरी भन्ने बुद्धि छ तपाईँको चाहिँ जब चाहिँ नि सुकुम्बासीको प्रब्लम गर्दाखेरि अलिकति उनी मेयर पनि त थिएन त मेयरको टाइमदेखि काम गरे आउनुहुन्छ
2: होइन मेयरको टाइममा त उनलाई कामै गर्न दिएन नि त केन्द्र सरकारले दबाइराख्यो त्यतिखेर
3: प्रधानमन्त्रीको डाइरेक्ट अर्डर भएको छ नि त तर प्रधानमन्त्रीको अफिस मेयरको अफिसद्वारा 1958 सालमा विष्णुमतीको किनारमा कसरी गएको थिए त्यो अलिकति विचार गरेर विचार अगाडि बढाए के हुन्थ्यो हामी डक्टरले पनि त कुनै पनि सिरियस केस छ कम्प्लिकेटेड केसमा अघिल्लो डक्टरले यसमा कस्तो गरेका थिए त्यहाँ हामी हेर्छौँ त्यो न्यायालयले पनि के गर्छ भने कोर्टले बहस गर्दाखेरि अघिल्लो चाहिँ न्यायाधीशले फलानु इयरमा चाहिँ नि यो मुद्दामा यसै चाहिँ निर्णय दिएका थिए भन्छन् बाबा यिनीहरूले यत्रो मेयरको पद छ प्रधानमन्त्रीको पद छ 1958 सालमा मात्रै भर्खर त भएको छ त्यो विष्णुमतीको खोलाको किनारमा त्यहाँ सुकुमाजी हटाएकै हो त त्यहाँ कस्तो किन हटाएको थियो यति पनि बुझ्न पर्छ कि पर्दैन भन्नुहोस् न मलाई, अनि त्यो बुद्धिमा त भने त्यो पो त कसरी अगाडि बढ्ने, अब त्यो होइन जन जन अर्डर
2: ठोकेको छ कहाँ छ डाक्टर साहब, यतिखेर लिपुलेख फेरि दुख्या छ होइन, कैलाशमान सरोवरको यात्रामा भारत र चीनले एकलौरी सम्झौता गर्दै गर्दाखेरि नेपालको स्ट्यान्ड कहाँनिर रहेको छ अहिले,
3: नेपालको स्ट्यान्ड अहिले अहिले नेपाललाई बरु आजको दिनमा नेपाललाई है त्यो सल्भ गर्नु भन्नु कमसे कम त्यसलाई सोल्युसन निकाल्न अगाडि बढ्ने सबभन्दा ठुलो चान्स अहिले नेपालले मिलेको छ. अब त्यो यहाँका हाम्रो प्रधानमन्त्री र यिनका त्यहाँ आसेपासले कसरी त्यो लिन्छ थाहा छैन. मोदीजीले अहिले यिनीहरूलाई इलेक्सनको नतिजा पुरा नआउँदै हात फैलाएर फोन गरे, बालन शाह प्रधानमन्त्री भएपछि उनलाई फोन गरे, यत्रो हात बढाएपछि उनले पनि तत्परता देखाएर भारत गएर अहिले तात्तातै अवस्थामा मोदीजीको हात तातो हुँदा हुँदै उनले चाहिँ त्यहाँ भेट्न पर्थ्यो, भेट्दाखेरि नेपालको र भारतको सबै समस्याहरूलाई एकदम मैत्रीपूर्ण हिसाबले अहिले मोदी यति सकारात्मक छ नेपालतिर, न त दुई दुईचोटि मोदी जस्तोले हामीले फोन गर्न पर्थ्यो र भन्नुहोस् त मलाई गरे नि त भने हामीले नर्वे नेपालमा प्रधानमन्त्री भएपछि हामीले रिक्वेस्ट गर्न पर्थ्यो कि हामीले ऊ देऊ, हामीले चाहिँ इन्भिटेसन देऊ, हाम्रो चाहिँ भेट देऊ, आज उनले नै भने चाहिँ औ औ औ भनिसके. अब त्यो त सकेसम्म छिटो जानुपर्छ नि त, त्यहाँ गएपछि अनि यो मुद्दा हुन्छ खालि एउटा उसबाट चाहिँ नि परराष्ट्रबाट यो टिपोर्ट पठाउँदै पनि त हुँदैन नि, यो नोट पठाउँदै पनि हुँदैन, यसरी चाहिँ नि फ्रेन्डसिपमा त्यो चल्दैन. चाइना र इन्डिया पैसा दुइटैले चाहिँ नि हामीले एक प्रकारले भने चाहिँ हेपिसके, अब गएर कमसेकम मित्रताको आधारमा केही त गर्न सकिन्छ, त्यो त बालनशाहको बुद्धि चाहियो, अब त्यो बुद्धिको अनुसार चल्न पर्यो. मोदीले अहिले हात बढाएका छन्, त्यसले हात समात्न जान्न पर्छ, त्यसको लागि डिप्लोमेटिक बुद्धि पनि चाहिन्छ, त्यो बुद्धि चलाउन पर्यो वा सोझे कुरा छ, तर गर्न चाहिँ अहिले सकिन्छ, कमसेकम शुरूआत गर्न सकिन्छ लिपुलेखको बारेमा.
2: होइन तर लिपुलेख कालापानीको बारे मात्र आजको मुद्दा होइन, हिजोदेखि बल्झिरहेको मुद्दा होइन,
3: चार टाइमदेखि राणा कालदेखि चल्या छ, कसै वास्त गरेर ओलीजीले पनि टुटे नक्सा हाले, त्यसले के गरे त सिनको पनि भाँचेन नि त, त्यो हाल्दैमा हुन्छ नक्सामा हाल्दैमा हुन्छ भने कसैले गरेनन्, किन त्यो यति टाढा विकटमा कोही जान्छ, त्यो कोही पनि जाँदैन, त्यो त्यसरी नि कसरी वास्तव गरेकै थिएन नि, त्यहाँ भल्ल वास्तव आयो किनभने इन्डियाले त्यहाँ अब बाटो बनाएको थिएन उद्घाटन गरिदियो, अनि हो छाला जस्तो भयो, बोर्डरमा हाम्रो सिडिओहरू थिएनन्, हाम्रो नेपाल सरकार थिएन, हाम्रो बोर्डरको उतापट्टि त्यत्रो बाटो बनेर जाँदाखेरि त्यो मौन बसे सबैले, यत्रो हाम्रो यो 20 वर्षमा त कतिवटा चाहिँ प्रधानमन्त्री बने, कतिवटा सरकारहरू बने, उतापट्टि चाहिँ भारतमा त्यो बाटो त्यसै बनाएको छ, ठुलो आर्मी चल्ने बाटो बनाएको छ, कति वर्ष लाग्यो होला वास्तै गरेन, अहिले जब राजनाथले खोले अनि ओ ओ भने हामी चिटाउँ तार्यो, हामीले वास्ता नगर्ने, अब अहिले चाहिँ उनीहरूले मजासँग खोल्दै के तपाईँको बगलको जग्गामा त्यो घर जाने चाहिँ जग्गा जाने जाने अहिले वास्ता गरेन भनेदेखि मिच्दै मिच्दै जग्गा त जाइन्छ बा, हामी त्यही भएको छ, तर अहिले आएर एउटा ठुलो चान्स मिलेको छ बालन शाहलाई, मोदीजीको यो मैत्रीपूर्ण जो हात उनलाई पठाए फोनद्वारा त्यो चाहिँ समात्न सक्नुपर्छ, त्यो समातेर गर्न धेरै कुरा सकिन्छ, तत्काल सबै मिल्दैन त सुरुवात चाहिँ हुन्छ.
2: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार,
3: थ्याङ्क यू.
2: उहाँ हुनुहुन्छ डाक्टर सुन्दरबारी दीक्षित, आदरणीय श्रोता नेपाली बाँचमा छोडेर विश्राम लिन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं.

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: बाको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यो नेपाली रेडियो
3: खरो विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ
4: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
5: डिशोम फाइबर नेट
6: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाल हुनुहुन्छ। दालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
7: नमस्कार, हार्दिक धन्यवाद।
6: दालजी, फागुन 21 को घाउ आलै छ कि सन्चो हुँदै गयो अहिले?
7: फागुन 21 निर्वाचन भनेको प्राविधिक विषय हो। हामी निर्वाचनमा प्राविधिक ढंगले पराजित भए पनि समग्र राजनीति त हामीले हारेका छैनौँ। त्यसकारणले गर्दा फागुन 21 को अप्रत्याशित र अनपेक्षित परिणामपछि सामान्यत किन यस्तो परिस्थिति पैदा भयो भन्नेसँग अध्ययन गर्ने कुरा त, चिन्तन मनन गर्ने कुरा त रह्यो, तैपनि यो आफैमा घावै हो भन्न त मिल्दैन।
6: तर जनताले त निकै चिरफारै गरिदिए नि त, होइन?
7: अब मैले यहाँलाई भन्नै पर्छ कि पछिल्लो समय अल्गोरिदमको चरम दुरूपयोग गरेर सामाजिक सञ्जाल मार्फत अझ सामाजिक सञ्जाल र पुराना पार्टीहरूको आलोचनाको जगमा उदाएको बालेन सरकार होइन पैदा भएको थियो, जुन अब एउटा संसदको उपस्थिति यहाँले राम्रोसँग थाहा छ, होइन सामाजिक योगदान सामाजिक भूमिका राजनीति पृष्ठभूमि भन्दा पनि बाहिरबाट राजनीतिमा आएका पात्रहरूको केन्द्रीकरण अहिले संसदमा छ सरकारमा छ, भिन्न परिस्थिति पैदा भयो। तै पनि मैले भन्न सक्छु कि कमसे कम चैत्र 15 को तिनकुने घटना, भाद्र 23-24 को चाहिँ अब असाध्य अकल्पनीय र अपूर्णीय चाहिँ अब क्षति, होइन त्यसपछि फागुन 21 एउटा उत्कर्ष थियो र अहिले पनि त्यसको निरन्तरतामा हामीले देख्न सक्छौँ। यस अर्थमा जनताले चिरफार गर्यो भन्दा पनि जनता भ्रमित भएको हो कि भन्ने कुरा जनतालाई
6: जनताले चाहिँ ट्रिटमेन्ट गर्ने एउटा अवस्थामा तपाईँहरू पुगिसक्नु भएको थियो, जनताले चाहिँ तपाईँहरू ट्रिटमेन्ट गर्नुभयो, होइन? अहिले चाहिँ यो अवस्थामा चाहिँ तपाईँहरूलाई चाहिँ निकै सानो साँगुरो शक्तिमा पुर्याइदिनु भयो नि त, होइन?
7: मैले यहाँलाई मैले प्रश्न भन्नै पर्छ, जनता पछिल्लो समय विशेष त चाहिँ सरकार सञ्चालन गर्ने कर्मचारी परिचालन सार्वजनिक सेवा प्रभावप्रति जनताको असन्तुष्टि संस्था भ्रष्टाचारका विषयमा हामी म आफै संसदबाट निरन्तर संस्था भ्रष्टाचार विरुद्ध अभियान चलाएको नाताले पनि पछिल्ला सरकारका गतिविधिहरू जनउत्तरलाई जवाबदेही थिएनन् भन्ने कुरा प्रष्ट छ। त्यसैको आलोचनाको जगमा जनमत प्राप्त गरेको बालेन सरकार जो एक महिना पनि नभित्तै हजारौं जनता सडकमा आउनुपर्ने जो परिस्थिति पैदा भएको छ, त्यसकारण
6: जनता प्रचण्ड केपी शर्मा ओली र शेरबहादुर देउवा कसका कारणले चाहिँ यो विगत भोग्नु पर्यो तपाईँहरूले सुरुमा?
7: होइन, यसरी नजोड, हामीले समग्रमा जो चाहिँ अब पछिल्लो समय त सरकारमा त कंग्रेस एमालेको समिति सरकार थियो नि त, कहीँ न कहीँ प्रचण्डजीको हिस्सा होला यो पछिल्लो समय 18 वर्षमा जाँदा, तर जति बेला हामी सरकार नेतृत्वमा गयौँ, कंग्रेस प्रचण्ड सरकार नेतृत्वमा जानुभयो, त्यति बेला त हामी राम्रो काम गर्ने प्रयत्न गरेका छौँ। पहिलो, दोस्रो, तेस्रो 18 महिना सरकार सञ्चालनमा सबभन्दा बढी सुशासन समृद्धि सामाजिक न्यायको केन्द्रीय कार्यहरू पूरा गर्ने संकल्प, भ्रष्टाचार विरोधी अभियान, संस्था भ्रष्टाचार फाइल, होइन हजारौंलाई जेल, त्यो प्रक्रिया त हामीले सुरु गरेका थियौँ नि। यसकारणले सँगसँगै एउटै डालामा त हाल्नु भएन, केही त छन्। तर पनि के छ भने पछिल्लो जुन सरकार, होइन अब झलो कंग्रेस एमालेको संयुक्त सरकार द्वितीय बहुमत नजिक हुँदाहुँदैको सरकार चाहिँ अब झल्ने होइन भाग्ने जो परिस्थिति पैदा भयो, सिंह मुलुकै जलेर खडा भयो, उहाँहरू त सिद्धिनु भएन, मुलुकै सिद्धिआएर जाने परिस्थिति भयो, तर बढी जिम्मेवार त तत्कालीन ओली सरकार नै हुने भयो यो परिस्थिति आउनुमा। तै पनि कहीँ न कहीँ आफ्नो ठाउँमा आएको भाग त फेरि कंग्रेस प्रचण्डले लिनुपर्ने।
6: तर अहिले चाहिँ अब न्यायालयमा निकै ड्रास्टिक चेन्ज हुँदैछ। हिजो मात्रै प्रधान न्यायाधीशमा चाहिँ चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मा सिफारिस हुनुभएको छ। अब हिजो वरिष्ठताका आधारमै हुन्थ्यो, होइन? तर चाहिँ नोट अफ डिसेन्ट लेखिया नेता र राष्ट्रिय सभाका अध्यक्षले नोट अफ डिसेन्ट लेख्नु भएको छ। अब न्यायालयमा सुधार गर्न खोजिरहेछ होइन सरकारले?
7: यहाँलाई राम्रोसँग थाहा छ, नेपाली जनताले राम्रोसँग अनुभूत गरिरहेको विषय के हो भने न्याय पैसाले खरिद गर्नुपर्ने अवस्था विद्यमान छ, होइन? सम्मानित अदालतलाई पनि ठिक ढंगले हामीले चाहिँ अब एउटा हुन्छ सन्तुलन र नियन्त्रणको ठिक ढंगले चाहिँ अभ्यास गर्नुपर्ने आवश्यकता थियो नै। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको विश्व अन्तर्गत चाहिँ हिजो प्रधान न्यायाधीशमा सिफारिस भएन भन्ने लाग्छ। राष्ट्रताको मत के हो भने मेरिटोक्रेसीलाई चाहिँ प्राथमिकता दिनुपर्छ, होइन? आफ्नालाई काखा अरूलाई पाखा गर्नु हुँदैन, आफूले चाहेको भन्दा पनि कमसेकम भए मध्येको सक्षमलाई वरिष्ठतालाको आधारमा न्यायाधीश नियुक्ति गर्ने, प्रधान न्यायाधीश नियुक्ति गर्ने हाम्रो परम्परा पनि छ। र अहिले चौथो वरियता क्रमका डाक्टर मनोज कुमार शर्मालाई जो उहाँले चाहिँ सिफारिस गर्नुभएको छ, यस अर्थमा तीनटा चाहिँ किन अब अयोग्य भए, उहाँभन्दा छजना मध्ये एकजना योग्य हुनुको निम्ति कि त परीक्षा लिखितै लिनु पर्ला, अरू कुनै चाहिँ मेरिटको आधारमा हेर्नुपर्छ। मेरिटको आधारमा हेर्दा उहाँ चौथो वरियता क्रममा, होइन? के कारणले गर्नुभयो मैले त त्यो भन्न चाहन्न। अरू बाँकी तीनजना त प्रष्ट कुन पार्टीका हुनु भनेर देख्न सकिन्थ्यो, उहाँ कुन पार्टीको हुनुहुन्छ भन्ने कुरा चाहिँ अब हामीले देख्न सक्दैनौ। तैपनि अब
6: डाक्टर मनोज कुमार शर्माको बारेमा
7: होइन राजसपाको मेरिटो क्यासी जस्तो सपना प्रधान मल्लजी अथवा कुमार रेग्मीजी हरि फुयालजी चाहिँ कुन पार्टीसँग आबद्ध हुनुहुन्छ भनेर जनताले नि थाहा पाएका छन् होइन तर यस आधारमा डाक्टर मनोज कुमार शर्मा कुन पार्टीसँग आबद्ध छन् भनेर जनताले छापाउने गरी उहाँले चाहिँ भूमिका निर्वाह गरेको जस्तो लाग्दैन।
6: डाक्टर मनोज कुमार शर्माको विषयमा तत्कालीन बेला अलिकति कंग्रेस निकट तर उहाँको चाहिँ काका दामोदर शर्मा पूर्व प्रधान न्यायाधीश अहिले चाहिँ उता तल उहाँ हुनुहुन्छ अरे उहाँ चाहिँ देवघाटमा हुनुहुन्छ होइन दारिबा भनेर चिन्छन् उहाँलाई चाहिँ तर उहाँ राजा राजदरबारसँग निकट हो उहाँहरूको फ्यामिली भन्ने चाहिँ आइरहेछ
7: होइन बाहिर आएको छ तर उहाँको आफ्नो भूमिका उहाँहरूको चाहिँ बीचको जुन कार्य सम्पादन न्याय सम्पादनमा देखेको भूमिकामा चाहिँ धेरै विभाजित भएको चाहिँ हामीले अनुभूत गर्न सक्दैनौँ अझै भले अब छलफल बहसको विषय बनेको छ तैपनि मेरिटोक्रेसीको आधारमा चाहिँ अब नियुक्ति हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीकै बर्खिलाफमा चौथो वरियता क्रमको प्रधान न्यायाधीश नियुक्ति गर्ने कुरा चाहिँ फेरि के देखिन्छ भने जायज देखिँदैन भन्न सकिन्छ प्रारम्भिक ढंगले हामीले विश्लेषण
6: गर्यौँ। एउटा ब्रेकडाउन त भयो नि त होइन हिजो अब न्यायाधीश नियुक्ति हुँदै नै प्रधान न्यायाधीशको हुन्छ भनेर बिल्ला भिराइने जुन प्रचलन थियो त्यसमा चाहिँ अलिकति ब्रेकडाउन गर्यो होइन सरकारले।
7: त्यसो भन्दा पनि आफ्नो अनुकूलताको निर्णय गर्नको निम्ति तपाईँलाई त हामीले चौथो नम्बर हुनुहुन्थ्यो जबरजस्ती क्रेनले तानेर ल्याएको हो। अब रवि लामिछानेको मुद्दा चाहिँ सफाई दिनु पर्यो झन्नै सहकारी ठगहरू अहिले पनि पक्राउ पुर्जी जारी भएका तर फरार 1540 सहकारी ठग छन् जीवी राईदेखि लिएर होइन अब सूर्य भरत महर्जन जीवी राई 8 अरब चाहिँ जीवी राई 14 अरब भरत महर्जन सुरेन्द्र भण्डारी 6 अरब यस्ता लगायतका 1540 फरार अभियुक्त छन्। अब तिनलाई त समानले अलग मुद्दा पनि छन् राजोपा अन्तर्गतका अब धेरै धेरै मन्त्री र सांसदहरूका पनि मुद्दा आउनेवाला छन् तपाईँले देखिहाल्नु भएको छ उहाँहरूको अपारदर्शिता गडबडी होइन पछिल्लो देखिएको चाहिँ गडबडी हेर्दाखेरि सबभन्दा धेरै मुद्दा अब राजोपा अन्तर्गत आउनेवाला छन् सबभन्दा बढी ठगको केन्द्रीकरण भएको देखिन्छ संसदमा
6: सहकारी पीडितहरूले त भट्टाभट पैसा फिर्ता पाउँदैछन् नि त अहिले त
7: कहाँबाट पाउँदैछ
6: सरकारबाट
7: अनि सरकारले दिने हो त्यसो भए जीवी राईसँगको 8 अरबमा को जोडिया छ
6: तर सरकारले दिइरहेछ
7: भरत महर्जन 14 अरब छ भने अरबौं अपचलन गरी सहकारी छगलाई अनुमति दिएर राज्यको ढुकुटीबाट पैसा फिर्ता गर्ने कुरा चाहिँ के छ त्यो पनि गैर कानूनी।
6: रवि लामिछाने त सहकारीमा प्रत्यक्ष रूपमा संलग्न हुनुहुन्थेन भनेर निर्णय गर्ने तपाईँहरू नै त हुने होइन त्यो बेला
7: सहकारीमा प्रत्यक्ष संलग्न नभए पनि गोर्खा मिडिया नेटवर्क प्रणालीबाट 65 करोड चाहिँ अब 96 लाख चाहिँ उहाँले अपचलन गर्नुभएको छ भनेर लेख्ने पनि हामी हो नि त 65 करोड फिर्ता दिनुभयो कि त्यो 65 करोड नदिएर अनि
6: होइन उहाँ त अब एउटा म्यानेजिङ डाइरेक्टरको हिसाबले पो काम गर्नुभयो नि त अध्यक्ष त फरक थियो नि त होइन व्यवस्थापन फरक
7: होइन तत्कालीन गोर्खा मिडिया नेटवर्क प्रणालीको एमडी पनि हुनुहुन्थ्यो त्यसपछि त्यसको सेयर होल्डर पनि हुनुहुन्थ्यो 15%
6: तर त्यति बेला त तपाईँहरूले के भन्नुहुन्थ्यो भने होइन उहाँको प्रत्यक्ष सफलता होइन सरकारले प्रतिशोध छाड्यो भन्नुभएको थियो
7: तर त्यहाँ लेखा त छ नि 65 करोड चाहिँ अब के अरे छाने बेला चाहिँ त्यहाँ
6: 65 करोड त अब रवि लामिछानेले लिएको भन्ने यथेष्ट तथ्य त भएन नि त होइन उनले कर्मचारीको परिचालन खर्च गरे
7: छ त्यो गोर्खा मिडिया नेटवर्क प्रणालीमा चाहिँ अब कम्पनी अनि अन्तर्गत कार्य गर्नुपर्छ भनेर सिफारिस पनि गरेँ मैले त्यहाँ रविजीसँग मात्र जोडिनँ अरू पनि जोड्दाखेरि तपाईँले भन्नुपर्छ सहकारी ठगकै सम्पत्ति जफत गरेर त्यसो भए 14 अरब चाहिँ ठग्ने भरत महर्जन छोडिदिने 8 अरब ठग्ने जीवी राई छोडिदिने 6 अरब ठग्ने सुरेन्द्र भण्डारी छोडिदिने यस्ता छन् हामीसँग हजारौं थ्योरिस्ट छन् त्यस कारण सहकारी ठक्कै सम्पत्ति जफत गरेर सहकारी पीडितलाई फिर्ता गर्नुपर्छ जहाँसम्म तपाईँले सहकारी पीडितले पैसा पाउँदैछन् भन्नुभयो कमेन्ट पत्रमा प्रधानमन्त्री हुँदै अब अर्थमन्त्री वर्षमान पुन हुँदाखेरि 5 लाख भन्दा मुनिका सहकारी पीडितहरूलाई चाहिँ राज्यले दिने भन्दा हामीले गत वर्षको बजेट पनि ल्याएका थियौँ भले त्यो बजेट कारण नआएन होइन त्यो चाहिँ के छ भने 5 लाख भन्दा तल हो यसको अर्थ अरबौं खाने सहकारी ठगलाई अनुमति दिएर त्यसै राज्यको ढुकुटी अपचलन गर्ने भन्ने कुरा चाहिँ फेरि त्यो असान्दर्भिक पनि छ र अन्याय पनि हुन्छ जनतालाई।
6: होइन अहिले चाहिँ दाहालजी तपाईँले राम्रोसँग थाहा छ नि त यो सुकुम्बासी बस्ती व्यवस्थापनका लागि सरकारले जुन आँट गर्यो त्यहाँ त धेरै मान्छेहरू त हुकुम्बासी पो रहेछन् भने क्या हिजो भोट ब्याङ्क बनाएर राखेको रहेछ होइन त्यस राजनीतिक दलले
7: यो सरकार बन्ने बित्तिकै पहिलो आक्रमण बालिन्जीले के गर्नुभयो सुकुम्बासीमाथि गर्नुभयो यहाँलाई थाहा छ भूमिहीन सुकुम्बासीहरूलाई लाल पूजा दिनुपर्ने र त्यसपछि बस्ती असुरक्षित छ भने स्थानान्तरण गर्नुपर्ने म तत्कालीन प्रदेश सांसद हुँदा 2074 प्रदेश सांसद हुँदा मेरै निर्वाचन क्षेत्रमा 754 मुसहरका बस्ती घर बनाएर वैकल्पिक व्यवस्थापन गरेर हामीले घर सारेका छौँ राज्यकै तर्फबाट घर बनाइदिएर ल अब तपाईँहरू त्यो घरमा जानुहोस् अब यहाँ चाहिँ यो असुरक्षित बस्ती पनि छ, तपाईँले छोड्नु पर्यो भनेर दिया हो। भूमिहीन सुकुम्बासीहरूलाई आवासको मौलिक हक हाम्रो संवैधानिक व्यवस्था छ, तपाईँले वकिल व्यवस्थापन सहित चाहिँ अब उठाउनु पर्नेमा उहाँले के गर्नुभयो भन्दा युद्धग्रस्त क्षेत्र, अहिले तपाईँ काठमाडौँका सुकुम्बासी क्षेत्र हेर्नु जानु युद्धग्रस्त क्षेत्र जस्तो लाग्छ, यो गाजा गयो कि इरानको पनि युक्रेन आक्रमण परेको ठाउँ गयो कि जस्तो त्यस्तो देखिन्छ कि
6: तपाईँले
7: त्यसो भन्न मिल्छ? गरिबको चाहिँ के यो सहर श्रमिकको होइन, गरिबको होइन,
6: पहिरो आउँथ्यो गाह्रो हुन्थ्यो होइन,
7: अनि के त्यस्तो अप्ठ्यारो पर हतार होल्डिङ होल्डिङ सेन्टर भने के हो त्यो
6: राखेको छ के अरे सुकुम्बासीहरूलाई चाहिँ होइन,
7: हामीलाई त हेर्न दिएको छैन, पत्रकारलाई पनि हेर्न नदिकन राख्ने सुकुम्बासीको नाम हिरासतमा, त्यो पनि पुरै हिटलरको ग्यास च्याम्बर जस्तो, खान नदिएर उपयुक्त व्यवस्थापन नगर गरिब विपन्नहरू सुत्केरी छन्, बाल बच्चाहरू छन्, यति धेरै उजाड, यति धेरै तबाही मचाउनु पर्ने कारण के थियो भन्नुहोस् त? मेरो मान्यता के थियो भने दुईटा मान्यता, 12,40,000 गरिब भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् जो अभिधिकरण भइसकेका छन्, त्यसमध्ये अव्यवस्थित बसोबासीहरूलाई कानूनको दायरामा अथवा राजस्वको दायरामा ल्याउने, करको दायरामा ल्याउने, भूमिहीन सुकुम्बासीहरूलाई के छ विकल्प सहितको व्यवस्थापन गर्ने, राज्यले जनतालाई रोक्न मिल्छ, लोकतन्त्र भनेको जनताको स्वीकृति बिना शासन गर्न पाइँदैन, जनताको अनुमति बिना चाहिँ जबरजस्ती डोजर आतंक लगाएर रातारात जो सेना प्रयोग गरेर सेना प्रयोग गर्न पाइन्छ, नेपाली सेनालाई प्रयोग गरेर जबरजस्ती जो जनतालाई उठाइएको छ, तबाही मचाइएको छ, होइन, जनताको चाहिँ त्यो निर्मम दमन, जनतामाथि क्रूर दमन गरिएको छ, अमानवीय व्यवहार गरिएको छ।

0: Extreme energy drink.
1: प्रस्तुत छ 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार तदनुसार 8 मई सन् 2026 दैनिक राशिफल म प्रस्तुता सुकृति कोइराला उपस्थित भएकी छु। तपाईँलाई हार्दिक स्वागत छ। देश विदेशमा छरिएर रहनुभएका समादरणीय व्यक्तित्व मान्यजन शुभचिन्तक तथा समस्त धर्मानुरागी सज्जन महानुभावहरूमा हार्दिक अभिवादन टक्र्याउँदछु। स्वीकार गर्नुहोस्। नमस्कार, शुभ प्रभात, जय श्री कृष्ण, राधे राधे, जय श्रीमन्नारायण। राशिफलको आजको नयाँ संस्करणमा तपाईँको दैनिक जीवनका आरोह अवरोहलाई विश्लेषण गर्नुका साथै व्यक्तित्व, स्वास्थ्य स्थिति, धनधान्य, पेसा वा व्यवसाय, शिक्षा दीक्षा, सामाजिक स्थिति, आमदानी वा खर्च, घर परिवार, वैवाहिक जीवन, प्रेम सम्बन्ध, सन्तान पक्ष, नाता गोता, आपसी सम्बन्ध, वैदेशिक क्षेत्र, स्थिर सम्पत्ति, शेयर कारोबार आदि विविध आयामलाई समेट्ने प्रयास गरिएको छ। आजको राशिफलको यस अङ्कलाई जम्मा दुई खण्डमा प्रस्तुत गरिनेछ, जसमा पहिलो भागमा पञ्चाङ्गको विस्तृत विवरण र दोस्रो भागमा व्यक्ति व्यक्तिको जीवनमा पर्ने ग्रह गोचरको विश्लेषणका साथमा मेष राशिदेखि मीन राशिसम्मको छुट्टा छुट्टै राशि फलादेश समावेश गरिएको छ। आजका लागि राहुकाल, यम, घण्ट र गोलिककाल। राहुकाल बिहान 10:22 12:01 यम, घण्ट दिउँसो 3:21 5:01 गोलिककाल बिहान 7:02 8:42 अनि रोगबार बेला दिउँसो 1:41 3:21। आज शुभ कर्म प्रारम्भ गर्नका लागि अभिजित मुहूर्तको समय दिउँसो 11:35 12:28। शुभ बार बेलाको समय दिउँसो 12:01 1:41 अनि अमृत बार बेलाको समय बिहान 8:42 10:22। आज यात्राका लागि पुरूषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको यात्रा शुभ देखिन्छ। त्यस्तै महिलाको नेतृत्वमा शुरूमा पूर्व र दक्षिण दिशाको तथा बिहान 8:50 पछि आग्नेय अर्थात दक्षिण पूर्व र नैऋत्य अर्थात दक्षिण पश्चिम दिशाको यात्रा शुभ हुन्छ। तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलो पिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा शुरू गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ। भोलि अष्टमी व्रत, गोरखकाली पूजा अनि कानून दिवस। पञ्चाङ्ग खण्ड समाप्त भएको छ। यहाँ मैले प्रयोग गरेको समयादि नेपाल स्थित पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृति प्रदान गरिएको पत्र अनुसार नेपालको राष्ट्रिय समयमा निर्धारित समय हो। ठाउँ अनुसार सूर्योदय, सूर्यास्त लगायत तिथि, नक्षत्र आदि र नामक्षरमा पनि समय अन्तर हुनेछ। कुनै पनि विशेष निर्णय लिनु पूर्व योग्य ज्योतिषी वा जानकार पण्डित ज्यूको सहयोग लिनुहोला। त्यस्तो अवस्था नभएमा मैले प्रदान गरेको समय मध्ये बीच भागमा पर्ने मध्यम समयको प्रयोग गर्नुहुन अनुरोध गर्दछु। अब पालो आएको छ राशिफलको, तर त्यसअघि चर्चा गरौं आजको ग्रह गोचरको। नेपाल स्थित पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृति प्रदान गरिएको पत्र अनुसार नेपालको राष्ट्रिय समयमा निर्धारित समय हो। ठाउँ अनुसार सूर्योदय, सूर्यास्त लगायत तिथि, नक्षत्र आदि र नामक्षरमा पनि समय अन्तर हुने

વૃષ રાશિમાં શુક્ર, છઠ્ઠો ભાવમાં મિથુન રાશિમાં બૃહસ્પતિ અને આઠો ભાવમાં સિંહ રાશિમાં કેતુ ગ્રહકો ઉપસ્થિતિ રહેકો દેખિન્છ। સૂર્યોદયકાલમાં મકર રાશિમાં રહેકો ચંદ્રમાકો તપાઈંકો રાશિમાં કે કસ્તો પ્રત્યક્ષ પ્રભાવ પર્ન સક્છ ત આઉનુહોસ। લેખાજોખા ગરૌ મેષ રાશિબાટ। मेष राशि हुनेहरुका लागि आज कर्तव्य प्रति सचेतने तथा जिम्मेवारी बोध हुने राम्रो दिन छ। सरकारी कामका माध्यमबाट लाभ लिन सकिनेछ। अझ समाज सेवा वा राजनीति नै कार्यक्षेत्र हो भने मान सम्मान पाउन सक्नुहुन्छ। व्यापारीको कुरा गर्दा थप मिहिनेत गर्न हौसला प्राप्त हुनेछ। कुनै नयाँ काम थालनी गर्ने हो भने सिनियर्सको सहयोग लिएमा सफल भइनेछ। कर्मचारी वा जागिरीका निमित्त बहुप्रतीक्षित महत्वाकांक्षा सिद्ध हुने दिन हो। दिमागलाई सही फ्रेममा राख्नु सबै विवाद र समस्याहरूलाई सकारात्मक ढंगले समाधान गर्न सकिनेछ। विदेशी प्रयोजनको काममा सरकारी वा प्रशासनिक समस्या हल हुनेछन्। व्यक्तिगत प्रतिष्ठा र धनधान्यमा पनि वृद्धि हुनेछ। तर अहंकार आडम्बरबाट जोगिनु बेस हुन्छ। गृहिणीहरूका लागि कामधन्दामा मजाले खट्नुपर्ने हुन्छ। जीवनसाथीले आफ्नो व्यवस्था नबुझिदिँदा झन् दिक्क लाग्न सक्छ। तर वृद्ध वृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइनेछ। प्रेमी प्रेमिकाका निमित्त परिबन्ध र बाध्यतामा अल्मलिनु पर्ने समय छ। तर पनि आपसी समय र तालमेल कायम रहने दिन हो। छात्र छात्राको कुरा गर्ने हो भने परीक्षा अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रम पछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागि पर्नु उचित हुन्छ। राजा धर्मक्षेत्रमा उपस्थित चन्द्रमाको कमजोर प्रभाव रहेकाले कार्यक्षेत्र र व्यावसायिक काममा खुबसित परिश्रम गर्ने समय हो। श्रममूलक काम वा कृषि क्षेत्रका काममा मन जाने र उपलब्धि लिन सकिने समय छ। गरेका काममा ढिला हुन सक्छ, यद्यपि इच्छाएको सफलता हात पार्न सकिनेछ। ज्ञान गुणको क्षेत्र वा चिन्तन मननमा साथै प्रेम जीवन र राम्रो मैलोमा ध्यान केन्द्रित हुन सक्दैन। हरेक काममा संयम र धैर्य हुनु आवश्यक छ, किनकि थोरै लापरवाही गरेमा रिजल्ट प्रभावित बन्न सक्छ। कार्यालयमा हाकिम र घरमा मातापिताको चित्त बुझाउन खट्नु पर्नेछ। यही समय सेवा चाकरीमा पनि व्यतीत हुन सक्छ। आजका लागि शुभ रंग पहेलो, शुभ अङ्क एक, शुभ दिशा दक्षिण, इष्टदेवता भगवान नारायण। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम अनन्ताय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृष राशि हुनेहरूका लागि आज शरीर फुर्तिलो बन्नेछ। रोकिएका काम बन्न थाल्नेछन्। धार्मिक आध्यात्मिक गतिविधिमा मनको आकर्षण रहनेछ। त्यस्तै आज कसैलाई ज्ञान र अर्थ दिनुभयो भने उसले पनि लाभ पाउन सक्छ। कार्यक्षेत्रमा जुनियर स्टाफ र घरमा आफू मुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला। मान्यजन वा वरिष्ठ व्यक्तिको सहानुभूति र सहयोग पाउने समय हो। विश्वासको वातावरण बन्नाले राम्रो उपलब्धि हासिल हुने समय छ। चिन्तन र सोचको प्रशंसा हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। बुद्धिको उपयोग गर्नाले जटिल खानिएको काम समेत सम्पादन हुन सक्छ। भाग्यस्थानमा चन्द्रगोचर रहेकाले घर परिवार आफन्त र साथीभाइको सहयोग गर्न तत्परता देखाउने समय हो। तर पनि आफू त्यति हलुका बन्नु हुँदैन जसबाट उनीहरूले तपाईँको कमजोरी र उदार स्वभावको अनावश्यक फाइदा उठाउन सकुन्। व्यापार बट्टाको कुरा गर्दा हाँके ताकेको लक्ष्यमा पुग्न सफल भइनेछ। नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नलाई नै ठूलो सफलता मिल्न सक्ने समय छ। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्। त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ। परदेशको विषय छ भने खर्चमा अचानक वृद्धि हुने समय छ। जोखिम मोलेर कुनै पनि काम नगर्नुहोला। धैर्य र समयमता आजका मित्र हुन्। गृहिणीहरूका लागि धार्मिक वा सांस्कृतिक काममा खटेर जस पाउने समय छ। क्षिप्र बुद्धि कौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिनेछ। प्रेम जीवनमा मन हलुका र चंगा हुने दिन हो। आज लभमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ जुन तपाईँको प्रेम सम्बन्धको दिगो प्रतीक बन्न सक्छ। शिक्षा दीक्षा तर्फको कुरा गर्दा मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो। आज पठन पाठनका क्रममा सहभागी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिनेछ। आजका लागि शुभ रंग निलो वा कालो, शुभ अङ्क नौ, शुभ दिशा पूर्व, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम द्राम द्रीम द्रौं सह शुक्राय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मिथुन राशि हुनेहरूका लागि आज मित्र र परिवारसँग सम्बन्धित भावनाले तपाईँलाई चिन्तित बनाउन सक्छ। त्यस्तै अप्ठ्यारो र झन्झटिलो मार्गमा अघि बढ्ने समय हो। तर
जोखिम र संकट मोल लिएर गरेको कामको परिणाम लाभ

व्यवसायी हुन सक्छ। व्यापारी वा व्यवसायीका निमित्त छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ। अप्ठ्यारो धन कास्न छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला। नोकरी गर्नका लागि यन्त्र वा उपकरणको प्रयोगमा सावधान हुनुपर्छ। विवादवा लफडामा पनि पछि हट्नुहोला। समस्या परेमा सिनियर कर्मचारीको सहयोग लिनु बेस हुनेछ। वैदेशिक प्रायोजनको काम गर्नुहुन्छ भने लक्ष्य र उद्देश्यको मूल्याङ्कन र परिमार्जन गर्ने समय हो। नयाँ काम शुरू गर्ने हो भने पहिले योजना बनाउनुहोस् अनि मात्र प्रयास गर्नुहोला। गृहिणीहरूका लागि चिन्ता शंका र डरले जरो गाड्नेछ। दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ। प्रेमी प्रेमिकाका निमित्त चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो। तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्न सक्छ। विद्यार्थीहरूका लागि गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन हो। राजो बारम्बार नकारात्मक धारणा मात्र आइरहनेछ। कसैको असम्भव आशामा अब बहकाउमा नफस्नुहोला। आयु क्षेत्रको चन्द्रमाको प्रभावले शुभफलमा कमी आउने गर्दछ। त्यसैले अझ पनि बढ्नाले दैनिक कामकाजमा असर पर्न सक्ने वा गर्ने पर्ने कुनै काम रोकिन सक्ने समय छ। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो अधिकार क्षेत्र वा वस्तुमा अरूले दावी गर्न सक्छन्। अरूको मुख ताक्नाले पछि परिने तथा काम अधुरै रहने अवस्था हुनेछ। कसैको साक्षी जमानी बस्नु छ भने नै भन्नु नै ठिक हुनेछ, किनकि आज अनहकमा अरूले गरेका गल्तीको सजाय आफैले बोक्नुपर्ने परिस्थिति बन्नेछ। दुखी मुनि कुनै काम गर्नु हुँदैन। आगो पानी मिलमसिनरी र हतियारको प्रयोग गर्दा सावधान रहनुहोला। आजका लागि शुभ रंग सेतो वा पहेलो, शुभ अङ्क 8, शुभ दिशा उत्तर, इष्ट देवता भगवान नारायण। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम धर्मराजाय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। कर्कट राशि हुनेहरूका लागि आज शरीर स्वस्थ र बुद्धि निर्मल रहने सुन्दर दिन छ। अनुराग स्नेह र रोमाञ्चकता बढ्ने समय पनि हो। सोचले नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन्। व्यवसाय र पेसामा खटे अनुसार सन्तोषजनक परिणाम आउनेछ। साझेदारी वा पार्टनरसिपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने अनुकूल समय देखिन्छ। गराएसी काममा सघाउने परिस्थिति पनि देखिन्छ। साथै खड्खाँचोका वस्तुहरू केन्द्र हुन सक्छ। प्रणय तथा प्रेम सम्बन्ध बलियो देखिन्छ। रतिराग र मनोविनोदका लागि अनुकूल समय छ। अनन्तर रमणीयताका लागि समय र धन खर्च हुनेछ। प्रणय भावमा चन्द्रमा रहेकाले कार्य क्षेत्रमा उच्च सफलता मिल्नुका साथै कल्पना र भावनामा केन्द्रित हुने तथा आत्मरतिमा भुलिने समय छ। तर अहिले जुनसुकै कुरामा अरूले के भन्दैछन् भने त्रासो दिनु राम्रो हुन्छ। व्यापार वा कारोबार गर्नका लागि प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधि मार्फत अतिरिक्त लाभ हुन सक्छ। दिवानी र आयात निर्यातको काममा समयमा अपनाउनु ठिक हुन्छ। जागिरेको कुरा गर्दा अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ। तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो। वैदेशिक प्रयोजनका काममा अद्भुत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रो समय छ। तर पनि आर्थिक पक्ष र गरायसी वातावरणमा केही उतार चढाव देखा पर्न सक्छ। गृहिणीहरूका लागि रू सौन्दर्य र गहना गुडियामा आकर्षण बढ्नेछ। सृजनात्मक काम गीत संगीत नृत्य अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो। प्रेम जीवनमा मन प्रसन्न रहनेछ। लभमेटका साथमा घुम्ने समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरी कुनै अवसर मिल्नेछ। छात्र छात्राको कुरा गर्ने हो भने खेलबाट र मनोरञ्जनमा अल्मलिएर सजिलै दिन बित्ने परिस्थिति छ। तर उज्जवल भविष्य र राम्रो रिजल्टका लागि अझ धेरै मिहिनेत गर्नुहोला। आजका लागि शुभ रंग सेतो वा चम्पी हो। शुभ अङ्क 7, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान शिव। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम सुम शुक्राय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। सिंह राशि हुनेहरूका लागि आज त्यस्तो दिन हो जे गरे पनि मनमा शान्ति र सन्तोषको अनुभूति हुन सक्छ। शरीरभित्र रहेका सत्वहरू अर्थात त्रिस आवेग र क्रोधलाई नियन्त्रणमा राखेर काम गरेमा सर्वत्र सफल बन्न सक्ने राम्रो दिन छ। जग्गा जमिन घरकडेरी वा पोख्यौरी सम्पत्तिको पुरानो विवादको अन्त्य हुनेछ। पुरानो र बिर्सी सहेको साथीसँग भेट हुने, पुनः सम्पर्क हुने वा सँगै बसेर राम्रो रमाइलो गरिनेछ। प्रशासनिक वा अड्डा अदालतमा विचाराधीन काम छन् भने पनि फाइदा नै हुनेछ। त्यस्तै कार्यक्षेत्र नै न्याय वा प्रशासन हो भने त अझ राम्रो गर्न सक्नुहुन्छ। छैटौं भावमा चन्द्र गोचर रहने हुँदा आफूलाई अरूभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो। मना दुवै ग्रहका बढ्ने समय भएकाले घर व्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गर्नुपर्छ। तर्क वा बहसमा विजय प्राप्त हुनेछ। व्यवसायीहरूका लागि
चुनौतीका माझ मोटर रकम हात लागि हुने दिन हो। रात रङ्गा चिज जाता कपडा वृक्ष वनस्पति शैक्षिक प्रतिष्ठान औषधि र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ। कर्मचारी वा जागिरीका निमित्त कमजोरीलाई माध्यम बनाएर सत्व हावी हुने समय छ। विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्। सचेत हुनुपर्छ। विदेशी प्रयोजनको काममा व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो। मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर भन्ने संकेत छ। गृहिणीहरूका लागि गमण्ड र जिदीपना त्याग्न सकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ। हिजी टिउरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्न सक्छ। प्रेम प्रसङ्गको कुरा गर्दा अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शंका नगर्नुहोला। बरु लङटुक कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठिक हुन्छ। शिक्षा दीक्षा तर्फको कुरा गर्दा एकहरिएर गोरिदा स्वास्थ्य स्थिति बिग्रने डर हुन्छ। त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठन पठनमा जुट्नुपर्छ। बहस वा तर्क वितर्कमा विजय भइनेछ। आजका लागि शुभ रंग रङ्ग विरङ्गी वा छिरबिरे शुभ अङ्क छ। शुभ दिशा दक्षिण इष्टदेवता भगवान भोले शंकर त्यस्तै आछ। कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम नाग देवता भ्यो नमः यस मन्त्रलाई कम्तीमा 9 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। कन्या राशि हुनेहरूका लागि आज भावुक र संवेदनशील भन्न सकिन्छ, तर पनि बौद्धिक क्षमता बसी बढाउने प्रयत्न गर्नुपर्छ। जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ। परीक्षा र प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो। व्यापारीको कुरा गर्दा पुस्तक शिक्षा क्षेत्र छापाखाना कन्सल्टेन्सी र वस्त्रावसनको कारोबारबाट लाभ लिने दिन हो। यही धन रकम छोराछोरी र भाइ बहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा आफैले कुनै प्राविधिक वा सिपूर्ण ज्ञान प्राप्त गरेर लाभान्वित भन्ने समय छ। उता घरमा छोराछोरी वा भाइ बहिनीका समस्यामा केन्द्रित हुनुपर्नेछ। पर्दुसमा हुनुहुन्छ भने निरङ्कुश पानी र कडा पनि तपाईँका कमजोरी भन्न सक्छन्। खानपान र आहार विहारको अनुशासन पालना गरेको जाति हुन्छ। गृहिणीहरूका लागि प्रेम भाव शान्त वातावरण खुसी र सद्भाव कायम रहने राम्रो दिन छ। कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ। प्रेम जीवनमा इच्छा पूरा हुने दिन हो। लभमेटसित भेटघाट एवं गफकाप गर्ने मौका जुट्नेछ। त्यस्तै अपेक्षित माया सहयोग एवं समझदारी कायम हुनेछ। विद्यार्थीहरूका लागि पढाइप्रति दिलचस्पी जाग्नेछ। रचनात्मक समय हो। विज्ञान प्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्र छात्राहरूले यही गर्न सक्ने राम्रो समय छ। तर आज सन्तति भावमा रहेको चन्द्रमाको फलमा यही कमी देखिँदैछ। अत ज्ञानमूलक वा बौद्धिक क्रियाकलापमा संलग्न व्यक्तिले बहुत सकारात्मक फल पाए पनि अन्य व्यक्तिका लागि निराशा बढ्न सक्ने समय छ। कार्यक्षेत्रमा हाकिम वा वरिष्ठ अधिकारीसँग विवाद हुन सक्छ। अत बोली र व्यवहारमा विनम्र हुनु ठिक हुन्छ। प्रेम तथा दाम्पत्य जीवनमा नयाँ मिठास प्राप्त हुने तथा इच्छाएको वस्तुमा मनपर्ने उपहार पाउने दिन हो। यसा व्यवसायमा प्रयास गरे अनुरूप प्रतिष्ठा पुरस्कार र राम्रो नतिजाको प्राप्ति हुनेछ। गृहस्थीहरूले छोराछोरीका समस्यामा केन्द्रित भएर कुनै काम गर्नुपर्ने हुन्छ। उनीहरूमा लक्षित भए केही धनराशि खर्च समेत हुन सक्छ। आजका लागि शुभ रङ सेतो, शुभ अङ्क 5, शुभ दिशा पूर्व इष्टदेवी माता सरस्वती त्यस्तै आज कुनै नगरी नहुने काम छ। वा अचानक यात्रामा जानु छ भने ओम नेति विद्याधरण धराय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। तुला राशि हुनेहरूका लागि आज आक्रामक व्यवहारका कारण आफन्त वा शुभ चिन्तकमा गलत प्रभाव पर्न सक्छ। मित्रहरूद्वारा समेत तपाईँको क्रियाकलापको आलोचना हुन सक्छ। त्यसैले क्रोध र उद्वेगमा नियन्त्रण गर्दै व्यवहारिक र अनुशासित छवि प्रस्तुत गर्नुहोला। व्यापारीको कुरा गर्दा अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोग विलासका सामग्रीमा फाइदा हुनेछ। आजको केही समय घर परिवारमा खर्च गरेको जाति हुन्छ। नोकरी गर्नेका लागि पेसागत र व्यावसायिक परिस्थिति राम्रै देखिन्छ। तर आज घर परिवारलाई पनि यही समय छुट्याउनुहोला, नत्र आपसी विचार विमर्शमा खाडल सिर्जना हुनेछ। वैदेशिक रोजगारीको कुरा गर्दा क्रूरता र कडापन देखिनेछ। परिवारभित्रका वाद विवाद, जय झगडा र समस्याहरूमा संयम हुनुहोला। त्यस्तै घरमा सम्पर्क गरी आमासँग कुराकानी गरेको जाति हुन्छ। गृहिणीहरूका लागि घर परिवारमा राम्रो देखिन्छ। विभिन्न कुराको लाभ पाउने समय हो। तर कुरा काट्ने र खिसी टिउरी गर्नेहरूको क्रियाकलाप देखेर चिन्ता भन्न सक्नुहुन्छ। प्रेमी प्रेमिकाका निमित्त लभ लाइफ र रोमान्टिक जीवनमा केही असहजता वा बाधा आइलाग्ने समय हो। तथापि घर परिवार र सँगसाथीको साथ पाउनाले मन प्रसन्न रहनेछ। छात्र छात्राको कुरा गर्ने हो भने पारिवारिक तनावका कारण पढाइ विचलित हुन सक्ने समय छ।
अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ। चौथो घरको चन्द्रमाले नकारात्मक ऊर्जामा वृद्धि गर्दछ, त्यसैले बारम्बार राम्रा नराम्रा भावनाहरू चलबलाउन सक्छन्। जीवनसाथी वा प्रेमी प्रेमिकाको क्रियाकलापले पनि मनमा आघात पुग्न सक्छ। व्यवहारिक खर्चमा वृद्धि हुनेछ। प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी बढ्न सक्छ। परिवर्तनमा असमझदारी बढ्नेछ। विगतमा गरेको गल्ती र कमजोरीका कारण पनि कुनै विषयको तनाव सिर्जना गर्न सक्छ। कार्य क्षेत्रमा पनि भने जस्तो लाभ हुँदैन। गोपनीयता भंग हुने खतरा छ, तर देश परदेशमा बसोबास गर्ने व्यक्तिले प्रसन्नता र खुशीको खबर पाउन सक्छन्। आजको दिन राम्रो होस् भन्ने उद्देश्यले आमाको सम्मान गर्नु उचित हुन्छ। आजका लागि शुभ रंग सेतो वा उज्यालो, शुभ अङ्क चार, शुभ दिशा उत्तर, इष्टदेवी माता लक्ष्मी, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम कवये नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। वृश्चिक राशि हुनेहरूका लागि आज बन्धु बान्धव र दाजुभाइबाट सुख प्राप्त हुने दिन हो। कुनै काममा ढिला भएको छ वा लामो समयदेखि रोकिएको छ भने सङ्गी साथी र मित्रवर्गको सहयोग लिएमा काम बन्न सक्छ। आध्यात्मिक भावनाको विकास हुने तथा सेवामूलक र परोपकारी काममा खट्नु पर्ने दिन हो। दिन दुखी र असहायको आशीर्वाद लिन सके दीर्घकालिक लाभ पाइनेछ। साथी धार्मिक र सामाजिक काममा प्रशंसित हुने अवसर पनि मिल्नेछ। पेसा व्यवसाय वा रोजगारीका क्षेत्रमा पनि सन्तोषजनक समय छ। घुमघाम र रमरमाइलोको अवसर मिल्नेछ। साथीभाइसँग भेटघाट हुने, मिठो खाने र मौज मस्ती गर्ने समय छ। पराक्रम स्थानमा चन्द्रमा रहेकाले धार्मिक र सामाजिक प्रयोजनका काममा चासो बढ्ने समय छ। रमाइला गतिविधिमा आजको दिन व्यतीत हुनेछ। जतिबाट शिवको कदर हुनेछ। महत्वपूर्ण कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ। व्यापार भट्टाको कुरा गर्दा काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिनेछ। औजार हात तयार पिगार्न सामग्री मनिहारी वा सरकार समुदाय ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन्। जागिरेको कुरा गर्दा कडा परिश्रमको उत्कृष्ट नतिजा प्राप्त हुनेछ। सहकर्मीहरूले तपाईँको क्षमतामाथि विश्वास गर्न थाल्नेछन्। निष्ठा र सहयोगीका भावनालाई बुझ्ने प्रयास गर्नुहोला। वैदेशिक प्रयोजनका काममा सम्मान र साथ प्राप्त गर्न सकिने सुन्दर दिन छ। नोकरी र व्यावसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठा प्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ। गृहिणीहरूका लागि घर परिवारभित्र कसैको पेसागत वा व्यवसायको उन्नतिको समाचार सुन्न पाइनेछ। त्यस्तै पारिवारिक जमघट वा भोजभतरमा सहभागी बन्नुपर्ने दिन छ। प्रेम जीवनमा जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सङ्गी साथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ। सचेत हुनुपर्छ। शिक्षा दीक्षातर्फको कुरा गर्दा अरूका समस्यामा दौड़धुप गर्नुपर्ने समय छ। यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्न सक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो। आजका लागि शुभ रंग गुलाबी वा सिन्दुरी, शुभ अङ्क तीन, शुभ दिशा पश्चिम, इष्ट देवता भगवान श्री गणेश, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम गम गण पतये नमः यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। धनु राशि हुनेहरूका लागि आज आफ्नो शब्द र वचनले कसैको मन नदुखोस् भन्ने कुरामा ख्याल राख्ने समय हो, किनकि राम्रो वचनको मूल्य धेरै हुन्छ तर दुर्वचन मूल्यहीन हुन्छ। तर यसबाट अमूल्य सम्बन्धमा आघात पुग्न सक्छ। व्यापारी वा व्यवसायीका निमित्त कम्युनिकेशन, विज्ञापन वा मार्केटिङ टपिक व्यवसाय बढ़ाउने उत्तम तरिका बन्न सक्छ। मानिसहरूको नकारात्मक प्रतिक्रियालाई व्यवस्था गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो। कर्मचारी वा जागिरीका निमित्त कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुन सक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथ सहयोग मिल्नेछ। विदेशी प्रयोजनको काममा अरूको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ। विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थिति समेत बन्न सक्छ। गृहिणीहरूका लागि सुख सुविधा वृद्धिका लागि विभिन्न सामग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्ने छैन। प्रेमी प्रेमिकाका निमित्त सुख एवं समृद्धिमा वृद्धि हुनेछ। घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्न सक्छ, तर खर्च हुन सक्ने भएकाले गोजी दहरो बनाउनु ठिक हुनेछ। विद्यार्थीहरूका लागि बोलीमा विशेष पहल छ। मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइनेछ। सानो प्रयासले भाग्य र भविष्य सफार्न सकिन्छ, तर आज धनभावमा उपस्थित चन्द्रमाको कमजोर प्रभाव रहेकाले आज हातबाट फुत्किएको धनमाल फेरि फिर्ता नआउन सक्छ। त्यसैले आर्थिक मामिलामा सचेत भएर काम गर्ने दिन हो। विवादास्पद समस्याको निदान गर्न जिम्मेवारी लिनुपर्ने हुन्छ। यस क्रममा बोलीमा छाडापन र उतालोपन देखिने सम्भावना छ। त्यसैले बोल्दा र व्यवहार गर्दा शब्द शब्द तोडेर अघि बढेको जाति हुन्छ। त्यसर्थ दैनिक कारोबारबाट बेफाइदा हुने छैन। लगानी गर्दा
दीर्घकालिक लगानी प्रति आकर्षित बन्नुहोला। दिदी बहिनी वा कर कुटुम्बका काममा पनि यही समय दिनुपर्ने हुन्छ। दूरदराजमा रहेको स्थान अथवा विदेशबाट सुखद समाचार आउनेछ। ज्ञानमूलक क्षेत्रमा समय दिन सकिँदैन। आजका लागि शुभ रंग सेतो बगुज्यालो, शुभ अङ्क दुई, शुभ दिशा दक्षिण, इष्ट देवी माता लक्ष्मी, त्यस्तै आज कुनै नगरी नहुने काम छ। अचानक यात्रामा जानु छ भने ओम वैभव लक्ष्मी नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। मकर राशि हुनेहरूका लागि आज निर्णय क्षमतामा निखार आउनुका साथै कार्यक्षेत्रमा सहजता आउने तथा मनमा रचनात्मक क्षमताको विकास हुने राम्रो दिन छ। पहिचान दिलाउन तथा कलात्मक भावनालाई प्रस्फुटन गर्न समय अनुकूल देखिन्छ। व्यापार वा कारोबार गर्नका लागि कृषि क्षेत्र, वनबुट्यान, काठपात र औषधि व्यवसायका लागि राम्रो दिन छ। नयाँ काममा हात हाल्ने वा स्थिर काममा थप लगानी गर्ने समय हो। कार्यक्षेत्र वा प्रशासनिक कामकाजमा बिताएका काम सम्पादन हुनेछन्। हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ। सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो। परदेशमा हुनुहुन्छ भने यो समय घमण्ड र दिदीपना बढ्ने समय हो। याद गर्नुहोला, अवसर आए पनि हतारको कामले लतरपतर हुन सक्छ। गृहिणीहरूका लागि आत्मबल र जोश जाँगर बढ्नेछ। गराएसी काम समयमै टुङ्गाइनेछ। भावना चाटासाट बढ्दै पति पत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो। प्रेम जीवनमा घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ, तर जिद र हटले त्याग्नुहोला, नत्र ससाना कुरामा विवाद हुन सक्छ। छात्र छात्राको कुरा गर्ने हो भने प्रयास गर्दा उपलब्धि पाउने दिन हो। एउटा शिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उश्रृङ्खलता बढ्न सक्छ। तर आज तपाईँको आफ्नै राशिमा रहेको चन्द्रमाको फलमा केही कमी देखिँदैछ। अत विगतका कमी कमजोरी र असन्तुष्टिका कारण निराशा र खिन्नता बढ्ने समय छ। तथापि हिम्मत जुटाएर काम गरेमा हाँके ताकेको हरेक काममा सफलता मिल्ने दिन हो। अल्छी वा अकर्मणीय भएर बस्नुभन्दा कुनै सृजनात्मक वा रचनात्मक काममा समय बिताउनु राम्रो हुन्छ। अर्काको आश्वासनमा पुछलाहटका पछि नकुद्नुहोला। पहुँचमै भएका व्यक्तिबाट समेत धोका हुन सक्छ। एक्लोपनाको महसुस भएको छ भने आत्मीय मित्र र अन्तरङ्ग साथीसँग एकान्तमा बसेर बोलाकुसारी गर्नु ठिक हुन्छ। बिछोडिएका वा टाढा रहेका आफन्तसँग सम्पर्क गरी कुराकानी गरेमा निराशा भाव हट्नेछ। आजका लागि शुभ रंग निलो वा कालो, शुभ अङ्क एक, शुभ दिशा पूर्व, इष्ट देवता भगवान शिव, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम छाया पुत्राय नमः यस मन्त्रलाई कम्तीमा 23 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ। कुम्भ राशि हुनेहरूका लागि आज परिबन्ध वा बाध्यतामा धन खर्च हुने दिन हो। साथै मान प्रतिष्ठा र सम्बन्धमा पनि आघात पुग्न सक्छ। जोखिम र रिस्कमा कुनै काम नगर्नुहोला। साथै जिम्मेवारीप्रति पनि हेलचिक्राई गर्नु हुँदैन। व्यावसायिक जीवनको कुरा गर्दा कारोबारमा झट्ट अर्काको विश्वास गर्ने दिन होइन। सहयोगीमाथि पनि पूर्ण भरोसा गर्ने दिन छैन, नत्र आकस्मिक रूपमा नोक्सानी बेहोर्नु पर्ने हुन्छ। नोकरी गर्नका लागि कुनै व्यक्तिगत समस्या आइ पर्नाले कार्यक्षेत्रमा खट्ने अनुकूलता मिल्दैन। कामको चाप बढ्नाले सहयोगी कर्मचारी र हाकिम रुष्ट हुन सक्छन्। वैदेशिक प्रायोजनको काम गर्नुहुन्छ भने घर परिवारका सदस्य, मित्र र नाताको तामाजको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध वा सम्पर्क राख्ने दिन हो। कार्यक्षेत्रमा खटे बमोजिम लाभ पाउन सकिनेछ। गृहिणीहरूका लागि हिसाब किताब बिग्रनाले तनाव बढ्ने समय छ। अझ आफन्तानी भए पनि साक्षी जमानी बस्नु वा लेनदेनको काम गर्नु ठिक हुँदैन। प्रेमी प्रेमिकाका निमित्त सलसम र हेलचेक्राई नगर्नुहोला। पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ। विद्याप्राप्ति वा पठन पाठनको क्षेत्रमा पठन पाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो। त्यस्तै तपाईँमा दिगदारी र चिटिडेपन पनि हावी हुन सक्छ। व्यय स्थानमा बसेको चन्द्रमाले शुभफल प्रदान गर्दैन, त्यसैले क्रोध र अहंकारका कारण कलह बढ्ने सम्भावना छ। अत नकारात्मक कुराले आफूभित्र हावी हुन दिनु हुँदैन। राम्रो आनन्द र मनोरञ्जनको इच्छा राख्ने हुँदा उल्टै दुःख र निराशा झेल्नुपर्छ। तर ऋण धनको अनुमान गर्न र आर्थिक दृष्टिले समुचित निर्णय लिन उपयोगी समय छ। यात्रामा निस्कदा मालमत्ताको सुरक्षामा ध्यान दिनुपर्छ। घरमा अभिभावक वर्ग र कार्यक्षेत्रमा सिनियर स्टाफको इच्छानुसार चल्नु पर्दा मनका इच्छा खुम्च्याउनु पर्ने हुन्छ। पति पत्नीका बीचमा पनि आर्थिक कारणले झगडा हुन सक्छ। परिवारको कुनै सदस्यको स्वास्थ्य सम्बन्धी चिन्ता बढ्ने दिन हो। आजका लागि शुभ रंग सेतो, शुभ अङ्क तीन, शुभ दिशा उत्तर, इष्ट देवता भगवान भोले शंकर, त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम नमः शिवाय यस मन्त्रलाई कम्तीमा 21 पटक जप गर्नुहोला, पक्कै पनि लाभ हुनेछ।
मीन राशि हुनेहरुका लागि यस्तो काममा संलग्न हुनुपर्ने दिन हो जसबाट तपाईले सन्तुष्टि पाउन सक्नुहुन्छ। घर जग्गा वा शेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने अगाडि बढ्नुहोस्। घर परिवारमा समय बिताउनु समेत आज अनिवार्य देखिन्छ। जिम्मेवारी र कर्तव्यप्रति सचेत र इज्जत र प्रतिष्ठा दुवै पक्षमा फाइदा हुन्छ। मित्र होस् कि शत्रु, दुवैले कतिको सहयोगको अपेक्षा गर्न सक्छन्। परपरका मानिसलाई खुशी तुल्याउने कोशिस गर्नुहोस्। नयाँ कार्य र परियोजनाहरूमा सक्नुमा आफ्नै उपस्थिति राम्रो हुन्छ। कुनै विशेष पार्टनरको खोजीमा हुनुहुन्छ भने आज त्यसमा पनि सफलता मिल्नेछ। जे स्थानमा चन्द्रमा रहेका भएको सहयोगमा केही समय बिताउनु पर्ने हुन्छ। त्यस्तै परिवर्तनका आवश्यकता वा छोराछोरीको उन्नति प्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ। राज्य पक्ष वा प्रशासनिक कामकाजमा प्रतिष्ठा जोडिएको काममा सफलता मिल्नेछ। व्यापारीको कुरा गर्दा सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम खुकाउन सकिने समय हो। प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो। जागिरेको कुरा गर्दा कुनै पुरानो समस्यामा गोत लिनु पर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित भन्न सक्ने दिन छ। तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो। वैदेशिक प्रायोजनका काममा आमदानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला। दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनुपर्छ। बढी महत्वाकांक्षा राख्नाले निराशा हात लाग्नेछ। गृहिणीहरूका लागि पारिवारिक सुखमा अभिवृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ। ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण विषयमा लाभ लिन सकिनेछ। प्रेम जीवनमा मानसिक सन्तुष्टिको समय हो। तथापि आज कुनै कुनै कुरामा भावनामा बहन सक्नुहुन्छ। पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ। विद्यार्थीहरूका लागि आफूभन्दा कमजोर भाइ बहिनी वा साथीहरूले अर्थिबुद्धि दिन मन लाग्छ र संस्कार र संस्कृतिको बारेमा समेत सिकाउने समय हो। आजका लागि शुभ रङ सेतो वा उज्यालो, शुभ अङ्क दुई, शुभ दिशा पश्चिम, इष्टदेवी माता लक्ष्मी। त्यस्तै आज कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानु छ भने ओम ह्रीम श्रीम क्लीम वित्ते स्वराय नमः यस मन्त्रलाई कम्तीमा 11 पटक जप गर्नुहोला। पक्कै पनि लाभ हुनेछ। राशिफलको क्रम समाप्त भएको छ। यस राशिफलमा समेटिएका विवरणहरू ज्योतिषीय गणनामा आधारित विषय हुन् जुन तपाईँका लागि राम्रो वा नराम्रो दिन पनि हुन सक्छ। राशिफल सुनेपछि पनि तपाईँले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्य पालना गर्नुपर्दछ र परोपकारी वा सामाजिक भावना राख्नुपर्दछ। यसो गर्नुभयो भने यहाँ उल्लेखित अनिष्ठाहरू नाश हुन्छन् वा न्यूनीकरण हुनेछन् अनि राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ। यो सचेतनापछि आजको राशिफलको सम्पूर्ण अङ्क समाप्त हुन्छ। म प्रस्तुता सुकृति कोइराला अब यहाँहरूबाट बिदा लिने अनुमति चाहन्छु। तपाईँको आजको दिन सुखद रहोस्, मंगलमय बनोस्, सत्कर्म गर्ने प्रेरणा प्राप्त होस्, इच्छाएको मानधन र सम्पत्तिको प्राप्ति होस्, घर परिवार र इष्टमित्रबीच मिलमिलाप र खुसियाली छाओस्, कार्यक्षेत्रमा सदैव उन्नति प्रगति होस्, स्वच्छ रहनुहोस्, स्वस्थ रहनुहोस्, सतर्क रहनुहोस्। सबैमा शुभकामना। नमस्कार।

0: Narnia. Extreme energy drink.
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 0335570353 5557704
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
4: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरलको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच बिआई टेस्ट स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स फिस्टुला फिक्सर मलदर चिलाउने पोल्ने दुख्ने रगत तथा पिप आउने मलदर बाहिर निस्कने शरीरमा निस्किएको गाँठा गुठी मलदरमा मासु पलाउने पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेसन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ साथै निशुल्क टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार समय बिहान 9 बजेदेखि स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोगमै 6 इलाम थप जानकारीको लागि 98520 2700
5: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ हो यो साँच्चै ठुलो चुनौती हो तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेट स्क्यान सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी रेडिएसन थेरापी सर्जरी आदि छन् हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन् साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड थापा बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल हाम्रो हेल्पलाइन 023535942 023535942
6: सुन्नु न हजुरलाई एउटा कुरा भन्नु थियो
7: के कुरा भन्न आँटेको भन न
6: यो पालि गहना लिउँ भनेको हामी बिर्तामोड कहिले जाने
7: होइन है राधा किन बिर्तामोड जान पर्यो र
6: हजुर त्यसो भन्नुहुन्छ नि यहाँ भने जस्तो डिजाइन नै पाइँदैन के त्यही भएर जाउँ भनेको मेरो हर कुरा सुनिदिने हजुर नै त हो नि मेरो बुढो जाउँ न के जाउँ न है
7: लाटी तिमी कस्तो कुरा गर्छौ हाम्रो यही इलाम बजारको रेशम गहना गृहमा भने जस्ता आकर्षक डिजाइनका राम्रा राम्रा गहना पाइन्छन् तिमी चाहिँ बिर्तामोड जाने कुरा गर्छौ
6: थ्याङ्क यू सो मच मेरो बडा हामी भोलि नै जाने नि है साथमा पैसा हुँदा नै किनिहाल्नुपर्छ
7: भइहाल्छ नि राधा चिन्ता नगर न भोलि नै जाउँला न
6: थ्याङ्क यू सो मच
7: यहाँ नयाँ तथा पुराना सबै प्रकारका भने जस्ता डिजाइनका गहना बनाइन्छ यति मात्र होइन नि राधा राशि अनुसारका सबै पत्थर पनि पाइन्छ अनि बिहेको लागि दिनै नकुरी छिनेमा सबै गरगहना उपलब्ध हुन्छ अब पनि अरूतिर जान्छौ त लाटी
6: आफ्नो आँखा अगाडिको पसल छोडेर कहीँ जान्न भोलि हजुरको पनि अफिस छुट्टी भोलि हामी दुवैजना सँगै जाने रेशम गहना गृह
7: ल राधा तिमीले त भने जस्ता गहना किन्ने भयो अब तिम्रो साथीहरूलाई पनि आकर्षक गहना किनेर ढुक्क हुनको लागि रेशम गहना गृह नै जानुपर्छ भन्न चाहिँ नबिर्स है
6: त्यो त भइहाल्छ नि बुढा गजबले भनिदिन्छु अनि थप बुझ्न मन लाग्यो भने सम्पर्क पनि त गर्न पर्यो होला सम्पर्क फोन नम्बर पनि भनिदिनु न
7: उसो भए ध्यान दिएर सुन है इलाम साथ निकुञ्ज पथ
8: ग्लोबल आईएमई ब्याङ्कको मुनि रहेको
7: रेशम गहना गृह फोन नम्बर 0275248111 मोबाइल नम्बर
8: 9856281916 र
7: 9846235171
9: ए हे तिमी अहिले के गर्दैछौ एसआई पछिको खाली समयको विषयमा केही सोच्यौ?
10: सोच्दै त छु नि, तर के सिक्ने, कहाँ सिक्ने अलमलमै छु।
9: यसो गरौँ न, इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड सिटी मार्ट इलाममा कम्प्युटरका विभिन्न कोर्सहरू सिकाउनुहुन्न?
10: ए है, कस्ता कस्ता कोर्स सिक्न पाइन्छ त त्यहाँ?
9: त्यहाँ बेसिक कम्प्युटर, अकाउन्टिङ, ग्राफिक डिजाइन, हार्डवेयर, भिडियो एडिटिङ, लोकसेवा तयारीका कम्प्युटर कक्षा र अरू धेरै नै उपयोगी तालिमहरू।
10: त्यसो भए त अब ढिला किन? म त आजै सम्पर्क गरेर सिट बुक गर्न जान्छु।
9: तपाईँ पनि ढिला नगर्नुहोस्। स्थान सिटी मार्ट इलाम, इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड। सम्पर्क नम्बर 9842744403। आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्यलाई डिजिटल बनाउनुहोस्। सफल भविष्यको सही रोजाई।
11: ओहो सैला, कहाँ हिँडेको?
12: कहाँ जानु र, घरमा चाहिने सामान रङ रोकन किन हिँडेको नि?
11: यी सब सामान चाहिँ कहाँ पाइँदो रहेछ नि सैला?
12: कहाँ पाउनु नि, नवीन चोकको श्रेष्ठ सिसा पसल तथा उपहार गृहमा पाइन्छ नि। फेरि त्यहाँ त डाफे ब्रान्डका पशुपति पेन्ट्सद्वारा निर्मित 5 वर्षसम्म रहने इनामेल, वालको भित्र र बाहिर रङ आउने सुन्दर र आकर्षक 3-5, 5-8, 8-10 वर्षसम्म रहने ग्यारेन्टीका साथ 2 मिनटमा नै चाहिए जस्तो रङ पाइन्छ नि। अझ त्यहाँ त धाराका सामान फिटिङ पाइप, जीआई र सीपीभीसी अनि पीवीसी पाइपहरू सस्तो र राम्रो पाइन्छ। कहाँ त्यति मात्र हो र, अरू पनि सुन्नुहोस् त। फेरि कार्पेटरलाई चाहिने प्लेजर, राउटर, ग्राइन्डर, ड्रिल, पानी तान्ने मोटर, भाइब्रेटर जस्ता मेसिनहरू पाउनुका साथै बिग्रेमा पार्ट्सहरू पाइन्छ अनि बनाइन्छ पनि। त्यस्तै गरी काँटी, कब्जा, छिर्केनी, ह्यान्डल, कैची, बट्टाली, कचक, सिसा, राम्रा ब्रान्डका प्लाइवुड, फोरमाइका, सनमाइका, डेन्ड्राइट, फेभिकल, बालुवा जाली, स्टिल जाली, त्रिपाल, प्लास्टिकहरू यस श्रेष्ठ सिसा पसलमा पाइन्छ। फेरि खुद्रा तथा होलसेलका लागि पनि एक मात्र भरपर्दो पसल श्रेष्ठ सिसा पसल हो नि।
11: ओहो साइला, धेरै ठाउँ कुद्नु नपर्ने, सबै सामान एकै ठाउँमा पाइने, हैरान पनि नहुने, सस्तो पनि पाइने, बडो राम्रो रहेछ।
12: हजुर, ग्राहकको चाहना, सस्तो र राम्रो सरसामान, हाम्रो प्रतिबद्धता। सम्पर्क
13: 0725206656 र 98426-72504।
12: श्रेष्ठ सिसा पसल नवीन चोक 1 इलाम, प्रोप्राइटर चिरञ्जीवी श्रेष्ठ।

0: जिल्ला आर्थिक गणना कार्यालय नामको अनुरोध। अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने मूल नाराका साथ मिति 2083 वैशाख 2 गतेदेखि 2083 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना 2082 को उत्सवगत तथ्याङ्क संकलन कार्य भइरहेको छ। गणनामा संलग्न गरिएका विवरणहरू तथ्याङ्क ऐन 2079 बमोजिम पूर्ण गोप्य रहनेछन्। संकलित विवरणहरू कर प्रयोजनको रूपमा वा प्रमाणको रूपमा कुनै पनि निकायमा पेश हुने छैनन्। उपलब्ध विवरणहरू सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग हुनेछन्। मूलत आर्थिक क्षेत्रका नीति योजना तथा कार्यक्रम निर्माण गर्न मुलुकको कुल राष्ट्र उत्पादन कुल राष्ट्रिय आमदानी तथा राष्ट्रिय लेखाका अन्य अनुमानहरूको सुदृढीकरण गर्न तथा राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्नका लागि आर्थिक गणना महत्वपूर्ण रहेको छ। अत राष्ट्रिय आर्थिक गणना 2082 हामी सबैको साझा कार्यक्रम रहेको हुनाले स्थलगत तथ्याङ्क संकलनमा खटिनुभएका कर्मचारीहरूलाई सत्य तथ्य र पूर्ण विवरण उपलब्ध गराई यस राष्ट्रिय अभियानलाई सफल पार्नुहुन सम्पूर्ण उद्यमी व्यवसाय संघ संस्थाहरू एवं सरकारवालाहरूमा हार्दिक अनुरोध छ। नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, जिल्ला आर्थिक गणना कार्यालय, इलाम।
1: महिला दिदी बहिनीहरूको समस्याको समाधान अब महिला विशेषज्ञ डाक्टरबाटै। नेपाल सरकारद्वारा संचालित आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क नर्मल तथा सिजरियन डेलिभरी सेवा अब ओम साई पाथिफर हस्पिटल भद्रपुर शापामा संचालन भइरहेको छ। साथै महिलाहरूमा हुने पाठेघर सम्बन्धी समस्या, पाठेघरको मुखको क्यान्सरको कोल्पोस्कोपी मेसिनबाट परीक्षण सेवा, महिला विशेषज्ञ डाक्टर सुमन सिंहबाट आंखसेको इक्टोपिक प्रेग्नेन्सी, पाठेघरको अपरेशन, भेजाइनल टेस्ट आदि समस्याहरूको उपचार तथा अपरेशन ढुक्क भएर ओम साई पाथिफर हस्पिटल भद्रपुर झापामा गराउन सक्नुहुनेछ। सम्पर्क ओम साई पाथिफर हस्पिटल सगरमाथा चोक भद्रपुर झापा, फोन नम्बर 023456581 र 456981, मोबाइल 98526878820 र 98526872585।
2: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच, बिआई टेस्ट, स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स, फिस्टुला, फिक्सर, मलदर चिलाउने, पोल्ने, दुख्ने, रगत तथा पिप आउने, मलदर बाहिर निस्कने, शरीरमा निस्किएको गाँठा गुठी, मलदरमा मासु पलाउने, पलाएको मासु क्यान्सर हो वा होइन भने निशुल्क चेक जाँच गरिन्छ। रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ। साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार, समय बिहान 9 बजेदेखि, स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोगमै छ, इलाम। थप जानकारीको लागि 98526 2700।
3: वरिष्ठ नौसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेल पुनः दैनिक रूपमै अब विराटनगरमा हो। पूर्वी नेपालकै ख्याति प्राप्त मानसिक मनोरोग विशेषज्ञ डाक्टर रोशन पोखरेलको सेवा विराटनगरको ट्राफिक चोकमा रहेको निको अस्पतालमा अर्थात् पुरानो मोरङ सहकारी अस्पताल र रंगले रोडमा रहेको बिन्दु खनाल मेडिकल हलमा दैनिक सेवा पुनः शुरू भएको छ। अब अनुभवी तथा दक्ष मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेललाई भेट्न निको अस्पतालको सम्पर्क नम्बर 021-5-18-750 तथा बिन्दु खनाल मेडिकल सम्पर्क नम्बर 98073-35012 मा सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, एकचोटि फेरि सम्झनुहोस् है, डाक्टर रोशन पोखरेल अब विराटनगरमा।
4: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025230।
5: नेपाल वाणी FM 94.9 हामीलाई सुन्दै गर्नुहोस्, हामी तपाईँसँगै छौ।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 8 बजे को छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: परमा रिदम सिंह को नमस्कार। देशभर निर्माणाधीन 303 पक्की र कलभटका पक्की पुल र कलभटका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभटको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्न आदेश जारी गरेको छ। राजपत्रमा आदेश प्रकाशन भएसँगै ती पुल निर्माणका लागि रकमान्तर गर्न सड़क विभाग अन्तर्गतको पुल महाशाखालाई बाटो खुलेको छ। 2068 सालदेखि ठेक्का भएका पुलको काम सकिएको छैन। ती पुलमा बजेट अभावले काम पूरा हुन नसकेको सम्बन्धित आयोजनाहरूको भनाई छ। सबै पुलको कुल ठेक्का रकम 35,56,30,00,000 रूपियाँ रहेको छ। 23 माघ 2082 सम्ममा 21,03,22,00,000 रूपियाँ मात्रै भुक्तानी भएको छ। ठेक्का लागेका पुलमा 14,61,48,00,000 रूपियाँ दायित्व रहेकोमा चालू आर्थिक वर्षमा 2,62,70,00,000 रूपियाँ मात्रै विनियोजन गरिएको छ। उक्त रकम अपुग भएको विभागले जनाएको छ। निर्माणाधीन पुलको दायित्व अझै 12,21,25,00,000 रूपियाँ रहेको छ। सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्ने निर्णयमा कडाई गरेसँगै देशका प्रमुख व्यापारिक नाकाहरूमा सिर्जना भएको अन्यल र गतिरोध तत्कालका लागि अन्त्य भएको छ। एमआरपी विवादका कारण रोकिएको भन्सार जाँचपास प्रक्रिया बुधबारदेखि पुनः शुरू भएको छ। भन्सार विभाग र व्यवसायीहरूबीच भएको सहमतिपछि नै हिजोदेखि सामानहरूको जाँचपास शुरू भएको हो। भन्सार विभागले आयातकर्तालाई एमआरपी आफै घोषणा गर्न लगाएर तत्कालका लागि माल सामान भित्र्याउने बाटो खुलेको छ। सहमति अनुसार व्यवसायले भन्सार वस्तुको एमआरपी घोषणा गर्नुपर्नेछ र ती वस्तुमा एमआरपी लेभल आफ्नै गोदाममा लगेर लगाएपछि मात्रै बजारमा पठाउन पाइनेछ। सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन्। सरकारले सरकारको सार्वजनिक संस्थामा सार्वजनिक नियुक्ति लिएका व्यक्तिहरूलाई बर्खास्त गर्ने निर्णय र अध्यादेश जारी भएपछि बैंकका अध्यक्षहरूले पनि राजीनामा दिएका हुन्। अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सहित सबै संचालकले राजीनामा दिएका हुन्। त्यसै गरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्रै राजीनामा दिएका छन्। राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकाल हुनुहुन्थ्यो। त्यसै गरी संचालकमा थान प्रसाद पंगेनी, लक्ष्मण घिमिरे, प्राध्यापक डाक्टर रामप्रसाद केवाली, रोमिला ढकाल उप्रेती, डाक्टर सूर्य बहादुर राणा र हरिकुमार सिलवाल हुनुहुन्थ्यो। यसै गरी कृषि विकास बैंकको अध्यक्ष डीम प्रसाद पौडेलले पनि राजीनामा दिनुभएको छ भने नेपाल बैंकमा प्राध्यापक डाक्टर दिलीराज शर्मा अध्यक्ष हुनुहुन्थ्यो, उहाँले पनि राजीनामा दिनुभएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले 16 युरोपेली देशसँग श्रम समझदारी अघि बढ़ाउन परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागि जानकारी दिनुभएको छ। सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालय मार्फत पहल गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार जी टू जी र बी टू बी गरी हाल 13 देशसँग मात्रै श्रम समझदारी गरिएको छ, तर नेपालीले भने रोजगारीका लागि 178 देशमा श्रम स्वीकृति लिएर जाने गरेका छन्। श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन्। अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो छ। श्रम मन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रम शोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपालीमाथि भइरहेको ठगी नियन्त्रण हुने बताउनुभयो। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले घडेरी किन्ने ऋणका लागि 7 जनाले कोषमा निवेदन दर्ता गराएका छन्। कोषको योजनामा 18 महिनासम्म नियमित योगदान गरेका योगदानकर्ताले घडेरी किन्नका लागि कोषमा निवेदन दिएका हुन्। कोषका अनुसार कोषको योजनामा 18 महिनासम्म नियमित योगदान गरेका योगदानकर्ताले कोषमा यी देशमा जाने नेपालीमाथि भइरहेको ठगी नियन्त्रण हुने बताउनुभयो। योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदान

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई घडेरी किन्ने ऋण दिने व्यवस्थाको घोषणा गर्नुभएको थियो। कोषले अघि सारेको घडेरी कर्जाको योजना यो पहिलो पटक हो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा 11,600 सहकारी दर्ताको प्रक्रियामा रहेका छन्। प्राधिकरणले सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले देशभर रहेका बचत तथा ऋणहरूलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी संस्थालाई दर्ताको प्रक्रियामा ल्याउन लागेको हो। दर्ताका लागि अनलाइन आवेदन दिएका 3 सहकारी संस्थामध्ये करिब 3,000 सहकारीलाई इजाजत पत्र प्रदान गरेको प्राधिकरणले बाँकी 8,000 को इजाजत भेरिफाई विवरण रुजू गर्ने तथा अपुग भएका कागजात अध्ययन गर्ने क्रममा रहेको जनाइएको छ। सहकारीमा नियमन, अनुगमन र सुपरिवेक्षणको अभावमा निक्षेपकर्ताको रकम जोखिममा पर्ने रकम बढ़ेपछि सरकारले एक वर्ष अगाडि प्राधिकरणको गठन गरेको थियो। सुन चाँदीको कारोबारमा 90% गिरावट आएको छ। बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको हो। निरन्तर मूल्य बढ़दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले सुनको मूल्य निरन्तर बढ़दै गएपछि सुनचाँदी व्यवसायमा ठूलो असर परेको जानकारी दिनुभयो। महासंघका अनुसार सामान्य अवस्थामा बिहेको सिजनमा दैनिक 30-40 किलो सुनको माग हुने गरेकोमा अहिले 5-10 केजीमा मुस्किलले कारोबार हुने गरेको उहाँको भनाई छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर 150.51 रूपियाँ र बिक्री दर 151.11 रूपियाँ तोकिएको छ। यस्तै युरोपियन युरो एकको खरिद दर 177.07 रूपियाँ र बिक्री दर 177.77 रूपियाँ। युके पाउण्ड स्टर्लिङ एकको खरिद दर 204.87 रूपियाँ र बिक्री दर 205.68 रूपियाँ। स्विस फ्रैंक एकको खरिद दर 193.46 रूपियाँ र बिक्री दर 194.93 रूपियाँ 23 पैसा कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। हवस् अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। सामुदायिक सूचना नेटवर्क सीआईएनले देशभरका सामुदायिक रेडियोहरूमा प्रसारण हुने गरी हेलो सांसद संवाद श्रृंखला उत्पादन तथा प्रसारण गर्दै आएको छ। विशेषत संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण भइरहेको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्ना हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ भनेजी।
1: हस् धन्यवाद।
0: निर्वाचित भएर आइसक्नु भएपछि फेरि आउने जाने दोहोरो चलिरहेको छ कि होइन? जितिसकेपछि आए अहिले यतितिर अल्झिरिनु परिरहेको छ भन्ने
1: छैन? म भर्खरै चार पाँच दिन मात्रै भएको छ जिल्लातिर पुगेर आएको छु।
0: जिल्ला गएर जितिसकेपछि काठमाडौँ आउनुभयो, त्यसपछि फेरि फर्केर
1: झर्केर पुनः भर्खरै आएको छु।
0: के छ जनताहरूको अथवा मतदाताहरूको प्रतिक्रिया के छ? तपाईँलाई उहाँहरूले जिताउनु भयो, फेरि फर्किनुभयो, तपाईँ काठमाडौँ आउनुभयो, फेरि फर्केर जिल्ला जानुभयो, अहिले काठमाडौँ आउनु भएको छ। जसरी तपाईँले निर्वाचित हुँदै गर्दाखेरि तुरन्तैदेखि ल हामीलाई यस्तो चाहियो, यसरी गर्नु पर्यो भन्ने कुरा आइरहेको छ कि सुख शान्ति नै छ अहिले? त्यस्तो
1: ठिकै छ। अब जनताहरूको स्वाभाविक रूपमा अब चाहना हुने नै भयो, एउटा जनप्रतिनिधिबाट आफ्नो क्षेत्रको समग्र विकासको लागि पहल होस् भन्ने स्वाभाविक चाहना हुने नै हो। अब त्यो चाहना अनुसार जनताहरूले एउटा जुन आशा राखेका छन्, जुन विश्वास गरेका छन्, स्वाभाविक पनि हो र भए पनि रहेछ जनताहरूले।
0: तपाईँले निर्वाचनको बेलामा

0: के गर्छु भन्नुभएको थियो र जितिसकेपछि खै तपाईँले यो गर्छु भन्नुभएको थियो गर्नु भएन भनेर गुनासो त अहिले नै आइ नै सकेको छैन होला कि कस्तो
1: छैन। यसपालि मैले धेरै कुराहरू घोषणा पत्र पनि बनाएको थिएन।
0: अघिल्लो पटक निर्वाचन लड्दाखेरि चाहिँ थियो, पहिले
1: अघिल्लो पटक चाहिँ थियो, यसपालि नयाँ घोषणा पत्र थिएन। मैले अघिल्लो पटककै घोषणा पत्रका केही कामहरू जो अधुरा थिए तिनीहरूलाई पूरा गर्छौं भन्ने नै मेरो चाहिँ मुख्य एजेण्डा थियो।
0: जस्तै उदाहरणको लागि
1: तीन चारवटा कुराहरू, खास गरेर अब विभिन्न किसिमका समस्याहरू, हाम्रो दार्चुला जिल्ला भौगोलिक रूपमा धेरै विकट छ, 61 वडाहरू छन्, चट्टानी भूभाग छ, बस्ती छरिएको छ, एकदम छरिएको बस्ती छ, एउटै वडामा पनि दुई तीन दिन लाग्छ प्रत्येक घरधुरीमा पुग्नको लागि वडामा, त्यस कारणले असंख्य समस्याहरू छन् त्यो। कतिपय ठाउँमा घोरेटो बाटो पनि नपुगेको स्थिति छ, कतिपय ठाउँमा खानेपानीको पनि अझै समस्या छ, सिँचाइको, सड़कको, स्वास्थ्यको, संचारको, टाढा काँडा भावनाले जतिसुकै टेलिफोन टावर बनाए पनि अझ केही घरधुरीहरूमा पहुँच नहुने स्थिति भौगोलिक कारणले, त्यस्ता समस्याहरू छन्। तिनलाई पनि आफ्नो आफ्नो समस्या सबैलाई ठूलो भावनाले आम जनताले त्यही समस्याहरू पनि हल हुनुपर्छ भन्ने सानो घोरेटो बाटोदेखि लिएर सड़कसम्मका कुराहरू पनि राखेका छन्।
0: तपाईँले त्यो चुनावको बेलामा गर्छु भन्नुभएको छ,
1: अब ती समग्र कुराहरू सम्बन्धित निकायबाट सबै मैले गर्छु भन्ने कुरा भएन। कुनै वडा स्तरीय कार्यक्रमभित्र समावेश गर्नुपर्ने, कुनै पालिका, कुनै प्रदेशदेखि लिएर यसमा पहल गर्ने कोर्डिनेशन गर्छु भनेको छु म तिनको लागि, ती योजनाको लागि समन्वय गर्ने कुरा गरेको छु। मैले खास गरेर दार्चुला जिल्लाको समग्र विकासमा टेवा पुर्याउने मुख्य एक नम्बरमा दार्चुला तिङ्कर सड़क छ, चीनको तिब्बत खास गरेर ताक्लागोट जोड्ने सड़क हो। यो परापूर्व कालदेखि नै व्यापारिक रूपमा र धार्मिक रूपमा कैलाश मानसरोवर जाने सबभन्दा छोटो रूट हो। यसमा यसलाई, यो सड़कलाई यो मेरो कार्यकालमा पूर्णता गर्दै यसलाई चाहिँ तिङ्करसम्म, त्रिपुलेकसम्म पुर्याउँदै, यसलाई सड़क मात्रै होइन कि यसलाई चाइनासँगको व्यापार, चीन, भारत, नेपाल त्रिदेशीय व्यापारको एउटा व्यापारिक बिन्दु बनाउने, र कैलाश मानसरोवर त्यहाँबाट एकदम नजिक पर्छ, कैलाश मानसरोवरलाई एउटा धार्मिक रूपमा चाहिँ यो रूटलाई धार्मिक रूटको रूपमा विकास गर्दै, तिङ्करमा त हामीले अध्यागमन विभाग कार्यालय स्वीकृति गर्ने काम त सैद्धान्तिक रूपमा गरिसकेका छौं, अब व्यावहारिक रूपमा चाइना सरकारलाई पनि त्यसमा चाहिँ सहमत गराएर त्यसबाट चाहिँ भिसा लगाएर मानसरोवर यात्रा गराउन सक्ने किसिमको मुख्य कामले दार्चुला जिल्लाको समग्र विकासमा ठूलो टेवा पुर्याउँछ, रोजगारी सिर्जना हुन्छ, लाखौं हामीले धार्मिक पर्यटकीय गन्तव्यमा जान खोज्ने नागरिकहरूलाई, नेपाल र भारतका नागरिकलाई त्यो रूटबाट गर्न सक्छौं। यसको
0: भनेको सड़कलाई तपाईँले प्राथमिकता,
1: सड़क मात्रै होइन त्यो
0: भौतिक संरचनाको निर्माण,
1: सड़क निर्माण गर्दै तिङ्कर रूटलाई, निपुलेक तिङ्कर रूटलाई हामीले व्यापारिक र पर्यटकीय मार्ग, धार्मिक पर्यटकीय मार्गको रूपमा डेभलप गर्ने एउटा प्रमुख मेरो यो निर्वाचनको लक्ष्य हो, मुद्दा हो, पहिले पनि हो। त्यसमा केही कामहरू आधा पुगेका छन्, केही बजेटको अभावले सड़क अधुरो रहेको छ,
0: दोस्रो
1: त्यसलाई पूरा गर्छौ भन्ने मेरो एउटा प्रमुख लक्ष्य हो। दोस्रो, हामीले दार्चुला जिल्लाबाट यहाँबाट पहुँच पुर्याउनको लागि गोकुलेश्वर दोस्रो ठूलो शैल्य शिखर नगरपालिका दोस्रो ठूलो बजार हो, त्यहाँ मैले 2078 सालमा आफ्नै पहलमा त्यहाँ एयरपोर्ट बनाउनको लागि, पहिले बनेको कच्ची एयरपोर्ट थियो त्यसलाई चाहिँ पुनः स्थोन्नति गर्नको लागि बजेट विनियोजन गरेर केही काम पनि भएको छ, ठेकापट्टा लगाएर त्यो अधुरो रहेको छ। अहिले पछिल्लो अवस्थामा सरकार बदलियो, म पनि निर्वाचन हारे, त्यो स्थगित रह्यो। त्यो एयरपोर्टलाई सञ्चालन गर्ने, त्यो एयरपोर्टलाई सञ्चालन गर्यो भने त्यहाँका जनताहरूलाई सहज रूपमा काठमाडौँ धनगढी आउन त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौ, ती श्रद्धालुहरू, ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ। दोस्रो, तेस्रो, हाम्रो अर्को अपि हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो पदमार्गलाई हामीले सुचारू, अझ द्रुत गतिमा सुचारू गर्ने, र त्यो अपि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने, र अपि हिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको, नौवटा पालिका मध्ये अपि हिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन, कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने, र त्यो अपि बेस क्याम्पको लागि एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठूलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै 128 भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल तन्थला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौँ हामीले त्यहाँ अति जरुरी छ त्यो पुल बनाउन सक्यौँ भने बैतडी दार्चुला जिल्ला पनि जोडिन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ यी कामहरू प्रमुख रूपमा चाहिँ
0: चारवटा भएका
1: कामहरू चाहिँ प्रधान छन् तर अरू पनि थुप्रै कामहरू छन् प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौं तर यी प्रमुख यी कामहरू जो अगाडि बढेका छन् कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन् कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ यिनीहरूलाई पूर्णता गर्छौं भन्ने नै मेरो प्रमुख नारा थियो।
0: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानून निर्माण लेखनमै अलिक बढी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पूरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने?
1: एउटा त यो सोच नै एकदमै गलत सोच हो यो कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन् त्यहाँ निर्वाचित सांसदहरूले विधि अनुसार नियम अनुसारै किटेर यो गर्न पाउने यति विकास गर्न पाउने यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ। जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले अनि सांसदले कानून बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गर्यो त कानून बनाउनु गए हो
0: तपाईँहरूले अब चुनावको बेलामा कानून बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि
1: हुँदैन। हाम्रो जस्तो देशमा कानून बनाउनलाई मान्छेले भोटै दिँदैन कानून बनाउनलाई मात्रै
0: त्यो सांसद अथवा उम्मेद्वारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो यो
1: बुझ्न नसके हामीले बढी बुझेको चाहिँ जनप्रतिनिधिको काम विकास गर्ने पनि हो कानून मात्रै बन्न विकास कसले गर्छ कर्मचारीले गर्छ
0: त्यो तीन तहको सरकारको संरचनाले
1: गर्दैन सरकार आफ्नो आफ्नो तह छ नि त गाउँपालिकाले के राजमार्ग बनाउँछ त तीन तहको संरचना बनाउने केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन। केन्द्र सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने के कर्मचारीले ब्युरोक्रेसीलाई थाहा हुन्छ सचिवलाई थाहा हुन्छ यहाँ काठमाडौँ बसेको डिजीलाई थाहा हुन्छ
0: त्यसो भए डाडु पन्यो चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भन्ने तपाईँहरूको
1: पनि होइन योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ।
0: अब त्यसो भए यो अहिलेको सरकार विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन काँग्रेस लगायतका अरू दलहरू पनि गए अहिले राजनैतिक माहौल अलिक फरक ढंगबाट अगाडि बढेको स्थिति छ होइन तपाईँले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पूरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईँको कुनै शंका उपशंका हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास
1: हामी हेर्दैछौँ। अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौँ स्वयं सम्मान्य प्रधानमन्त्री पालेन्द्र शाहजीसँगै भेटमा त्यो कुरा मैले प्रष्ट चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन् लिखित पनि दिएको छु। सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन।
0: उहाँले राम्रोसँग सुन्नुभयो तपाईँहरूसँग
1: सुन्नु भएको छ उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ जस्तो गोगलेश्वर एयरपोर्टका बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको थियो मैले त्यो एकदम चल्छ त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन् त्यो दुर्गम पनि छ दार्चुला सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेसन दिएको छु अनि सड़कको बारेमा पनि तिङ्कर सड़कको बारेमा पनि यसको महत्व यसको धेरै किसिमको महत्व यसको रणनीतिक महत्व सामरिक महत्व धार्मिक महत्व पर्यटकीय महत्व व्यापारिक महत्व यस्तो किसिमको पनि जानकारी गराएको छु। अब मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ यदि अब समावेशिता भएन सहभागिता भएन विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूर दराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ।
0: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा हामीले जुन नयाँ नक्सा जारी गर्यौं त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढी कुरा भइराखेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो?
1: अब प्रधानमन्त्रीज्यूसँग त्यतिकै कुरा भएको थियो अब अन्य निकायहरूमा सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ मैले आफ्नो तर्फबाट जानकारी गराइरहेको छु किनभने यो त सुरुवातदेखि नै यो मुद्दाको उठान गर्ने मध्ये अब धेरै हुनुहुन्छ साथीहरू तर म पनि त्यसमध्ये एक हुँ र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो
0: लिपुलेख पास
1: भएर हुन त त्यो पहिलेदेखि नै चालिहाल्यो थियो कोभिड हुँदाखेरि बन्द भयो बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै सुरु भइसक्यो आवागमन नेपाल हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा तर जहाँ भारतीय स्वामित्व रहेका छ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
0: लिपुलेख
1: अब लिपुलेख त लिपुलेखै हो अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली हामी यतापट्टि हाम्रो छाङ्ग्रो तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन् अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 भन्दा अगाडि हामी नै उपभोग गर्थ्यौं नेपालीहरू नै उपभोग गर्थे 62 भारत चीनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन ब्यान्डेज गर्यो आफ्नो नियन्त्रणमा लियो त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आह्वान गरिरहेका छन् त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौं मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटकबाट सदनमा पनि राखेको छु सरकार समक्ष पनि राखेको छु र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढंगले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता
0: अस्ति
1: बोलेको कुरामा खासै त्यति वेट लागेन त्यो एउटा प्रेस नोट हो अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा केही पेश होला
0: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
1: भनेको छ तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन् त्यो डिप्लोमेटिक नोट पठाउने कूटनीतिक त्यो अहिले जुन बाहिर सञ्चार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो प्रेस नोटलाई नै मान्य हो भने त्यो गा छैन होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ
0: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
1: पठायो पठाएन भन्ने कुराको यकिन चाहिँ जुन सञ्चार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन थियो त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो त्यो प्रेस नोट भनेर चाहिँ त्यो डिप्लोमेटिक नोट होइन त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ त्यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु
0: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौं अथवा समावेश गरेका छौं नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला कतिपय सुन्नु भएको होला के छ अहिलेको स्थिति त्यहाँ यो लिपुलेख क्षेत्रमा
1: अब त्यहाँ तपाईँको अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसनै भनौँ त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्
0: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
1: उनीहरूको लोकल भाषा त्यहाँ जनजाति बस्छन् त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन् त्यो भाषा उनको आफ्नो पनि भाषा छ तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्
0: नेपाली
1: नेपाली बोल्दैनन्
0: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ
1: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन् उनीहरू नेपाली पनि बोल्छन् तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभि गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो सहका भाषा रङ भाषा अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्
0: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो
1: क्षेत्र त त्यही भन्ने भयो नि त अब
0: कुन गाउँ अथवा त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र
1: कुटी नाभि गुन्जी 3 गाउँ छ
0: गुन्जी हो कि गुन्जी
1: गुन्जी गुन्जी
0: गुन्जी
1: अब ठ्याक्कै यकिन जनसङ्ख्या मलाई थाहा भएन मलाई लाग्छ 2-3 होला
0: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त
1: थाहा पाउँछन् किन नपाउनु
0: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी
1: सामान्य बुझिया छैन तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ सरकारी जागिर पनि दिएको छ त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ
0: अब यदि यो विषय समाधान विगतका कयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए अब चाहिँ अलि केही कसरी अगाडि बढ्ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
1: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गरुतिङ्कर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने। हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
0: अब अहिलेसम्म किन भएन त? किनभने हामीले भएन भएन भन्छौं, कसले गर्न दिएन?
1: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे, त्यो तर लागू भएन। लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनले नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नु।
0: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
1: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेको छ, तीन चार घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ। समस्या त्यो पनि छ नि त, मान्छेहरू अब
0: नेपालबाट जाँदाखेरि तीन दिन
1: लाग्छ, उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ। अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढिरहेछ, तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
0: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
1: बनिया छ, तर अझै धेरै
0: नेपालतर्फ
1: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिए
0: तपाईँले,
1: त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड, आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेछ सड़क विभागले, 3 करोडको प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझेका थिएँ। अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौं, यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौं। मूल कुरा चाहिँ त्यो सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागका जनताहरूलाई सड़कमा जोड्नु जरुरी छ, त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ।
0: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बीचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराखे हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
1: अब यसमा त रिजल्टै हेर्नुपर्छ। अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो। उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन, तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन, सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ,
0: त्यो ग्रुप पनि बनाइदिनु भएको छ
1: पनि बनाएको छ। अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो, नत्र हाम्रो यस्तो रोगै छन्।
0: जो यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्वाद गर्थे?
1: राम्रो छ, यसमा राम्रो कामलाई राम्रो भन्नु पर्यो, यो चाहिँ एकदम राम्रो सुरुवात हो। कमसेकम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ।
0: अनि पहिले पहिले हामी के सुन्थ्यौं भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झगडा पर्ने, कहिले यस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने, तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो. अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि कस्तो छ?
1: यो त भन्न सकिँदैन. अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ. अब यो जेठ पन्ध्रको रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त के हुन्छ भन्ने कुरा. त पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि, तर रिजल्ट त्यसको परिणाम के हुन्छ? अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन्? अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन?
0: सीमा दरबार त धाइसक्नु भयो तपाईँ.
1: हामी त सबै
0: फाइल साइल बोकेर सबै
1: सबै मन्त्रालय सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन. अस्ति पनि कुनै एउटा उसले राखिरहेको थियो देशभरि बढी योजना माग्ने 15 सांसदहरू मेरो पनि नाम थियो त्यहाँ मन्त्रालयमा. मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ.
0: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ?
1: संसद धेरै चलेन, अस्ति केही दिन मात्रै चल्यो. अब त्यो प्रारम्भिक चरणमा भयो हुनाले
0: चिना
1: पर्ची पनि अझै पुरा हुनु पाएको छैन. धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ, पुराना साथीहरू त हामी धेरै कम छ.
0: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू?
1: पुराना चिनजान गर्दा त्यही 60-70 जना भनेपछि नयाँ ठुलो संख्या नयाँ छ.
0: नयाँको कस्तो पाउनुभयो तपाईँले? उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न.
1: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ, एउटा नयाँ जोस सागर हामीलाई पनि थियो पहिले पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने, कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने. अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ, तर मलाई के लाग्छ भने अब यो बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ. यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकांक्षा बढी हुने, आशा बढी राख्ने, तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि अब विकास निर्माण गरेर कानून बनाउने भन्नुभयो नि त. तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको. तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि. त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन, सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
0: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो.
1: क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो.
0: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ, बाँकी नयाँ आउनुभयो. अब पार्टीगत रूपमा फरक फरक आफ्नो आफ्नो किता त्यो प्रष्ट हुने होला कि संसदमा, अथवा अलि पुराना भनिएका र नयाँ भनिएका बीचको त्यो साँठगाँठ अलि बढी हुनला कि कस्तो देखिराख्नु भएको छ? अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि?
1: ठिकै छ. अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठुलो राजनीतिक ब्याकग्राउण्ड पनि नभएका, धेरै ठुलो भनौँ न केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू, कुनै एक सेक्टरबाट पनि आएका छैनन्. त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन. त्यो एउटा सकारात्मक पोइन्ट छ, उनीहरू सकारात्मकै छन् हरेक इस्युमा. उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन.
0: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला? हामीले विगतमा देख्यौं कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गरिमा हामीले देख्यौं, जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा. अब चाहिँ कस्तो रहला?
1: अब त्यो यसो हुन्छ हेर्नुहोस्, अब अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ, उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन्। अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई. त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन्, तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
0: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन्ता होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढंगबाट अगाडि बढ्न
1: सक्छ? विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो. हाम्रो देशको संसदमा त अब एकाद घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत, तर धेरै भए पनि छैन. त्यो विश्वका अरू देशहरूका ठूल्ठूला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा, विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो. त्यो नभए त संसदको एउटा ऊ पनि रहँदैन. अब हामी विपक्षमा छौं, हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने छैन, गलत कामको खबरदारी गर्नलाई विपक्षी जनताले पठाएछ नि त अहिले,
0: अथवा राम्रो कामको समर्थन पनि हुन्छ,
1: कामको समर्थन पनि गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढंगले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
0: पहिलेको जस्तो दुई तीनवटा तीन चारवटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि अनि त्यस कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि, अब त्यस्तो चाहिँ नदेखिने भयो।
1: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै पाँच पटक चाहिँ निर्वाचन लडेको र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ। अपोजिसन कमजोर भयो भने ठूलो दलका भित्रै अपोजिसन जन्मन्छ। 2074 पनि यस्तो योभन्दा बढी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074। तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए, अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले, त्यो गर्न सकेन भनेपछि विपक्षले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो। विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन, विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा। अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भाषण भने जनताको आवाज विपक्षले बोल्ने हो, तर सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन्, त्यो त्यत्रो ठूलो संख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण।
0: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो होइन, पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काङ्ग्रेस अगाडि बढ्यो र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बीचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भनिआउनु भएको थियो होइन, संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य, त्यो संवाद अलि बाक्लिँदै गइराखेको छ कि कस्तो देखिराख्नु भएको छ तपाईँ?
1: अब अहिले बिस्तारै छलफल, सुरुमा त के हो भने यो अब फागुन 21 को रिजल्ट सबै पार्टीहरूलाई अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छ नि त्यो
0: सन्नाटा जस्तो
1: भयो सबैलाई, यो किन नसचेको कुरा भएको हो। तर अब बिस्तारै प्रतिपक्षी दलहरू हाम्रो संख्या कम भए तापनि अब हामीले अलग अलग ढंगले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ, त्यसै त संख्यामा कमजोर स्थिति छ। त्यसमा पनि अलग अलग ढंगले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ, कमजोर प्रतिपक्ष भएपछि त्यो देशमा लोकतन्त्रमा समस्या उत्पन्न हुन्छ, विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ। यसकारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ। मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ।
0: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद समाजजी।
1: धन्यवाद।
0: यो सँगै संवाद श्रृंखला हेलो सांसदको आजको समय सकिएको छ, आजको अंकबाट विदा माग्ने बेला भएको छ। आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले जनताको लागि के गर्न सक्छ, के कस्तो योजना सांसदहरूले बनाएका छन्, सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Mania. Extreme energy drink.
1: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच बिआई टेस्ट स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स फिस्टुला फिक्सर मलदर चिलाउने पोल्ने दुख्ने रगत तथा पिप आउने मलदर बाहिर निस्कने शरीरमा निस्किएको गाँठा गुठी मलदरमा मासु पलाउने पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ। रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ। साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार। समय बिहान 9 बजेदेखि। स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै छ इलाम। थप जानकारीको लागि 98527764।
2: स्वास्थ्य नै धन हो र तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। बीएनसी टिचिङ हस्पिटल बिर्तामोर झापा, जहाँ अनुभवी विशेषज्ञहरूको दक्ष टोली उपलब्ध रहेको छ। यहाँ छ अत्याधुनिक शल्यक्रिया कक्ष, सुरक्षित प्रसूति सेवा र नवजात शिशु उपचार, आईसीयू, एनआईसीयू, सीसीयू र सबै विभागका विशेषज्ञहरूको दैनिक ओपिडी सेवा, MRI, CT स्क्यान, डायलिसिस, एक्सरे, ल्याब, 24 घण्टा आकस्मिक सेवा सहित अब एउटै छाना मुनि। नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, निशुल्क डायलिसिस सेवा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, टाउको तथा मेरुदण्ड चोटपटक सेवा, हृदय सम्बन्धी रोगहरूको उपचारमा ₹1,00,000 निशुल्क सेवा र पूर्व सैनिक स्वास्थ्य सेवा ECHS अब बीएनसी हस्पिटलमा सजिलै उपलब्ध रहेको छ। बीएनसी टिचिङ हस्पिटल, स्वास्थ्य सेवा र विश्वासको प्रतीक। फोन नम्बर 023535566, 023535566।
3: ए हे, तिमी अहिले के गर्दैछौ? एसआई पछिको खाली समयको विषयमा केही सोच्यौ?
4: सोच्दै त छु नि, तर के सिक्ने, कहाँ सिक्ने, अलमलमै छु।
3: यसो गरौ न, इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड सिटी मार्ट इलाममा कम्प्युटरका विभिन्न कोर्सहरू सिकाउन हुन्न।
4: ए है, कस्ता कस्ता कोर्स सिक्न पाइन्छ त त्यहाँ?
3: त्यहाँ बेसिक कम्प्युटर, अकाउन्टिङ, ग्राफिक डिजाइन, हार्डवेयर, भिडियो एडिटिङ, लोक सेवा तयारीका कम्प्युटर कक्षा र अरू धेरै नै उपयोगी तालिमहरू।
4: त्यसो भए त अब ढिला किन? म त आजै सम्पर्क गरेर सिट बुक गर्न जान्छु।
3: तपाईँ पनि ढिला नगर्नुहोस्। स्थान सिटी मार्ट इलाम, इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड। सम्पर्क नम्बर 9842744403। आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्यलाई डिजिटल बनाउनुहोस्। सफल भविष्यको सही रोजाई।
5: वरिष्ठ नौसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेल पुनः दैनिक रूपमै अब विराटनगरमा हो। पूर्वी नेपालकै ख्याति प्राप्त मानसिक मनोरोग विशेषज्ञ डाक्टर रोशन पोखरेलको सेवा विराटनगरको ट्राफिक चोकमा रहेको निको अस्पतालमा अर्थात् पुरानो मोरङ सहकारी अस्पताल र रंगेले रोडमा रहेको बिन्दु खनाल मेडिकल हलमा दैनिक सेवा पुनः शुरू भएको छ। अब अनुभवी तथा दक्ष मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेललाई भेट्न निको अस्पतालको सम्पर्क नम्बर 021-518-750 तथा बिन्दु खनाल मेडिकल सम्पर्क नम्बर 98073-35012 मा सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, एकचोटि फेरि सम्झन सही, डाक्टर रोशन पोखरेल अब विराटनगरमा।
6: सूचना राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन सम्बन्धी सूचना। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार मूल नाराका साथ यी वैशाख 15-30 गतेसम्म 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गर्न इलाम जिल्लाका सबै स्थानीय तहमा पोषण लेखाजोखा अभियान सञ्चालन हुँदैछ। आफ्ना सम्पूर्ण 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्न पोषण लेखाजोखा गर्न नछुटाउनुहोला। थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसँग सम्पर्क गर्नुहोला। सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध, यही वैशाख 15 स्वास्थ्य कर्मीहरू तपाईँको समुदाय र टोलमा आउँदा आफ्नो बाल बालिकाको पोषण जाँच अनिवार्य गराउनुहोस्। स्वास्थ्य कार्यालय इनाम।
7: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161025।

0: काका बिहान बिहान किन झुक्रान बस्नु भा
1: किन भन्छिस र तेरो हजुरमा फेरि बिरामी पर्नु भयो रातभरि सुत्नु दिएको छैन
0: ल्या हो र
1: उपचार गरेको यतिको समय भइसक्यो अब रोग पत्ता लाउला झापा नै नलगी नहुने
0: होइन काका किन हात्तिनु भा आदर्श बहुद्देश्य सहकारीले सञ्चालन गरेको आदर्श फार्मेसी पोलिक्लिनिक इलाममा खुलेको छ नि त्यहाँ त 24 घण्टा विशेषज्ञ डाक्टरको साथै उच्च प्रविधिको ल्याब र रंगीन 3D भिडियो एक्सरे सेवा त्यहीबाट पाइन्छ नि सानातिना अपरेशनहरूको सेवा त झनै उत्कृष्ट छ त्यहाँ प्रत्येक बिहिबार त ओपीडी पनि निशुल्क हुन्छ नि
1: निशुल्क ओपीडी त्यो भनेको चाहिँ के हो नि
0: हरेक बिहिबारको दिन डाक्टर देखाएको पैसा लाग्दैन भनेको नि
1: ए भनेपछि त बिहिबारको दिन डाक्टर देखाउँदा चाहिँ निशुल्क रहेछ अनि तेरो हजुरबालाई आदर्शमा लगेर रोग पत्ता लाग्ला त
0: काका पनि अब जर्मन र अमेरिकन प्रविधिको अत्याधुनिक तथा सुविधा सम्पन्न ल्याब र 3D भिडियो एक्सरे अनि दक्ष चिकित्सक र ल्याबका कर्मचारी भएपछि रोग त इलाममा नै पत्ता लाग्ने अनि उपचार हुने भइहाल्यो
1: धेरै राम्रो कुरा सुनाइ सोफिया अब हजुरबालाई अहिले नै आदर्श पोलिक्लिनिकमा लाने हो झट्टै तेरो बालाई पनि यो कुरा भनिहाल्छ त
0: हुन्छ काका त्यहाँ आदर्शमा लगेको बेला हजुरबाको पेटको अनिवार्य भिडियो एक्सरे चाहिँ गर्न नभुल्नु है साथै यस सहकारीका शेयर सदस्य र सदस्यका आश्रित परिवारजनलाई निशुल्क डायबिटिसको जाँच तथा विशेषज्ञ डाक्टरहरूबाट परीक्षण औषधि खरिदमा ल्याब सेवामा तथा भिडियो एक्सरे सेवामा 10% छुटको व्यवस्था गरिएको छ छुट सुविधा लिन अनिवार्य रूपमा सहकारीले प्रदान गरेको स्मार्ट कार्ड लिएर आउनुहोला
1: सम्पर्क 0725900025 98404000 0725900025 98404000 आदर्श पोलिक्लिनिक इलाम
2: कान दुखेर मर्ने बेला भयो होइन ए यहाँ हेर्न यो कान के भएको छ
3: खै हेरौँ त ओहो कान पाकेर त बिजोक नै भएछ नि कानको जाली नै फुट्यो कि क्या हो लु अब तुरुन्तै गइहाल्नु त दृष्टि आँखा तथा कान हस्पिटल
2: होइन त्यहाँ चाहिँ के मेरो समस्याको समाधान हुन्छ र
3: किन नहुनु नि त्यहाँ त कानको अपरेसन जस्तै कानको जाली बनाउने कानमा सडेको हड्डी निकाल्ने अपरेसन कानमा पानी जमेको निकाल्ने अपरेसन र आवश्यक श्रवण यन्त्र समेत उपलब्ध हुन्छ नि अनि त्यति मात्र कहाँ हो र यहाँ त दैनिक कानको श्रवण परीक्षण समेत गरिन्छ
2: ए हो र ल म गइहालेँ त्यसो भए
4: हजुर दृष्टि आँखा तथा कान हस्पिटल यहाँ नेपालकै सर्वश्रेष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा कानका साधारणदेखि जटिल भन्दा जटिल प्रकारका सम्पूर्ण बहिरोपणको उपचार तथा शल्यक्रिया गरिन्छ सम्पर्क दृष्टि आँखा तथा कान हस्पिटल बिरता मुर्तिन सैनिक मोड सम्पर्क नम्बर 023-535-704 023-545-702 545-703 मोबाइल नम्बर 98-61-74-300 समयमै आँखा र कान जचाई अन्धोपन र बहिरोपन हुनबाट जोगियौ जनचेतनाका लागि जारी सन्देश
0: लागिका घटना हुन नदिन के कस्ता सावधानी तथा उपायहरू अपनाउनु पर्छ वन क्षेत्रमा जताभावी चुरुटका ठुटा वा सलाई ल्याडर नफ्याक्ने निश्चित दूरीमा घाँसपात सफा गरेर अग्निरेखा बनाउने जसले आगोलाई अघि बढ्न दिँदैन सुक्खा मौसम शुरू हुन अघि नै प्राविधिकको निगरानीमा पुराना पात पतिङ्गर जलाएर नष्ट गर्ने पिकनिक वा वनभोज जाँदा बालेको आगो पूर्ण रूपमा निभाउने गर्नुपर्छ आगो लागेको देख्ने बित्तिकै तुरुन्तै वन कार्यालय प्रहरी वा दमकललाई खबर गर्नुपर्छ सामुदायिक वन उपभोक्ता समूहहरूले डढेलो नियन्त्रण गर्ने सामग्री र औजार पनि तयारी अवस्थामा राख्ने गरौं सब डिभिजन वन कार्यालय इलाम
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
6: Extreme energy drink. Taste the difference. Feel the energy.

न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको छ। सचिवालयले भनेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्च्यूटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डाक्टर शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिएको हो। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना 2076 दुई हजार एक्कासीको अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्यांकन गर्दा डाक्टर शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अघि देखिएको सचिवालयको भनाई छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता राजन दाहालले सहकारी ठगहरूको सम्पत्ति जफत गरेर मात्रै पीड़ितहरूको रकम फिर्ता गर्नुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता दाहालले अरबौं अपचलन गर्ने जीवी राई भरत महर्जन लगायतका 1540 भन्दा बढ़ी फरार ठगहरूलाई उन्मुक्ति दिएर राज्यको ढुकुटीबाट पैसा बाँड्नु गैर कानूनी हुने दावी गर्नुभएको छ। दाहालले रासुपाले आफू अनुकूलको फैसला गराउन र सहकारी मुद्दामा सफाई पाउनकै लागि चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको आरोप समेत लगाउनुभयो। गोर्खा मीडिया नेटवर्क मार्फत 65 करोड़ भन्दा बढ़ी रकम अपचलन भएको भन्दै रासुपाले मेरिटोक्रेसीको नारालाई लत्याएको जिकिर समेत गर्नुभयो। त्यसै गरी नेता दाहालले बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको अल्गोरिदम दुरूपयोग र पुराना दलको आलोचनाको जगमा उदाएको टिप्पणी गर्नुभएको छ। काठमाण्डुमा सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले गाजा र युक्रेन जस्तो युद्धग्रस्त क्षेत्रको झल्को दिने गरी काम गरेको उहाँको भनाइ थियो। भूमिहीनहरूलाई संवैधानिक हक अनुसार वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै स्थानान्तरण गर्नु उहाँले जोड़ दिनुभयो। साथै फागुन 21 को निर्वाचन परिणाम प्राविधिक हार मात्रै भएको र समग्र राजनीतिक नहारेको समेत तर्क गर्नुभएको छ। नेपाली कंग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी अध्यादेश र यसमा अन्तर्निहित निर्णय प्रक्रियाप्रति गम्भीर असहमति व्यक्त गरेको छ। कंग्रेसका प्रवक्ता देवराज चालिसले प्रेस नोट जारी गर्दै नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण नियन्त्रण तथा सन्तुलनले मौलिक सिद्धान्तलाई यसले ध्वस्त पारेको बताउनु भएको छ। नेपालको संविधानले शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलनको मौलिक सिद्धान्तलाई आत्मसात गर्दै संवैधानिक परिषदको गठन गरेको हो। कंग्रेसले भनेको छ यसमा सरकार विपक्षी दल र निष्पक्ष संस्थाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी संवैधानिक अंगहरूलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट मुक्त राख्ने स्पष्ट प्रावधान राखिएको छ। यो व्यवस्था संविधान सभाको गहिरो समझदारी र लोकतान्त्रिक दूरदर्शिताको यसको मूल मर्म नै संवैधानिक निकायलाई सरकारको अधीनस्थ होइन स्वतन्त्र निगरानीकर्ताको भूमिका स्थापित गर्नु हो कंग्रेसले प्रेस नोटमा भनेको छ। तर वर्तमान अध्यादेशले गणपूरक संख्या घटाएर निर्णय गर्न सक्ने गरी प्रधानमन्त्री सहित 3 जनाले मात्रै संवैधानिक संस्थाहरूमा नियुक्ति गर्न सक्ने बाटो खोलेको भन्दै कंग्रेसले यो अध्यादेश यस्तै स्वेच्छाचारी नियुक्तिका लागि ल्याइएको थियो जुन प्रमाणित भएको जनाएको छ। सुदन किराँतीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने हुनु भएको छ। साथै श्रम संस्कृति अध्यक्ष 1 सचिव र 15 जना केन्द्रीय सदस्यहरू पनि पाउने सहमति भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राई र पूर्व माओवादी नेता किराँती बीच यस सम्बन्धी सहमति बिहिबार राति ललितपुरमा भएको जनाइएको छ। आज उहाँहरूले काठमाण्डुको बाग बजारमा एक कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गर्दै हुनुहुन्छ। एकता घोषणा कार्यक्रम अपरान्ह 3 बजे बागबजारको हार्दिक होटलमा राखिएको छ।

0: खरीदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले सुधारको नाममा राज्यका संस्थाहरू क्रमशः व्यक्ति केन्द्रित बनाउने काम भएको आरोप लगाउनु भएको छ। प्रधान न्यायाधीश नियुक्तिमा रोल क्रम मेचिएको प्रति संकेत गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, के हो प्रतिष्ठा र वरिष्ठता? रोल क्रम अनुसार वरिष्ठ हुनु भनेको कपाल फुल्नु र उमेर मात्रै बढ़नु हो भन्ने खालका गलत भाष्य सत्ता पक्षले स्थापित गर्न खोज्दैछ, जुन गलत छ। वरिष्ठता त संस्थागत स्मृति, कानूनी स्थिरता, अनुभव, निर्णय क्षमता, कार्य सम्पादन र संस्थाप्रतिको विश्वासको समष्टिगत समजोड़को मापदण्ड हो। तर आज सुधारको नाममा राज्यका संस्थाहरू कर्मश व्यक्ति केन्द्रित बनाइँदैछ। स्थापित मापदण्ड र संस्थागत प्रक्रियालाई कमजोर बनाउँदै राज्य आत्मघातक र खतरनाक दिशातर्फ अघि बढ़दैछ, उहाँले भन्नुभएको छ। यस्तै सरकारले वरिष्ठताको स्थापित रोल क्रम मेच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरिएको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको उहाँको भनाइ छ। मुगलिन नारायणगढ़ सड़क खण्ड सुचारू भएको छ। तुइनखोला नजिकै गएको सुक्खा पहिरो हटाइएपछि अवरूद्ध सड़क सुचारू भएको हो। माथिबाट सुक्खा पहिरो खसेपछि दुईतर्फी सड़क बिहान अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएपछि सवारी आवागमन शुरू भएको जनाइएको छ। अचानक माथिबाट ठूलो परिणाममा ढुंगा र माटो सहितको सुक्खा पहिरो झरेपछि सवारी आवागमन प्रभावित बनेको थियो। सड़क डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पछ्याउन प्रहरी टोली परिचालन भएको थियो। प्रहरीले र स्थानीयहरूले पहिरोका कारण पृथ्वी राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा पोखरा, चितौन लगायतका विभिन्न जिल्लातर्फ जाने सवारी साधन बीच बाटोमै रोकिएको बताएका थिए। बितेको 24 घण्टामा 1806 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 18,76,504 रूपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 77, नियम विपरीत राइड सेयरिङ गरेका 162, ट्राफिक संकेत उल्लंघनकर्ता 106 र तीव्र गतिमा सवारी साधन हुइकाएका 88 जना कार्यवाहीमा परेका हुन्। यस्तै लेन अनुशासन पालन नगर्ने 84, निषेधित क्षेत्रमा हर्न बजाउने 39, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 77, एकतर्फी सड़कमा सवारी चलाउने 111 र अन्य सवारी नियम पालना नगर्ने 1062 जनालाई कार्यवाही गरिएको छ। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपात तथा मधेस प्रदेशका एक दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात चट्याङको समेत सम्भावना छ। भारतको पश्चिम बंगाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीति तथा संवैधानिक संकट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बंगाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक संकट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 174 अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै बुधबारदेखि लागू हुने गरी नै विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। उता इरानले

युद्ध अन्त्यका लागि अमेरिकाले गरेको प्रस्ताव विचार गरिरहेको बताएको छ। मीडिया रिपोर्टहरूले दुई देशबीच चाँडै सम्झौता हुने संकेत गरेका छन्। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 रनले पराजित गरेको छ। गैरराती पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदै बेंगलुरूलाई शीर्ष स्थानमा पुग्ने सपनामा रोकावट गरेको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको बेंगलुरूले 6 विकेट गुमाएर 203 रन मात्रै जोड्न सक्यो। लखनऊको जीतमा मिसेल मार्सले 56 बलमा 111 रन बनाए। त्यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेंगलुरू 10 खेलमा 12 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अंकका साथ तालिकाको पुछारमा छ। आईपीएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नमस्कार।

0: me a extreme energy drink.
1: Hey, hey, timi aile ke gardaichau? Esai pachi ko khali samay ko bishay ma ke sochyau?
2: Sochdai ta chhu ni, tara ke sikne, kaha sikne, almalamai chhu.
1: Eso garauna. इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड सिटी मार्ट इलाममा कम्प्युटरका विभिन्न कोर्सहरू सिकाउन हुन्न
2: ए अ है कस्ता कस्ता कोर्स सिक्न पाइन्छ त त्यहाँ
1: त्यहाँ बेसिक कम्प्युटर अकाउन्टिङ ग्राफिक डिजाइन हार्डवेयर भिडियो एडिटिङ लोकसेवा तयारीका कम्प्युटर कक्षा र अरू धेरै नै उपयोगी तालिमहरू
2: त्यसो भए त अब ढिला किन म त आजै सम्पर्क गरेर सिट बुक गर्न जान्छु
1: तपाईँ पनि ढिला नगर्नुहोस् स्थान सिटी मार्ट इलाम इलाम मल्टी टेक्निकल ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड सम्पर्क नम्बर 9842744403 आजै सम्पर्क गर्नुहोस् र आफ्नो भविष्यलाई डिजिटल बनाउनुहोस् सफल भविष्यको सही रोजाई
3: सूचना राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन सम्बन्धी सूचना समयमै पहिचान सही उपचार कुपोषण मुक्त पुस्ताको आधार मूल नाराका साथ यी वैशाख 15 30 गतेसम्म 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गर्न इलाम जिल्लाका सबै स्थानीय तहमा पोषण लेखाजोखा अभियान सञ्चालन हुँदैछ आफ्ना सम्पूर्ण 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्न पोषण लेखाजोखा गर्न नछुटाउनुहोला थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसँग सम्पर्क गर्नुहोला सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध यही वैशाख 15 स्वास्थ्य कर्मीहरू तपाईँको समुदाय र टोलमा आउँदा आफ्नो बाल बालिकाको पोषण जाँच अनिवार्य गराउनुहोस् स्वास्थ्य कार्यालय इलाम
4: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच बिआई टेस्ट स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने पाइल्स फिस्टुला फिक्सर मलदर चिलाउने पोल्ने दुख्ने रगत तथा पिप आउने मलदर बाहिर निस्कने शरीरमा निस्किएको गाँठा गुठी मलदरमा मासु पलाउने पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार समय बिहान 9 बजेदेखि स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै छ इलाम थप जानकारीको लागि 98 527 6004

0: सचुरालीमा ख्याल ख्यालमै दिल बस्यो नेपाल बारीमा।
1: नमस्ते, म बद्री पंगिनी। अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ संसारको दुनियाँमा अर्को एउटा नौलो आयाम 94.9 मेगाहर्जमा नेपाल बाणी एफएम, मेरो मनको रेडियो।

0: पायल्स फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एकपटक अवश्य जाँच गराउनुहोला।
1: यसपटक वैशाख 27 गते आइतबार आउँदै हुनुहुन्छ।
0: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाई कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 0727523165, 98446150, 98032600।
2: विश्व स्तरीय सर्जरी सेवा अब ओम साई पाथिफोरा हस्पिटल भद्रपुरमा। वरिष्ठ सर्जन डाक्टर शशि सिंहद्वारा नचुरीकन जर्मनीमा बनेको विश्व स्तरीय मेसिनबाट दूरबीन प्रविधिद्वारा पित्तथैलीको पथरी, हर्निया तथा एपेन्डिक्सको अपरेशन, पीसीएनएल प्रविधिबाट किडनीको पथरी, पिसाब नलीको पथरी तथा प्रोस्टेटको अपरेशन लगायत पायल्स, हाइड्रोसिल, सिस्ट र शरीरमा आएका अनावश्यक गाँठा गुठीहरूको अपरेशन तथा उपचार गरिन्छ। समयमै सम्पर्क गरी स्वस्थ रहनुहोस्। सम्पर्क ओम साई पाथिफोरा हस्पिटल, सगरमाथा चोक, भद्रपुर झापा। फोन नम्बर 0234556481, 4569181, मोबाइल 98528782020, 98526725585।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। समुदायसँग सहकार्य गरौ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हामीलाई थाहा छ कि क्यान्सर पत्ता लागिसकेपछि तपाईँको जीवन एकदमै बदलिन्छ। हो, यो साँच्चै ठूलो चुनौती हो। तर अब यो चुनौतीलाई तपाईँले एक्लै सामना गर्नु पर्दैन। हामीसँग विश्व स्तरीय तथा अत्याधुनिक पेटसिटी स्क्यान, सिटी गाइडेड बायोप्सी जस्ता क्यान्सर डायग्नोसिस र नेपालकै उत्कृष्ट उपचार सुविधाहरू केमोथेरापी, रेडिएसन थेरापी, सर्जरी आदि छन्। हाम्रो अनुभवी क्यान्सर विशेषज्ञहरूको टोली जसले क्यान्सर रोगलाई दीर्घकालीन रूपमा निको पार्न तपाईँको हरेक पाइलामा साथ दिन तयार छन्। साँच्चै भन्नुपर्दा क्यान्सरसँगको लडाईमा पहिलो पाइलादेखि हरेक पाइलासम्म हामी तपाईँको साथमा छौँ। पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड झापा, बीएनसी अस्पतालसँगै एउटै परिसरमा क्यान्सर उपचारमा नेपालकै अग्रणी अस्पताल। हाम्रो हेल्पलाइन 0235359042, 0235359042।

जिल्ला आर्थिक गणना कार्यालय नामको अनुरोध अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने मूल नाराका साथ मिति 2083 वैशाख 2 गतेदेखि 2083 असार 7 गतेसम्म देशभर राष्ट्रिय आर्थिक गणना 2082 उत्सवगत तथ्याङ्क संकलन कार्य भइरहेको छ। गणनामा संलग्न गरिएका विवरणहरू तथ्याङ्क ऐन 2079 बमोजिम पूर्ण गोप्य रहनेछन्। संकलित विवरणहरू कर प्रयोजनको वा प्रमाणको रूपमा कुनै पनि निकायमा पेश हुने छैनन्। उपलब्ध विवरणहरू सामूहिक तथ्याङ्कीय प्रयोजनका लागि मात्र उपयोग हुनेछन्। मूलत आर्थिक क्षेत्रका नीति योजना तथा कार्यक्रम निर्माण गर्न मुलुकको कुल राष्ट्र उत्पादन कुल राष्ट्रिय आमदानी तथा राष्ट्रिय लेखाका अन्य अनुमानहरूको सुदृढीकरण गर्न तथा राष्ट्रिय लेखाको आधार वर्ष परिवर्तन गर्नका लागि आर्थिक गणना महत्वपूर्ण रहेको छ। अत राष्ट्रिय आर्थिक गणना 2082 हामी सबैको साझा कार्यक्रम रहेको हुनाले स्थलगत तथ्याङ्क संकलनमा खटिनुभएका कर्मचारीहरूलाई सत्य तथ्य र पूर्ण विवरण उपलब्ध गराई यस राष्ट्रिय अभियानलाई सफल पार्नुहुन सम्पूर्ण उद्यमी व्यवसाय संस्थाहरू एवं सरकारवालाहरूमा हार्दिक अनुरोध छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय जिल्ला आर्थिक गणना कार्यालय इलाम

सरल र सस्तोमा ऋण पाइने व्यवसायको आवश्यकता अनुसारको कर्जाको सुविधा पाउनुहोस् मात्र 9% ब्याज दरमा। एनआईएमबी एसएमई लोन मेहनती हातलाई हाम्रो साथ।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: अय्या कान दुखेर मर्ने बेला भयो होइन ए यहाँ हेर्न यो कान के भएको छ
2: खै हेरौँ त ओहो कान पाकेर त बिजोक नै भएछ नि कानको जाली नै फुटे कि क्या हो लु अब तुरुन्तै गइहाल्नु त दृष्टि आँखा तथा कान हस्पिटल
1: होइन त्यहाँ चाहिँ के मेरो समस्याको समाधान हुन्छ र
2: किन नहुनु नि त्यहाँ त कानको अपरेसन जस्तै कानको जाली बनाउने कानमा सडेको हड्डी निकाल्ने अपरेसन कानमा पानी जमेको निकाल्ने अपरेसन र आवश्यक श्रवण यन्त्र समेत उपलब्ध हुन्छ नि अनि त्यति मात्र कहाँ हो र यहाँ त दैनिक कानको श्रवण परीक्षण समेत गरिन्छ
1: ए हो र ल म गइहालेँ त्यसो भए
3: हजुर दृष्टि आँखा तथा कान हस्पिटल यहाँ नेपालकै सर्वश्रेष्ठ विशेषज्ञ डाक्टरहरूद्वारा कानका साधारणदेखि जटिल भन्दा जटिल प्रकारका सम्पूर्ण बहिरोपनको उपचार तथा शल्यक्रिया गरिन्छ सम्पर्क दृष्टि आँखा तथा कान हस्पिटल बिरतामोड 3 सैनिक मोड सम्पर्क नम्बर 023-535-704 023-545-702 545-703 मोबाइल नम्बर 9861-74300 समयमै आँखा र कान जचाई अन्धोपन र बहिरोपन हुनबाट जोगियौ जनचेतनाका लागि जारी सन्देश

Siphonia Extreme Energy Drink. Shake it, shake it. Baby, shake it. Namaste, Madhiraj Rai. तपाईले सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाढी एफएम 94.9 मेगाहर्ज मेरो मनको रेडियो।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
2: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाटेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच, बिआई टेस्ट, स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स, फिस्टुला, फिक्सर, मलदर चिलाउने, पोल्ने, दुख्ने, रगत तथा पिप आउने, मलदर बाहिर निस्कने, शरीरमा निस्किएको गाँठा गुठी, मलदरमा मासु पलाउने, पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ। रोग पहिचान गरी उपचार गर्नु पर्नेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ। साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार, समय बिहान 9 बजेदेखि, स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै छ इलाम। थप जानकारीको लागि 98527।
3: काका बिहान बिहान किन झुक्रान बस्नु भा?
4: किन भन्छस् र, तेरो हजुरबा फेरि बिरामी पर्नु भयो, रातभरि सुत्नु दिएको छैन।
3: ल्या हो र,
4: उपचार गरेको यतिको समय भइसक्यो, अब रोग पत्ता लगाउन झापा नै नलगी नहुने हो।
3: होइन काका, किन हात्तिनु भा? आदर्श बहुद्देश्य सहकारीले सञ्चालन गरेको आदर्श फार्मेसी पोलिक्लिनिक इलाममा खुलेको छ नि, त्यहाँ त 24 घण्टा विशेषज्ञ डाक्टरको साथै उच्च प्रविधिको ल्याब र रंगीन 3D भिडियो एक्सरे सेवा त्यहीबाट पाइन्छ नि। सानातिना अपरेशनहरूको सेवा त झनै उत्कृष्ट छ त्यहाँ। प्रत्येक बिहिबार त ओपीडी पनि निशुल्क हुन्छ नि।
4: निशुल्क ओपीडी त्यो भनेको चाहिँ के हो नि?
3: हरेक बिहिबारको दिन डाक्टर देखाएको पैसा लाग्दैन भनेको नि।
4: ए, भनेपछि त बिहिबारको दिन डाक्टर देखाउँदा चाहिँ निशुल्क रहेछ। अनि तेरो हजुरबालाई आदर्शमा लगेर रोग पत्ता लाग्ला त?
3: हाँ काका, पनि अब जर्मन र अमेरिकन प्रविधिको अत्याधुनिक तथा सुविधा सम्पन्न ल्याब र 3D भिडियो एक्सरे अनि दक्ष चिकित्सक र ल्याबका कर्मचारी भएपछि रोग त इलाममा नै पत्ता लाग्ने अनि उपचार हुने भइहाल्यो।
4: धेरै राम्रो कुरा सुनाइ सोफिया, अब हजुरबालाई अहिले नै आदर्श पोलिक्लिनिकमा लाने हो, झट्टै तेरो बालाई पनि यो कुरा भनिहाल्छ।
3: हुन्छ काका, त्यहाँ आदर्शमा लगेको बेला हजुरबाको पेटको अनिवार्य भिडियो एक्सरे चाहिँ गर्न नभुल्नु है। साथै यस सहकारीका शेयर सदस्य र सदस्यका आश्रित परिवारजनलाई निशुल्क डायबिटिजको जाँच तथा विशेषज्ञ डाक्टरहरूबाट परीक्षण, औषधि खरिदमा ल्याब सेवामा तथा भिडियो एक्सरे सेवामा 10% छुटको व्यवस्था गरिएको छ। छुट सुविधा लिन अनिवार्य रूपमा सहकारीले प्रदान गरेको स्मार्ट कार्ड लिएर आउनुहोला।
4: सम्पर्क 027-59-0025, 98-40-99-400, 027-59-0025, 98-40-99-400, आदर्श पोलिक्लिनिक इलाम।
5: नमस्ते, म दीपक लिम्बू। तपाईँले सुन्दै हुनुहुन्छ नेपालबाडी एफएम 94.9 मेगाहर्ज।
6: माया नगर्ने होइन मलाई तिमीले,
5: सूचना र मनोरञ्जनका लागि सुन्दै रहनु होला नेपालबाडी एफएम, मेरो मनको

0: पूर्णचंद बिरता सिटी अस्पताल को बिरामी को परीक्षण और उपचार को लागि थप नया जानकारी कुनै रोग को पूर्ण अनुसंधान तथा परीक्षण करी मात्र सही रोग को पहचान करी औषधि सेवन करने चाहना सब पीड़ित को मात्र होइन डाक्टर को पूर्णचंद बिरता सिटी अस्पताल में सब रोग को पहचान करी मात्र औषधि प्रयोग करना काठमाडौं को ठूला ठूला अस्पताल तथा मेडिकल कलेज में 15 वर्ष को अनुभव बचुली एमबीबीएस एमजी पैथोलॉजिस्ट डाक्टर सुनील बस्नेत को प्रत्यक्ष आफ्नै संलग्नता में परीक्षण सेवा शुरू गरिएको छ। त्यसैले सबै प्रकारको हड्डी नसा पेट छाला टाउको खुट्टा रक्त परीक्षण लगायत बाल बच्चा तथा महिला रोग क्यान्सर आदि सबै रोगहरूको प्रत्यक्ष विशेषज्ञ डाक्टरको संलग्नतामा परीक्षण गरी विशेषज्ञ डाक्टरहरूको सल्लाहले उपचार गराउनुहोस् र रोगहरूबाट छुटकारा पाउनुहोस्। हाम्रा सबै सेवा तपाईँको शीघ्र र सरल उपचारको लागि हुनेछ। पीड़ितले आफ्नो परीक्षणको रिपोर्ट बारेमा थप जानकारी पाउन चाहेमा बिहान 8 बजेदेखि 9 बजेसम्म निशुल्क सल्लाह सेवा लिन सकिनेछ। पूर्णचंद बिरता सिटी अस्पताल बिरता मोड झापा। फोन नम्बर 0235348555 मोबाइल नम्बर 9826680000। नोट, यहाँ एम्बुलेन्सको सेवा उपलब्ध छ।
1: कति धुवा फ्याकेको यो बाइकले त बस्दिन म त तपाईँको बाइकमा।
2: किन के भो फेरि झन् आज सँगै जाम अफिस छोडिदिन्छु भनेको?
1: आज मलाई अफिस छोड्ने होइन, बरु वर्कसप जानुस्। अफिस त म आफै जान्छु।
2: किन त्यस्तो भने कि?
1: तपाईँको बाइकको अवस्था हेर्नु त, कामको चटारो छ भन्दैमा यसरी बाइकबाट यति साह्रो धुवा निस्कँदा पनि चलाइराख्नु भएको छ। यस्ता सवारी साधनले फ्याक्ने धुवाले गर्दा त हो नि वायु प्रदूषण हुने।
2: मेरै एउटा बाइकले वायु प्रदूषण हुन्छ नि, कुरा हेर न।
1: तपाईँले जस्तै म एक्लैले गरेर के हुन्छ भनेर सोध्छन् त यस्तो अवस्था आउँछ। जताततै धुलो, सबैले आफ्नो तर्फबाट गर्न सक्ने त गर्नु पर्यो नि। बाइकलाई बेला बेला सर्भिसिङ गराए पो राम्रो हुन्छ, अनि धुवा पनि फ्याँक्दैन। गइहाल्नुहोस् त सर्भिसिङ सेन्टरमा।
2: कुरा त तिमीले पनि ठिक गर्यो, मैले ध्यानै नदिएको यसबारे त। ल छोड्न नसके पनि भरेदिन चाहिँ आउँछ है। वायु प्रदूषणले मानव स्वास्थ्यमा पनि असर गर्छ नि।
1: हो नि त,
3: नियमित रूपमा सवारी साधनहरू मर्मत गरी राम्रो अवस्था राखी वायु प्रदूषण न्यूनीकरण गरौं। वायु प्रदूषणको कारणले हुने दीर्घ रोगहरू दम निमोनिया मुटु फोक्सो सम्बन्धी रोगहरू लाग्नबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: साविक का प्राइम लाइफ, गुरास लाइफ र यूनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सका बिमितहरूले समयमै नवीकरण शुल्क भुक्तानी गरी आफू र आफ्नो परिवारको जोखिम वहन गरी ढुक्कसँग सुरक्षित रहनुहुन अनुरोध गरिन्छ। थप जानकारीको लागि हिमालयन लाइफ इन्स्योरेन्सको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुहोला। हिमालयन लाइफ इन्स्योरेन्स, सुरक्षा अटल, भविष्य सबल।
1: सूचना राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन सम्बन्धी सूचना। समयमै पहिचान, सही उपचार, कुपोषण मुक्त पुस्ताको आधार, मूल नाराका साथ यी वैशाख 15-30 गतेसम्म 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गर्न इलाम जिल्लाका सबै स्थानीय तहमा पोषण लेखाजोखा अभियान सञ्चालन हुँदैछ। आफ्ना सम्पूर्ण 6 महिनादेखि 59 महिनाका बाल बालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषणको समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्न पोषण लेखाजोखा गर्न नछुटाउनुहोला। थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्था, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसँग सम्पर्क गर्नुहोला। सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध, यही वैशाख 15-देखि स्वास्थ्य कर्मीहरू तपाईँको समुदाय र टोलमा आउँदा आफ्नो बाल बालिकाको पोषण जाँच अनिवार्य गराउनुहोस्। स्वास्थ्य कार्यालय इलाम।
2: ओहो साइला, कहाँ हिँडेको?
3: कहाँ जानु र, घरमा चाहिने सामान रङ रोकन किन हिँडेको नि?
2: यी सब सामान चाहिँ कहाँ पाइँदो रहेछ नि साइला?
3: कहाँ पाउनु नि, नवीन चोकको श्रेष्ठ सिसा पसल तथा उपहार गृहमा पाइन्छ नि। फेरि त्यहाँ त डाम्फे ब्रान्डका पशुपति पेन्ट्सद्वारा निर्मित 5 वर्षसम्म रहने इनामेल, वालको भित्र र बाहिर रङ आउने सुन्दर र आकर्षक 3-5, 5-8, 8-10 वर्षसम्म रहने ग्यारेन्टीका साथ 2 मिनटमा नै चाहिए जस्तो रङ पाइन्छ नि। अझ त्यहाँ त धाराका सामान, फिटिङ पाइप, जीआई र सीपीभीसी अनि पीवीसी पाइपहरू सस्तो र राम्रो पाइन्छ। कहाँ त्यति मात्र हो र, अरू पनि सुन्नुहोस् त। फेरि कार्पेटरलाई चाहिने प्लेजर, राउटर, ग्राइन्डर, ड्रिल, पानी तान्ने मोटर, भाइब्रेटर जस्ता मेसिनहरू पाउनुका साथै बिग्रिने पार्ट्सहरू पाइन्छ अनि बनाइन्छ पनि। त्यस्तै गरी काँटी, कब्जा, छिर्केनी, ह्यान्डल, पैँची, बट्टाली, कचक, सिसा, राम्रा ब्रान्डका प्लाइवुड, फोरमाइका, सनमाइका, डेन्ड्राइट, फेभिकल, बालुवा जाली, स्टिल जाली, त्रिपाल, प्लास्टिकहरू यस श्रेष्ठ सिसा पसलमा पाइन्छ। फेरि खुद्रा तथा होलसेलका लागि पनि एकमात्र भरपर्दो पसल श्रेष्ठ सिसा पसल हो नि।
2: ओहो साइला, धेरै ठाउँ कुद्नु नपर्ने, सबै सामान एकै ठाउँमा पाइने, हैरान पनि नहुने, सस्तो पनि पाइने, बडो राम्रो रहेछ।
3: हजुर, ग्राहकको चाहना, सस्तो र राम्रो सरसामान, हाम्रो प्रतिबद्धता। सम्पर्क
4: 0-27-5-20-56 र 98-426-72-504।
3: श्रेष्ठ सिसा पसल नवीन चोक 1 इलाम, प्रोप्राइटर चिरञ्जीवी श्रेष्ठ।
5: नमस्कार, म कुन्ती मोक्तान। तपाईं सुन्दै रहनुहोला नेपाल बाणी एफएम, मेरो मनको रेडियो।

0: पूर्णचुंग बिरता सिटी हस्पिटल को स्त्री रोग विशेषज्ञ बारे अत्यंत जरूरी सूचना।
1: हजुर, लामो समय अनि लामो प्रयत्न पश्चात महिला विशेषज्ञको रूपमा लामो समयसम्म धरानस्थित बीपीकेआईएसएचबाट अनुभव संगाली महिला तथा प्रसूति रोग सम्बन्धी प्रख्यात डाक्टर अजय अग्रवालले तपाईहरूको सेवामा तपाईहरूको एकमात्र भरपर्दो बिरता सिटी अस्पतालमा आफ्नो सेवा प्रारम्भ गर्नु भएको छ।
0: अब महिला तथा प्रसूति सम्बन्धी सबै अप्ठ्यारोहरूको समाधान यसै अस्पतालमा हुने कुरा सबैमा जानकारी गराउँदछौ।
1: अब निसन्तान महिलाहरूको परीक्षण तथा उपचार,
0: महिनावारी गडबडी भएको महिलाको जाँच तथा उपचार,
1: पाठेघर तथा आमाशयको मासु पलाएको रोगको दूरबीनद्वारा ल्याप्रोस्कोपिक विधिबाट अपरेशन हुने,
0: नियमित पाठेघरभित्र दूरबीन पद्धतिले परीक्षण गर्ने र बिना चिरफार नै अपरेशन गरिने,
1: पाठेघर तथा अण्डाशयको क्यान्सर रोगको जाँच तथा अपरेशन हुने,
0: महिलाहरूको पिसाब नरोकिने तथा पिसाब सम्बन्धी जाँच हुने तथा आङ खसेको समस्याको उपचार गरिने।
1: अब उपरान्त सबै महिलाहरूलाई ढुक्क भई छोटो समय तथा सुपथ खर्चमा उपचार गरी आफ्नो समस्याको सधैँका लागि निदान गर्नुहोस्।
0: तसर्थ आवश्यक सम्पर्कको लागि तपाईँहरूकै सेवामा समर्पित पुनटुङ्ग बिरता सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर बिरता मोड, सम्पर्क 023544855, 023544580।

0: Mania Extreme Energy Drink.
1: ओम साई पाथिवारा हस्पिटल प्राइवेट लिमिटेड भद्रपुरको सूचना अब नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर नीरज रौनियार कन्सल्टेन्ट ईएनटी सर्जनबाट दैनिक विशेषज्ञ ओपीडी सेवाका साथै नाक कान तथा घाटी रोग सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचार सेवा ओपीडी समय बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्राइवेट लिमिटेड भद्रपुर झापा सम्पर्क नम्बर 023456581 023456981 मोबाइल नम्बर 98526878820 98526728585
2: नमस्ते म नलिना चित्रकार तपाईहरु अहिले सुन्दै हुनुहुन्छ नेपाल वाणी एफएम 94.9 मेगाहर्ज मेरो मनको रेडियो।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25।

0: स्वास्थ्य नै धन हो र तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। बीएनसी टिचिङ हस्पिटल बिर्तामोड झापा, जहाँ अनुभवी विशेषज्ञहरूको दक्ष टोली उपलब्ध रहेको छ। यहाँ छ अत्याधुनिक शल्यक्रिया कक्ष, सुरक्षित प्रसूति सेवा र नवजात शिशु उपचार, आईसीयू, एनआईसीयू, सीसीयू र सबै विभागका विशेषज्ञहरूको दैनिक ओपीडी सेवा, एमआरआई, सिटी स्क्यान, डायलिसिस, एक्सरे, ल्याब, 24 घण्टा आकस्मिक सेवा सहित। अब एउटै छाना मुनि नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, निशुल्क डायलिसिस सेवा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, टाउको तथा मेरुदण्ड चोटपटक सेवा, हृदय सम्बन्धी रोगहरूको उपचारमा ₹1,00,000 निशुल्क सेवा र पूर्व सैनिक स्वास्थ्य सेवा ECHS अब बीएनसी हस्पिटलमा सजिलै उपलब्ध रहेको छ। बीएनसी टिचिङ हस्पिटल, स्वास्थ्य सेवा र विश्वासको प्रतीक। फोन नम्बर 023535566, 023535566।
1: चुरोट त खाँदैनौ, हुक्का त चल्छ होला नि।
2: ल, तिमीहरूलाई थाहै रहन्छ, हुक्का पनि सुर्तिजन्य पदार्थ नै हो। यसमा पनि क्यान्सर गराउने तत्त्वहरू साथै धातु र टार जस्ता विषाक्त तत्त्वहरू पाइन्छन्, जसले मुटु रोग, फोक्सो सम्बन्धी रोगहरू निम्त्याउन सक्छ नि।
1: अनि मैले सेवन गर्दा मेरो नजिकै बस्ने व्यक्तिलाई पनि असर गर्छ त?
2: गर्छ नि। यसको धुवाले तिम्रो स्वास्थ्यमा मात्र नभएर कोठामा बस्ने अन्य सबैको स्वास्थ्यमा उत्तिकै नराम्रो असर गर्दछ। त्यति मात्र कहाँ हो र, गर्भवती महिलाले यसको सेवन गरेमा शिशु जन्मदा कम तौलको जन्मने, साथै त्यस्ता शिशुहरूमा श्वास प्रश्वास सम्बन्धी समस्या आउने जोखिम बढी हुन्छ।
3: जीवन सुन्दर र अमूल्य छ, हुक्काको धुवामा आफ्नो जीवन बर्बाद नगरौं। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: निशुल्क स्वास्थ्य जाँच, निशुल्क स्वास्थ्य जाँच, निशुल्क स्वास्थ्य जाँच। श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्तलोक स्वास्थ्य सेवा केन्द्र मोरङको प्राविधिक सहयोगमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच, BI टेस्ट, स्तन क्यान्सर निसन्तान, साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स, फिस्टुला, फिक्सर, मलदर चिलाउने, पोल्ने, दुख्ने, रगत तथा पिप आउने, मलदर बाहिर निस्कने, शरीरमा निस्किएको गाँठागुठी, मलदरमा मासु पलाउने, पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ, रोग पहिचान गरी उपचार गर्नु परेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ, साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार, समय बिहान 9 बजेदेखि, स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै छ इलाम। थप जानकारीको लागि 98527।

0: सुन र चाँदीको सिक्का सँगसँगै अरू थप आकर्षक उपहारहरू जित्न सकिन्छ। साँच्चै हो, ध्वनि र ध्वनिको एक्स्ट्रा 100 रुपियाँ भन्दा माथिको डिटर्जेन्ट किन्यो भनेदेखि यो उपहार जित्न सकिन्छ।
1: अब चाहिँ लुगा चम्चम गोजी छमछम
2: नमस्कार, म प्रकाश बस्नेत। अहिले तपाईँ सुन्दै हुनुहुन्छ मेरो मनको रेडियो 94.9 MHz नेपालबाडी एफएम। अझ बढी सूचना र मनोरञ्जनका लागि हरदम सुनिराख्नुहोस् है।

0: वरिष्ठ नौसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेल पुनः दैनिक रूपमै अब विराटनगरमा हो। पूर्वी नेपालकै ख्याति प्राप्त मानसिक मनोरोग विशेषज्ञ डाक्टर रोशन पोखरेलको सेवा विराटनगरको ट्राफिक चोकमा रहेको निको अस्पतालमा अर्थात् पुरानो मोरङ सहकारी अस्पताल र रंगले रोडमा रहेको बिन्दु खनाल मेडिकल हलमा दैनिक सेवा पुनः शुरू भएको छ। अब अनुभवी तथा दक्ष मानसिक रोग विशेषज्ञ डाक्टर रोशन पोखरेललाई भेट्न निको अस्पतालको सम्पर्क नम्बर 021-518-750 तथा बिन्दु खनाल मेडिकल सम्पर्क नम्बर 98073-35012 मा सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, एकचोटि फेरि सम्झनुहोस् है, डाक्टर रोशन पोखरेल अब विराटनगरमा।
1: आगो लागिका घटना हुन नदिन के कस्ता सावधानी तथा उपायहरू अपनाउनु पर्छ। वन क्षेत्रमा जताभावी चुरोटका ठुटा वा सलाई लाइटर नफ्याक्ने, निश्चित दूरीमा घाँसपात सफा गरेर अग्नि रेखा बनाउने जसले आगोलाई अघि बढ़न दिँदैन, सुखा मौसम शुरू हुन अघि नै प्राविधिकको निगरानीमा पुराना पात पतिंगर जलाएर नष्ट गर्ने, पिकनिक वा वनभोज जाँदा बालेको आगो पूर्ण रूपमा निभाउने गर्नुपर्छ। आगो लागेको देख्ने बित्तिकै तुरन्तै वन कार्यालय प्रहरी वा दमकललाई खबर गर्नुपर्छ। सामुदायिक वन उपभोक्ता समूहहरूले डढेलो नियन्त्रण गर्ने सामग्री र औजार पनि तयारी अवस्थामा राख्ने गरौं। सब डिभिजन वन कार्यालय इलाम।

0: Extreme energy drink.
1: Extreme energy drink.
2: Time check. अहिले ठीक 12 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: नेपाल वाणी एफएम 94.9 हामीलाई सुन्दै गर्नुहोस्. हामी तपाईँसँगै छौँ.

नेपाली रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। यातायात क्षेत्रको सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्ने यातायात मन्त्री लम्सालको भनाई। सिंहदरबारमा मन्त्री परिषदको बैठक जारी, आजै दुईवटा संसदीय समितिको बैठक पनि बस्ने। संवैधानिक परिषद सम्बन्धी अध्यादेशमा कंग्रेसको गम्भीर असहमति, न्यायाधीशको अधिकारलाई बेवास्ता गरेको उल्लेख। सरकारले न्यायालयलाई आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजेको एमाले महासचिव पोखरेलको आरोप। विपद व्यवस्थापनका विषयमा राष्ट्रपालले राष्ट्रिय नीति मन्थन कार्यक्रम गर्ने। आठ विश्वविद्यालयका उपकुलपतिका लागि दरखास्त आह्वान। कम मात्रा राखेर तेल बिक्री वितरण गरेको आरोपमा सूर्यमुखी तेलका संचालक श्रेष्ठ पक्राउ। आन्टा भाइरस प्रकोप तीव्र रूपमा फैलिन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी। होर्मोज खुलाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा ल्याउन लागि प्रस्तावमा चीन र रूसले भीटो लगाउने आशंका। र चितवनमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम ठप्प। आईपीएलमा लखनऊ सुपर जायन्टसँग बेंगलुरू 9 रनले पराजित। जीतपछि पनि लखनऊ पुच्छारमै यथावत।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। यातायात मन्त्री लम्सालले दिएको निर्देशन सम्बन्धी खबरबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले यातायात क्षेत्रको समग्र सुधार र दिगो विकासका लागि ठोस मार्गचित्र निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको 7 राष्ट्रिय महाधिवेशनको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मन्त्री लम्सालले सो कुरा बताउनु भएको हो। महाधिवेशनमा सहभागी देशभरका प्रतिनिधि तथा आयोजकहरूलाई शुभकामना दिँदै उहाँले महासंघले सार्वजनिक यातायात व्यवस्थापन सेवाको गुणस्तर अभिवृद्धि र यात्रा सुरक्षामा पुर्याउँदै आएको योगदानको प्रशंसा समेत गर्नुभयो। यातायात क्षेत्र राष्ट्रको आर्थिक सामाजिक तथा पर्यटन विकाससँग प्रत्यक्ष जोड़िएको आधारभूत क्षेत्र भएको उल्लेख गर्दै उहाँले यस क्षेत्रको आधुनिकीकरण र सेवामुखी रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको सहकार्य अझ सुदृढ़ हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा अहिले मन्त्री परिषदको बैठक बसिरहेको छ। बिहान 11 बजेदेखि सिंहदरबारमा मन्त्री परिषदको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघिको क्याबिनेट बैठकले वैशाख 28 गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरिसकेको छ। यसैबीच आज दुईवटा संसदीय समितिको बैठक बस्दैछन्। दिउँसो 1 बजे बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको परिचय हालसम्म भएका काम कार्यवाही चालू आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ। त्यसै गरी दिउँसो 1 बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा समितिको कार्यविधि सम्बन्धीका विषयमा छलफल हुने बताइएको छ। आज बिहान 10:30 बजे महिला तथा सामाजिक मामिला समितिको बैठक समेत बसेको थियो। बैठकमा समितिको आन्तरिक विषयमा छलफल भएको जनाइएको छ। नेपाली कंग्रेसले संवैधानिक परिषद सम्बन्धी हालै जारी अध्यादेश र त्यस अन्तर्गत भएको निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाएको छ। कंग्रेसले एक विज्ञप्ति जारी गर्दै अध्यादेश मार्फत गणपूरक संख्या घटाएर प्रधानमन्त्री सहित 3 जनाले मात्रै संवैधानिक निकायमा नियुक्ति गर्न सक्ने बाटो खोलिएको जनाएको हो। पार्टी प्रवक्ता देवराज चालिसद्वारा जारी विज्ञप्तिमा संविधानले संवैधानिक परिषदमा सरकार विपक्षी दल र निष्पक्ष संस्थाको प्रतिनिधित्व सुनिश्चित गरी संवैधानिक निकायलाई कार्यपालिकाको प्रत्यक्ष नियन्त्रणबाट मुक्त राख्ने व्यवस्था गरेको उल्लेख छ। कंग्रेसले सर्वोच्च अदालतले संवैधानिक परिषदको निर्णय प्रक्रिया सम्बन्धी मुद्दामा दिएको फैसलामा 6 सदस्यीय परिषदमा 3 जनाको निर्णयलाई बहुमत मान्न नसकिने स्पष्ट व्याख्या समेत गरिसकेको जनाइएको छ। यता नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले न्यायालयलाई संयन्त्र स्वतन्त्र संस्था भन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषदको बैठक बसेर निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो। त्यसको स्पष्ट संकेत संवैधानिक परिषदको निर्णयमा देखियो। न्यायालय जस्तो गरिमामय संस्थामा 3-3 जना वरिष्ठ न्यायाधीशलाई उपेक्षा गरेर प्रधान न्यायाधीश सिफारिश हुनु सामान्य घटना होइन, यसले सरकार न्यायालयलाई स्वतन्त्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, आह्वान भइसकेको संसद स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषदको बैठक बसेर

अनुसार। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले नेपालको विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापनका विषयमा राष्ट्रिय नीति मन्थन कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको पार्टी सांसद सरकार समन्वय समितिको आयोजनामा यो विशेष अन्तर्क्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपदको जोखिम बढ़दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको रासोपाले जनाएको छ। रासोपा महामन्त्री एवं समन्वय समितिका संयोजक भूपदेव शाहले जारी गरेको पत्रमा आगामी वैशाख 27 गते आइतबार भिरकुटी मण्डप स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेको का विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टिभी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा बाँकी खबर। विभिन्न 8 विश्वविद्यालयमा रिक्त उपकुलपति नियुक्तिका लागि सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको छ। समितिले अबको 10 दिनभित्रमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेश गर्न भनेको छ। सरकारले हालै ल्याएको अध्यादेश मार्फत विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढ़ाइएको छ। सूर्यमुखी तेल उत्पादक कम्पनीका संचालकलाई प्रहरीले पक्राउ गरेको छ। सहारी र ओमकार ब्राण्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इण्डस्ट्रीज प्रालीका संचालक विजय श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीमाथि तेलको प्याकेजिङ गर्दा कम मात्रा राखेर बिक्री गरेको पाइएको छ। ओमकार आयल इण्डस्ट्रीज ललितपुरको गोदावरी नगरपालिका पाँच लेलेमा रहेको छ। श्रेष्ठसँगै 905 कार्टुन तेल पनि प्रहरीले बरामद गरेको छ। पूर्व मन्त्री सुदन किराती श्रम संस्कृति पार्टीमा भित्रदै हुनुहुन्छ। एकताको औपचारिक घोषणा आज दिउँसो 3 बजे हुँदैछ। स्रोतका अनुसार किराती वरिष्ठ नेता सहित दोस्रो वरियतामा श्रम संस्कृति पार्टीको उपाध्यक्षको जिम्मेवारीमा रहनुहुनेछ। गैर राती भएको सहमति अनुसार किराती पक्षले वरिष्ठ नेता सहित एक उपाध्यक्ष, एक सचिव र 15 जना केन्द्रीय सदस्य पाउनेछ। सुदनको टीमबाट आउनेहरूमा अधिकांश प्रलोपाबाट रहेको स्रोतको भनाइ छ। यस्तै जेएनजी आन्दोलन पश्चात प्रचण्डले माधव नेपाल सहितलाई ल्याएर पार्टी एकता गरेपछि असहमति जनाउँदै किराती जनार्दन शर्मा सहित प्रलोपामा लाग्नु भएको थियो। प्रलोपाको अध्यक्ष परिषदको जिम्मेवारीबाट बाहिरिएर हर्कसँग सघन छलफल उहाँले चलाउनु भएको थियो। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सूचना प्रणालीमा आएको समस्याका कारण 5 दिनदेखि सेवा ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही मर्कामा परेका छन्। गत वैशाख 21 गतेदेखि अवरूद्ध भएको प्रणाली शुक्रबारसम्म पनि संचालनमा आउन नसकेपछि राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागले विकल्पको खोजी शुरू गरेको छ। लामो समयसम्म प्रणाली मर्मत हुन नसकेपछि विभागका अधिकारीहरू अब कसरी अघि बढ़ने भन्ने विषयमा छलफल गर्न गृह मन्त्रालय पुगेका छन्। विभागका सूचना अधिकारी निरा राजन श्रेष्ठका अनुसार प्रणालीले काम नगर्दा उत्पन्न संकटबारे गृह मन्त्रालयसँग छलफल गरी पुरानै प्रणालीबाट काम अघि बढ़ाउने वा अन्य कुनै वैकल्पिक बाटो अप्नाउने भन्ने विषयमा निर्णय लिइनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: just right. यो नया वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ्स गुड।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले क्रूज जहाज एमभी होन्डीएससँग सम्बन्धित हान्टा भाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ। यद्यपि समयमै कड़ा स्वास्थ्य सावधानी अप्नाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा समेत गरिएको छ। हालसम्म यस प्रकोपका कारण 3 जनाको मृत्यु भइसकेको छ भने 5 जना पुष्टि भएका र 3 वटा शंकास्पद संक्रमणका केसहरू देखिएका छन्। संक्रमित तथा शंकास्पद बिरामी हरूलाई बेलायत, जर्मनी, नेदरल्याण्ड, स्विजरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेशनमा राखिएको छ। उता स्टेट अफ होर्मुजमा जहाजहरूको आवागमन सहज बनाउन संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ल्याउन लागेको प्रस्तावमा चीन र रूसले भीटो लगाउने संकेत गरेका छन्। अमेरिका र बहराइनको नेतृत्वमा खाड़ी सहयोग परिषद जीसीसी राष्ट्रहरूले समर्थन गरेको उक्त प्रस्तावमा समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने विषय समेटिएको छ। कूटनीतिक स्रोत अनुसार प्रस्तावको हालको मसौदामा अप्रत्यक्ष रूपमा इरानमाथि दबाव र प्रतिबन्धको संकेत गरिएको भन्दै चीन र रूस रुष्ट भएका छन्। अब खेल खबर। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालाको काम ठप्प भएको छ। भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको हो। निर्माण कम्पनीका अनुसार गत पुष र फागुनमा गरी 2 पटक कामको रकम भुक्तानी माग्दा पनि नआएपछि विगत 15 दिनदेखि काम पूर्ण रूपमा ठप्प पारेको छ। निर्माण कम्पनीका व्यवस्थापक विजय ढक्कालले आफूहरूले काम गर्न नसक्ने भएपछि रोक्नु परेको बताएका छन्। 2 वटा बिलको करिब 10 करोड़ रकम भुक्तानी लिन बाँकी रहेको ढक्कालले बताएका छन्। निर्माण कम्पनीले बिल भरतपुर महानगरपालिकामा पेश गरेको छ। र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरूलाई 9 विकेटले पराजित गरेको छ। गयो राति पानी परेपछि डीएलएस पद्धति अनुसार 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातार 6 हारपछि जीत निकालेको हो भने हारपछि बेंगलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा हुन सकेन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनाएको थियो। 210 रनको लक्ष्य पछ्याएको
3: निशुल्क स्वास्थ्य जाँच श्री नवरत्न महिला कृषि सहकारी संस्था लिमिटेडको आयोजना युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्र मोरलको प्राविधिक सहयोगमा पाटेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच बिआई टेस्ट स्तन क्यान्सर निसन्तान साथै विशेषज्ञ डाक्टरद्वारा महिला तथा पुरुष दुवैमा हुने फाइल्स फिस्टुला फिक्सर मलदर चिलाउने पोल्ने दुख्ने रगत तथा पिप आउने मलदर बाहिर निस्कने शरीरमा निस्किएको गाँठागुठी मलदरमा मासु पलाउने पलाएको मासु क्यान्सर हो होइन भने निशुल्क चेक जाँच गरिन्छ। रोग पहिचान गरी उपचार गर्नु पर्नेमा बिना अपरेशन वैज्ञानिक विधिबाट विशेष छुटका साथ उपचार गरिन्छ। साथै निशुल्क ल्याब टेस्ट र निशुल्क औषधि वितरण पनि गरिन्छ। शिविर बस्ने मिति 2083 साल वैशाख 26 गते शनिबार। समय बिहान 9 बजेदेखि। स्थान प्याङ प्राथमिक स्वास्थ्य केन्द्र माइजोकमै छ इलाम। थप जानकारीको लागि 98520-2700।
4: तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल र तक्षशिला किन्डर वर्ल्ड आधुनिक मूल्य मान्यतामा आधारित शिक्षाको केन्द्र तक्षशिलामा विद्यार्थीहरूले विश्वव्यापी रूपमा मान्यता प्राप्त कार्यक्रमहरू जस्तै क्याम्ब्रिज इङ्ग्लिस इन्टरनेशनल ब्याकलोरिएट 3DI न्यूजिल्याण्डबाट आर्टिफिसियल इन्टेलिजेन्स र प्रारम्भिक बालबालिकाका लागि अक्सफोर्ड एडभान्टेजद्वारा सञ्चालित अर्ली जिनियस मार्फत गुणस्तरीय शिक्षा पाउँछन्। बलियो शैक्षिक आधार प्रविधि मैत्री कक्षा नवीन शिक्षण विधि र समर्पित शिक्षकहरूको साथमा तक्षशिलाले विद्यार्थीहरूलाई प्रतिस्पर्धी र परिवर्तनशील विश्वका लागि तयार पार्छ। किन्डर वर्ल्डदेखि माथिल्लो कक्षासम्म हामी हरेक विद्यार्थीमा आत्मविश्वास रचनात्मकता र चरित्र निर्माण गर्छौ। तक्षशिला प्रोग्रेसिभ इङ्ग्लिस स्कुल मनलाई शिक्षित बनाउँदै भविष्यलाई आकार दिँदै। थप जानकारीका लागि 023-533-211 023-533-211।
5: ओहो साइला, कहाँ हिँडेको?
6: कहाँ जानु र? घरमा चाहिने सामान रङ रोकन किन हिँडेको नि?
5: यी सब सामान चाहिँ कहाँ पाइँदो रहेछ नि साइला?
6: कहाँ पाउनु नि? नवीन चोकको श्रेष्ठ सिसा पसल तथा उपहार गृहमा पाइन्छ नि। फेरि त्यहाँ त डाफे ब्रान्डका पशुपति पेन्ट्सद्वारा निर्मित 5 वर्षसम्म रहने इनामेल, वालको भित्र र बाहिर रङ आउने सुन्दर र आकर्षक 3 देखि 5, 5 देखि 8, 8 देखि 10 वर्षसम्म रहने ग्यारेन्टीका साथ 2 मिनटमा नै चाहिए जस्तो रङ पाइन्छ नि। अझ त्यहाँ त धाराका सामान फिटिङ पाइप, जीआई र सीपीभीसी अनि पीवीसी पाइपहरू सस्तो र राम्रो पाइन्छ। कहाँ त्यति मात्र हो र, अरू पनि सुन्नुहोस् त। फेरि कार्पेटरलाई चाहिने प्लेजर, राउटर, ग्राइन्डर, ड्रिल, पानी तान्ने मोटर, भाइब्रेटर जस्ता मेसिनहरू पाउनुका साथै बिग्रिने पार्ट्सहरू पाइन्छ अनि बनाइन्छ पनि। त्यस्तै गरी काँटी, कब्जा, छिर्केनी, ह्यान्डल, पैची, बट्टाली, कचक, सिसा, राम्रा ब्रान्डका प्लाइवुड, फोरमाइका, सनमाइका, डेनराइट, फेभिकल, बालुवा जाली, स्टिल जाली, त्रिपाल, प्लास्टिकहरू यस श्रेष्ठ सिसा पसलमा पाइन्छ। फेरि खुद्रा तथा होलसेलका लागि पनि एकमात्र भरपर्दो पसल श्रेष्ठ सिसा पसल हो नि।
5: ओहो साइला, धेरै ठाउँ कुद्नु नपर्ने, सबै सामान एकै ठाउँमा पाइने, हैरान पनि नहुने, सस्तो पनि पाइने, बडो राम्रो रहेछ।
6: हजुर, ग्राहकको चाहना, सस्तो र राम्रो सरसामान, हाम्रो प्रतिबद्धता। सम्पर्क
2: 0775204656 र 98426772504।
6: श्रेष्ठ सिसा पसल नवीन चोक 1 इलाम, प्रोप्राइटर चिरञ्जीवी श्रेष्ठ।

0: Heliconia. Extreme energy drink.
1: पायल्स फिस्टुला तथा फिसरको उपचार गर्न अब टाढा गइराख्नै पर्दैन। इलाम जिल्लामा नै वरिष्ठ सर्जन डाक्टरद्वारा बिना अपरेशन धमाधम सफल उपचार भइरहेको छ। यदि तपाईँलाई मलद्वार चिलाउने, पोल्ने, दुख्ने, मलद्वारमा मासु पलाएको, मलद्वारबाट रगत तथा पी पाउने, साथै मलद्वार बाहिर निस्केको आदि जस्ता लक्षणहरू देखिएको छ भने एक पटक अवश्य जाँच गराउनुहोला।
2: यस पटक वैशाख 27 गते आइतबार आउँदै हुनुहुन्छ।
1: यस्ता रोगहरू सुन्दा सामान्य जस्तो लागे पनि पछि यसले ठूलो जटिल समस्या निम्त्याउन सक्छ। बेलैमा उपचार गरे ठूलो समस्या र धेरै धनराशि खर्च हुनबाट पनि बच्न सकिन्छ। आधुनिक प्रविधिबाट उपचार गरिने भएकोले दुखाइ कम हुने, अस्पताल भर्ना भएर बस्नु नपर्ने तथा उपचार भइरहँदा पनि घरका सामान्य कामहरू गर्न सकिनेछ। इलाम सम्पर्क राजु श्रेष्ठ, माई मेडिकल हल, इलाम बजार, 0727523165, 98446150, 98039326200।
3: नमस्कार, म हुँ सुगरीका केसी। अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाल बाढी FM 94.9 MHz, मेरो मनको रेडियो।